शिवप्रभात संपूर्ण आदरणीय श्रोताहरुमा एफएम 103.5 मेगाहर्ज साथै न्यूजन एआईआर एप अनि दार्जिलिङको एफएम 102.2 मेगाहर्जमा यहाँहरुले सुनिरहनु भएको छ आकाशवाणीको खरसाङ केन्द्र। आज हो बुधबार सन् 2026 सालको जुन 9 तारिक। तदनुसार नेपाली क्यालेन्डर अनुसार विक्रम सम्वत 2083 सालको जेठ 26 गते। समय यस बेला भइरहेछ बिहानको 6:26 र हामी पनि आजको अधिवेशन लिएर यहाँहरू समक्ष उपस्थित भइसकेका छौं। प्रथमत हार्दिक अभिवादन साथै नमस्कार सम्पूर्ण श्रोताहरूमा। म उद्घोषिका छिरिङ डोमाको तर्फबाट अनि प्राविधिक सहयोगी सचिन लोहागन र उहाँका साथीहरू अनि प्रसारण सहयोगी सुभाष ठकुरीको तर्फबाट

जबसम्म गल्ती गर्ने स्वतन्त्रता हुँदैन तबसम्म स्वतन्त्रताको कुनै अर्थ पनि हुँदैन। आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अनि न्यानो न्यानो अभिवादन। म सञ्जलिका अनिताको तर्फबाट

0: बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा श्रोताले सुन्नुहुनेछ जीवनको लक्ष्य मोहबाट मुक्ति विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नका निम्ति यहाँ आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ तिरस राई ज्यू।
1: सबै श्रोताहरूलाई म तिरस राईबाट नमस्कार। आज फेरि आध्यात्मिक कार्यक्रम अर्चना अन्तर्गत म उपस्थित भएको छु। मेरो आजको शीर्षक रहेको छ जीवनको लक्ष्य मोहबाट मुक्ति। जीवनको लक्ष्यको बारेमा कुरा गर्दा मलाई नेपाली साहित्यका युग पुरुष स्वर्गीय पारसमणि प्रधानज्यूका एउटा कविताको याद आउँछ। त्यस कवितामा उहाँले यसरी भन्नुभएको छ, लक्ष्य बिनाको मानिस हुन्न लक्ष्य भएको हुन्छ, लक्ष्य बिनाको मानिस साँच्चै बानर जस्तै हुन्छ। म फेरि दोहोऱ्याउन चाहन्छु, लक्ष्य बिनाको मानिस हुन्न लक्ष्य भएको हुन्छ, लक्ष्य बिनाको मानिस साँच्चै बानर जस्तै हुन्छ। मानिस दुई प्रकारको हुन्छ, लक्ष्य भएका अनि लक्ष्य नभएका। हुन त सबै मानिसहरूको नै लक्ष्य हुन्छ, तर जब मानिस लक्ष्य बिना जिउँछ भने बानर तथा पशु जस्तै हुन्छ, किनभने पशुहरूको लक्ष्य नै हुँदैन। जीवनको लक्ष्य भन्नाले साधारणत दुईवटा कुराहरू बोध हुँदछ। पहिलो चाहिँ मानिसले जीवनमा हासिल गर्न चाहेका कुराहरू, अनि दोस्रो चाहिँ मृत्युपछि प्राप्त हुने तथा गर्ने कुराहरू। अर्को शब्दमा भन्नु हो भने ईश्वरसित मिलन। यी दुई लक्ष्यहरूलाई यसरी पनि भन्न सकिन्छ, मृत्यु अघिको लक्ष्य र मृत्युपछिको लक्ष्य। मानिसका यी लक्ष्यहरूलाई हामी शारीरिक लक्ष्य र आत्मिक लक्ष्य पनि भन्न अत्युक्ति हुँदैन।

शारीरिक तथा जीवित छँदै हासिल गर्न सकिने लक्ष्यहरूका केही उदाहरणहरू म यहाँ प्रस्तुत गर्न चाहन्छु। विद्या आर्जन गर्ने लक्ष्य। विद्यार्थीहरूको मुख्य लक्ष्य पढी लेखी ज्ञान आर्जन गर्नु रहेको हुन्छ। यसर्थ उनीहरू विद्यालय, महाविद्यालय तथा विश्वविद्यालयमा पढ्न जान्छन्, अध्ययन गर्छन् अनि ज्ञानी बन्छन्। धन आर्जन गर्ने लक्ष्य। व्यापारी तथा व्यवसायीहरू बिजनेसम्यानहरूको मूल लक्ष्य व्यवसायबाट धन कमाउनु रहेको हुँदछ। यसर्थ उनीहरू व्यापार गर्छन्, सामानहरू आयात र निर्यात गर्छन् अनि धन कमाउँछन्। आफ्नो धन अथवा पुँजी व्यवसायमा लगाउँछन्। गन्तव्यमा पुग्ने लक्ष्य। सबै यात्रीहरूको एउटै लक्ष्य रहेको हुन्छ, गन्तव्यमा पुग्नु। चाहे यात्रा हिँडेर गरोस् वा सवारी साधनद्वारा, जस्तै हवाई जहाज, पानी जहाज, रेल गाडी आदि आदि। लक्ष्य एउटै हुन्छ, लक्ष्य राखेको गन्तव्य स्थानमा पुग्नु। च्याम्पियन र विजयी बन्ने लक्ष्य। खेल तथा स्पोर्ट्समा भाग लिने सबै खेलाडीहरूको लक्ष्य म्याच जित्नु र विजेता बन्नु रहेको हुन्छ। क्रिकेट, फुटबल, हकी, टेनिस जस्ता प्रसिद्ध सबै खेलाडी र टिमको लक्ष्य च्याम्पियन बन्नु रहेको हुन्छ। यसर्थ उनीहरू अभ्यास गर्छन्, परिश्रम गर्छन् र लक्ष्य हासिल गर्छन्। प्रसिद्ध बन्ने लक्ष्य। आज 21 औं शताब्दीमा धेरै मानिसहरूको लक्ष्य नाम कमाएर प्रसिद्ध बन्नु पनि भएको छ। विशेष गरी मनोरञ्जन र सिनेमा जगतमा हामी यो कुरा पाउँदछौँ। नायक नायिकाहरू अभिनय गर्छन् अनि नाम कमाउँछन् अनि प्रसिद्ध बन्ने लक्ष्यलाई हासिल गर्छन्। शान्ति प्राप्त गर्ने लक्ष्य। धन कमाउने, नाम कमाउने, विजेता बन्ने आदि जस्ता लक्ष्यहरू मानिसहरूले कहिले हासिल गर्छन् भने कहिले हासिल गर्न पनि सक्दैनन्।

0: अहिले हजुरले सुन्दै हुनुहुन्छ जीवनको लक्ष्य मोहबाट मुक्ति विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नुहुँदैछ तिरस राई ज्यूले।
1: ती लक्ष्यहरूको पछि लाग्दा मानिसले कतिचोटि बाटो बिराइपठाउँछन्, समस्याहरूमा पर्न जान्छन् र रोग र बिमारहरूको शिकार पनि बन्न पुग्छन्। असफल भएको खण्डमा निराश बन्छन्, कति कहिलेकाहीँ डिप्रेसनमा पनि जान्छन्। मानिसको जीवन अशान्त र तितो बन्न जान्छ। यी सबैको कारण मानिस साँचो शान्तिको खोजीमा लागिपरेको पनि हामीले देखेका छौँ। सुख सुविधा, आराम, मनोरञ्जन जस्ता भौतिक कुराहरूलाई त्यागी मानिसहरू भित्री शान्तिलाई लक्ष्य बनाई आफ्नो जीवन जिइरहेको पनि हामी देख्दछौँ। अब हामी दोस्रो तथा आध्यात्मिक पक्षबाट जीवनको लक्ष्यको बारेमा हेर्नेछौँ। मानिस स्वभावैले धार्मिक प्रवृत्तिका हुन्छन्, धर्महरूमा आस्था राखेर बाँच्छन्, धर्मको बाटो अपनाउँछन्। धर्मको आधारमा नै जीवनको लक्ष्य निर्धारण गरिएको हामी पाउँछौँ। प्राय सबै धर्महरूले जीवनको लक्ष्यको बारे मिल्दोजुल्दो बताएको पाइन्छ। ती कुराहरूलाई हामी छोटकरीमा सुन्नेछौँ। हिन्दू विश्वास अनुसार जीवनको लक्ष्य मोक्ष प्राप्त गर्नु हो। मोक्ष भनेको जन्म, मृत्यु र पुनर्जन्मको चक्रबाट मुक्त अथवा स्वतन्त्र हुनु हो। जबसम्म मोक्ष प्राप्त हुँदैन, यो चक्र निरन्तर चलिरहन्छ। यसबाट मुक्ति पाउनुपर्छ। यसबाट मोक्ष प्राप्त गर्ने तीनवटा बाटो अथवा मार्गहरू छ। ती हुन् धर्म मार्ग, ज्ञान मार्ग र भक्ति मार्ग। यसरी नै बौद्ध दर्शन अनुसार जीवनको लक्ष्य निर्वाण प्राप्त गर्नु हो। निर्वाण भनेको दुःख, कष्ट र लालसाको अन्त हुनु हो। द एन्ड अफ सफरिङ एन्ड क्राभिङ। जुन चाहिँ आठवटा पदबाट प्राप्त गर्न सकिन्छ, ती यस्ता छन्: सही दृष्टि, राइट भ्यू, सही अभिप्राय, राइट इन्टेन्सन, सही बोली, राइट स्पिच, सही काम, राइट एक्सन, सही जीविका, राइट लाइवलीहुड, सही कोसिस, राइट इफोर्ट, सही विवेक, राइट माइन्डफुलनेस अनि सही ध्यान, कन्सन्ट्रेसन। यसै क्रममा इस्लाम धर्मावलम्बीहरू अनुसार जीवनको लक्ष्य अल्लाहसित मिलन हुनु पनि हो। इस्लाम धर्म अनुसार मृत्यु जीवनको अन्त होइन, तर यसले अल्लाहसित मिलन गराउँछ। अल्लाहको अगुवाईमा उद्देश्यपूर्ण जीवन जिएर नै जन्नाह तथा स्वर्ग प्राप्त हुँदछ। जैन धर्म अनुसार जीवनको लक्ष्य मोक्ष प्राप्त गर्नु हो। मोक्ष भनेको जीवन र मृत्युको चक्रबाट अलग हुनु हो। मोक्ष प्राप्त गर्ने तीनवटा उपायहरू जैन धर्ममा पाइन्छ। ती हुन् समसायक दर्शन, सही प्रकारले सच्चाइलाई देख्नु, समायक ज्ञान, सही ज्ञानले प्रकृति, आत्मा, कर्म र विश्वलाई बुझ्नु, साम्यक चरित्र, सही आचरण व्यवहार हुनु। यसबाहेक अहिंसालाई पनि जैनहरू ठुलो प्राथमिक

इसाई धर्म अनुसार जीवनको लक्ष्य परमेश्वरसित मिलन हुनु र अनन्त जीवन प्राप्त गर्नु हो। मृत्यु अन्त होइन, तर यो अनन्त जीवनमा प्रवेश गर्ने माध्यम हो। अनन्त जीवन अथवा परमेश्वरसित मिलन यीशु प्रभुद्वारा प्राप्त हुँदछ। उहाँमाथि विश्वास गरी पाप क्षमाद्वारा प्राप्त हुँदछ। यी धर्महरू तथा आध्यात्मिकताले हामीलाई जीवनको लक्ष्यको बारेमा सिकाएका कुराहरूको चर्चा गरिसकेपछि अब हामी मोहबाट मुक्तिको बारेमा बात गर्नेछौँ। मोह संस्कृत शब्द हो जसको अर्थ यस्तो हुन्छ, भ्रम, डिल्युजन, अवास्तविक कुराहरूतिर आकर्षित हुनु, इन्फाटुएसन, ती कुरामा पुरा संलग्न हुनु, एट्याचमेन्ट। मोहलाई यसरी परिभाषित गर्न सकिन्छ, मोह ती भ्रमात्मक तथा अवास्तविक कुराहरूतिर मानिस आकर्षित हुनु र त्यसमा पुरा संलग्न भई टालिरहनु वा लागिरहनु हो। मानिसहरूमा भएको सम्पूर्ण समस्याहरू, दुःख कष्टहरूको जरा नै मोह हो। मोहकै कारण मानिसहरूमा रोग छ, रिस छ, तृष्णा छ, सबै खराबीको कारण नै मोह नै हो। मानिसहरू मोहमा चुर्लुम्मै डुबेको कारण सत्यतालाई बुझ्न सक्दैनन्, सच्चाइलाई देख्न सक्दैनन्। अवास्तविक औ भ्रमात्मक कुराहरूतिर मानिस पुरा ढल्केको छ। त्यसबाट मुक्ति पाउने तरिका अघि बताइएका धर्मका बाटोहरू अप्नाएर नै हो। धन्यवाद।

आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा श्रोताले सुन्नुभयो जीवनको लक्ष्य मोहबाट मुक्ति विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नुभयो तिरस राई ज्यूले। साथमा सुन्नुभयो केही भक्ति सङ्गीतहरू। हौस् त श्रोता, तपाईँको आजको दिन मङ्गलमय रहोस् यही कामना ईश्वर अघि राख्दै हजुरहरूबाट प्रस्तुता मनन तामाङ अनि सञ्चालिका अनिता पनि बिदा चाहन्छौ। नमस्कार।

यहाँहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र। तब केही क्षणमा यस केन्द्रबाट रिले गरी सुनाइरहेछौ आकाशवाणी दिल्ली केन्द्रको समाचार। त यसको निम्ति प्रतीक्षा साँच्नुहोस्।

र आजको यस कार्यक्रममा हाम्रा कृषक श्रोताहरू पनि जुडिरहनु भएको होला र उहाँहरूको निम्ति केही जानकारी लिएर आएका छौँ खेतीपाती सम्बन्धी। त आज यहाँहरूलाई फसलको मल खाद्यको एकीकृत प्रबन्धनका केही बुनियादी विषयहरूमाथि अवगत गराइरहेका छौँ। हिजो आजको खेती गराई साथै संकर जातीय र उच्च फलनशील जातीय फसलको प्रयोगले माटोमा भएको खाद्यलाई धेरै मात्रामा चुस्ने हुनाले साथै अनियमित मात्रामा रासायनिक मलको प्रयोगको कारणले गर्दा दिनदिनै माटोको मलिलोपना हराउँदै गइरहेको छ। यी कुराहरूलाई ध्यानमा राखी माटोको उर्वरता शक्तिलाई दिगो अनि टिको बनाउने तरिकालाई फसलको मल खाद्यको एकीकृत व्यवस्थापन भनिन्छ। यस व्यवस्थापनमा जैविक मल, हरियो मल, फसलको अवशेष, जीवाणु मल अनि रासायनिक मलहरूको सन्तुलित अनि एकीकृत रूपमा प्रयोग गरिन्छ। सर्वप्रथम उपलब्ध भएका मल खाद्यको स्रोतहरूलाई खुट्टाई प्रयोगमा ल्याउन सकिने किसिमका उपायहरू खोजी निकाल्न जरुरी हुन्छ, किनकि माटोको स्वास्थ्यलाई ठिक राखी धेरै उपज पाउन त्यति सजिलो काम होइन। सर्वप्रथम कुनै पनि फसल लाउनभन्दा अगाडि माटोको स्वास्थ्य परीक्षण गर्नु जरुरी हुन्छ, जसद्वारा माटोमा के कति प्राकृतिक खाद्यहरू छन् साथै माटोमा अमिलोपन अथवा नुनिलोपन छ भन्ने कुरा चाल पाएपछि मात्र प्रयोग गर्ने खाद्यको निर्धारण गर्न सकिन्छ। साधारणत पहाडी अञ्चलको माटोमा अमिलोपनको मात्रा हुने हुनाले प्रत्येक एक वा दुई वर्षपछि डोलोमाइट 800 केजी प्रति एकर वा कृषि चुना 400 केजी प्रति एकर साथै सुहागा 4 केजी प्रति एकर फसल लाउनको एक महिना अगाडि जमिनमा प्रयोग गर्न अति आवश्यक छ। रासायनिक मलको प्रयोग एकीकृत व्यवस्थापनको एउटा अभिन्न अङ्ग भए तापनि यसको प्रयोग सन्तुलित रूपमा प्रायजसो नभएको नै पाइन्छ। असन्तुलित रासायनिक मलको प्रयोगले फलन बढ्नुको सट्टा फसलमा रोग र किराहरूको उपद्रव बढ्दछ, त्यसैले गर्दा रासायनिक मलको प्रयोग सन्तुलित ढङ्गमा साथै अरू जैविक

सुन्दै हुनुहुन्थ्यो यो आधुनिक गीत प्रबल थापा र भवन थापाको युगल स्वरमा। आकाशवाणीको नेपाली प्रसारण सेवामा यहाँहरू सम्पूर्णलाई हार्दिक अभिवादन साथै दुई घर जोडी नमस्कार। यहाँहरूको साथमा छु उद्घोषिका म छिरिङडोमा। श्रोता बिहानै उठी ईश्वरको स्तुति गर्दा दिनचर्याको काम सफल हुन्छ साथै मनमा असीम आनन्द उत्पन्न हुन्छ। त यहाँहरूलाई पनि यही आनन्द उत्पन्न गराउन हेतु लिएर आएका छौँ केही भजन स्वीकार्नुहोस्।

0: 75 रुपियाँको स्मारक सिक्का र 5 रुपियाँको खुलाक टिकट पनि जारी गर्नुहुनेछ। विशाखापट्टनम स्टील प्लान्टमा भएको आगलागीमा 8 जनाको मृत्यु भएको छ भने अन्य 6 जना घाइते भएका छन्, जसमध्ये 2 जनाको अवस्था गम्भीर छ। स्टील मन्त्रालयका अनुसार पग्लिएको स्टीलको कास्टिङ प्रक्रियाको क्रममा दुर्घटना भएको हो। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति गहिरो संवेदना व्यक्त गरेका छन्। प्रधानमन्त्रीले मृतकका परिवारलाई 2 लाख रुपियाँ र घाइतेलाई 50,000 रुपियाँको राहत घोषणा गर्नुभएको छ। केन्द्रीय स्टील मन्त्री एचडी कुमार स्वामी र नागरिक उड्डयन मन्त्री राममोहन नायडूले हिज राति दुर्घटनास्थलको भ्रमण गर्नुभएको थियो। श्री कुमार स्वामीले मृतकका परिवारलाई 25 लाख रुपियाँ र घाइतेलाई 25 लाख रुपियाँको राहत साथै उनीहरूका छोराछोरीहरूलाई निशुल्क शिक्षाको घोषणा गर्नुभयो। आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले पनि मुख्य सचिव, जिल्ला कलेक्टर र अन्य अधिकारीहरूसँग स्थितिको समीक्षा गर्नुभयो। दुर्घटनाको अनुसन्धान शुरू गरेको जानकारी प्राप्त भएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKersheng अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा भारतले सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयासको सिद्धान्तमा आधारित विगत 12 वर्षमा उल्लेखनीय प्रगति गरेको छ। यस अवधिमा सरकारले गरीब, किसान, महिला र युवाहरूको कल्याण, सशक्तिकरणका लागि धेरै प्रमुख योजनाहरू शुरू गरेको छ। आकाशवाणीले विगत 12 वर्षमा विभिन्न प्रमुख क्षेत्रहरूमा सरकारको प्रयासहरूमा विशेष श्रृङ्खला प्रस्तुत गर्दैछ। आजको विशेष कार्यक्रममा हामी स्वास्थ्य सेवाको क्षेत्रमा सरकारको पहलहरूको बारेमा छलफल गर्नेछौ। प्रस्तुत छ एक रिपोर्ट।
1: विगत 12 वर्षमा सरकारले भारतको स्वास्थ्य प्रणालीलाई उल्लेखनीय रूपमा बलियो बनाएको छ, जुन अब अझ सुलभ, किफायती र गुणस्तरीय भएको छ। 2018 प्रधानमन्त्री श्री नरेन्द्र मोदीले विश्वको सबैभन्दा ठूलो स्वास्थ्य बिमा कार्यक्रम आयुष्मान भारत, प्रधानमन्त्री जन आरोग्य योजना सुरु गर्नुभयो। यस योजना अन्तर्गत सामाजिक आर्थिक रूपमा कमजोर परिवारहरूलाई प्रति परिवार प्रति वर्ष 5 लाख रुपियाँसम्मको निःशुल्क स्वास्थ्य बिमा प्रदान गरिँदैछ। यस योजना अन्तर्गत 44 करोडभन्दा बढी आयुष्मान कार्डहरू बनाइएका छन् र 1,80,000 करोड रुपियाँभन्दा बढी राशिको उपचार मानिसहरूलाई प्रदान गरिएको छ। अक्टोबर 2024 योजनाको ऐतिहासिक विस्तारमा सरकारले आयुष्मान भारत वय वन्दन सुरु गर्यो, जसले 70 भन्दा बढी उमेर भएका ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य बिमा कभरेज प्रदान गरेको छ।
0: केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले नवप्रवर्तन, विश्वव्यापी साझेदारी र अन्तर्राष्ट्रिय बजारमा बढ्दो पहुँचका कारण आगामी 5 वर्षमा भारतको औषधि उद्योग दोब्बर हुने अपेक्षा गरेको बताउनुभएको छ। हिज नयाँ दिल्लीमा औषधि क्षेत्र सम्बन्धी विश्वव्यापी राजदूतहरूको बैठकलाई सम्बोधन गर्दै श्री गोयलले भन्नुभयो, भारतले हालैका वर्षहरूमा 9 स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ र अब 50 भन्दा बढी देशहरूसँग व्यापार सम्झौताहरू भएको छ, जसले भारतीय उत्पादनहरूको लागि फराकिलो बजार प्रदान गर्दछ। उहाँले भन्नुभयो, भारत अब जेनेरिक औषधिहरूमा सीमित छैन, तर अनुसन्धान, नवप्रवर्तन र उच्च मूल्य औषधिहरूमा पनि द्रुत गतिमा अगाडि बढिरहेको छ। नेपालका विदेश मन्त्री शिशिर खनाल अर्को हप्ता चीन भ्रमणमा जानुहुनेछ। यो भ्रमण उहाँको हालैको भारत भ्रमणपछि हुन गइरहेको छ। नेपाल सरकारका स्रोतहरू अनुसार श्री खनाल 14 जुनदेखि चीनको यात्रामा प्रस्थान गर्नुहुने सम्भावना छ। त्यहाँ उहाँले चिनिया विदेश मन्त्री वाङ यी र चिनिया कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ हाङसिङसँग भेटवार्ता गर्ने सम्भावना छ। भ्रमणको क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्धसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुनेछ। फिलिपिन्सको दक्षिणी द्वीप मिन्डानाओको तटमा 7.8 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ, जसमा परि लगभग 35 जनाको मृत्यु भएको छ तथा अन्य 200 भन्दा बढी घाइते भएका छन्। यो भूकम्पको केन्द्र 33 किलोमिटर जमिन मुनि थियो, जसको केन्द्रबिन्दु सारङ्गानी प्रान्तको मासिक सहरबाट लगभग 32 किलोमिटर दक्षिण पश्चिममा

रहेको थियो। भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया, जापान र अस्ट्रेलियामा सुनामीको चेतावनी जारी गरियो, जसलाई पछि फिर्ता लियो। हाल राहत र उद्धार कार्य भइरहेको छ। अधिकारीहरू अनुसार विपत्तिबाट लगभग 10,000 परिवार विस्थापित भएका छन्। मेक्सिकोको खाडी क्षेत्रमा हिज राति 6.1 तीव्रताको भूकम्प गयो। भूकम्प 28 किलोमिटर भुइँमुनि गएको थियो, जसको केन्द्रबिन्दु क्युबाको पश्चिमी तट नजिक थियो। क्युबा, मेक्सिको र अमेरिकाको फ्लोरिडाका धेरै क्षेत्रमा भूकम्पको झट्काहरू महसुस गरियो। भूकम्पले हवाना र वरिपरिका क्षेत्रहरूमा भवनहरू हल्लिन थालेकोले मानिसहरूमा त्रास देखियो। यद्यपि अहिलेसम्म कसैको पनि हताहती वा ठूलो क्षति भएको खबर छैन। अमेरिकाको एक संघीय अदालतले H-1B भिसा आवेदनमा लगाएको 1,00,000 अमेरिकी डलर शुल्क अवैध घोषित गरेको छ। यो शुल्क राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा प्रस्ताव गरिएको हो। अदालतले कांग्रेसको स्वीकृति बिना यस्तो शुल्क लगाउन नसकिने बताएको छ। अमेरिकामा रहेका भारतीय मूलका धेरै संस्थाले यो निर्णयको स्वागत गरेका छन्। यसले H-1B भिसासँग सम्बन्धित व्यक्तिहरूलाई राहत दिने र प्रणालीमा स्पष्टता आउने उनको भनाइरहेको छ। यो समाचार युट्युबमा @AIRNews मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा भूमि बन्दरगाह व्यवस्थापन प्रणाली LPMSको शुरूआत गर्नुहुनेछ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाले आज पीएम सुरक्षित मातृत्व अभियानको 10 वर्ष पूरा भएकोमा राष्ट्रव्यापी उत्सवको उद्घाटन गर्नुहुनेछ। विशाखापट्टनम स्टील प्लान्टमा भएको आग लागीमा 8 जनाको मृत्यु भएको छ भने अन्य 6 जना घाइते भएका छन्। नेपालमा विदेश मन्त्री शिशिर खनाल अर्को हप्ता चीन भ्रमणमा जानुहुनेछ अनि फिलिपिन्समा 7.8 तीव्रताको शक्तिशाली भूकम्पमा परि 35 जनाको मृत्यु भएको छ तथा अन्य 200 भन्दा बढी घाइते भएका छन्। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 9 बजे समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणी।

आखै आँखामा माया बसेछ, गाउँघरमा हाम्रो मायाको हल्ला चलेछ। यो मिठो शब्दमा मिठो गीत यहाँहरूले सुन्नुभयो, राकेश लामक शर्मा। शब्द नै सङ्गीत थियो महेश सेवाको, र यो मिठो गीतसँगै अब पनि शुभारम्भ गरिरहेका छौँ आजको कार्यक्रम सङ्गीत प्रभा। र यसै कार्यक्रमको यो दोस्रो प्रस्तुति यहाँहरू समक्ष लिएर आएका छौँ सकुनको स्वरमा। शब्द छ पुरन गिरीको अनि सङ्गीत अजनीश राईको।

अबको यो अघिल्लो साङ्गीतिक भेट यहाँहरूलाई उदय सुताङको स्वरमा शब्द गणेश थापा मङ्गरको अनि सङ्गीत रहेको छ गायक कलाकार स्वयंको।

श्रोतामी कार्यक्रमको अन्ततिर आइपुगेका छौँ र अन्तमा यो अन्तिम गीत यहाँहरूलाई सुम्पिरहेका छौँ डाक्टर भानु गौतमको स्वरमा, सङ्गीत संयोजक किरण छेत्री। र यो अन्तिम गीत यहाँहरूलाई सुम्पिँदै हामी पनि यहाँहरूबाट बिदा लिन चाहन्छौँ आजको यस कार्यक्रमबाट, कार्यक्रम संगीत प्रभाव।

यसको सुरुवात सन् 2006 सालमा गरिएको थियो। यो फेस्टिभल हेर्न र आनन्द उठाउनको निम्ति संसारभरिका मानिसहरू जयपुर आउने गर्दछन्। यो फेस्टिभलमा फिल्मका हस्तीहरू, लेखक, कवि, संगीतकार, गायक सबै उपस्थित हुने गर्छन्। यहाँको सवाई मानसिंह स्टेडियम पनि विशेष रहेको छ। यो स्टेडियम सवाई मानसिंहको शासनकालमा बनिएको हो। यो स्टेडियममा राष्ट्रिय अन्तर्राष्ट्रिय खेलहरू खेलिन्छन् अनि खेलहरू हेर्न 35,000 मानिसहरूको भिड देख्न पाइन्छ। यति ठुलो र विशाल छ जयपुरमा अवस्थित सवाई मानसिंह स्टेडियम। तपाईँहरूले मोडलहरूको ऱ्याम्प वक त देख्नु नै भएको होला, तर हात्तीहरूको ऱ्याम्प वक कहिले देख्नु भएको छ? यो अद्भुत दृश्य तपाईँहरूले जयपुरमा नै देख्न सक्नुहुन्छ। यहाँ सबै देशहरूमा जस्तै होली धुमधामले मनाइन्छ, तर होलीको ठिक एक दिन अघि जयपुरको रामबाग पोलो ग्राउन्डमा हात्ती महोत्सव मनाइन्छ। यस महोत्सवमा सबै हात्तीहरूलाई रङ बिरङको बुट्टादार लुगाहरू लगाएर सजाइन्छ अनि ऱ्याम्प वक गरेर यस उत्सवमा प्रवेश गराइन्छ। यो दृश्य साँच्चै हेर्न लायकको अद्भुत हुँदछ। यसैको आनन्द उठाउन मानिसहरू देश विदेशबाट आउने गर्दछन्। जयपुरलाई रत्नहरूको भण्डार पनि मानिन्छ। विशेष गरी यहाँ पन्ना पाउने गर्दछ। पहिले राजा महाराजा रानी महारानीहरूको लुगाहरूदेखि लिएर आफ्नो सिंहासन दरी बिछौनासम्ममा पन्नाको उपयोग गर्ने गर्दथ्यो भने आज पनि रत्नहरू मध्ये विशेष गरी पन्नाको निम्ति जयपुर अमीर देशमा गनिन्छ। यहाँको पन्ना बजार एकदमै लोकप्रिय बजार हो। मम्मीहरूको विषयमा त यहाँहरूले इतिहासको कुरा गर्दा सुन्नु नै भएको होला, तर यहाँ अल्बर्ट हल संग्रहालयमा टुटु नामको केटीको असली मम्मी छ, जो 2500 वर्ष पुरानो मम्मी हो। यहाँहरूको स्त्रीहरूको घाघरा चोली र पुरुषहरूको धोती कुर्ता जत्तिको प्रसिद्ध छ त्यतिकै प्रसिद्ध छ यहाँको खाना दाल बाटी चुरमा। यहाँ अधिक मात्रामा शाकाहारी खाना पाइन्छ। यहाँको खानाको स्वाद साँच्ची नै स्वादिष्ट हुन्छ। जयपुर घुम्नको निम्ति तपाईँहरूले देख्न पाउनुहुनेछ एकदमै मनोरम स्थलहरू, जसमध्ये एकदमै प्रमुख स्थान हो सिटी प्यालेस। यो जयपुरका राज परिवारसँग सम्बन्धित ऐतिहासिक दरबार हो। यहाँ अङ्ग्रेजहरू र मुगलहरूद्वारा बनाएको पुरानो कलाकृतिहरू अनि संग्रहालय हेर्न पाइन्छ। यहाँ संगमरमरले बनिएको हात्ती प्यालेसको रक्षार्थ बसेको जस्तै देखिन्छ। जयपुरको नाहरगढ किल्ला पनि एक प्रसिद्ध पर्यटक स्थल हो। यस किल्लाबाट सम्पूर्ण जयपुरको सुन्दर दृश्य देखिन्छ अनि सूर्यास्तको दृश्य भने झन मनोरम देखिन्छ। 1734 सालमा जब यो किल्ला निर्माण भइरहेको थियो, तब यहाँ कारिगरहरूले राजा नाहर सिंहको आत्मा घुमेको देखेका थिए। त्यसैले नाहरगढ किल्लालाई भुतिया किल्ला पनि भनिने गरिन्छ। यहाँको जयगढ किल्लाको पनि आफ्नै महत्व रहेको छ। विश्वकै ठुलो पाङ्रायुक्त तोप मध्ये एक तोप यहाँ देख्न पाइन्छ। युनेस्को विश्व सम्पदा सूचीमा समावेश भएको ठाउँ जन्तर मन्तर जयपुरको अनुपम सौन्दर्यले भरिएको स्थल हो। जन्तर मन्तर खगोलीय उपकरणहरूको ऐतिहासिक वैधशाला हो। यो जयपुरको एकदमै रमणीय ठाउँ हो। जयपुरको किल्लाहरूको भ्रमण गर्दा आमिर किल्लाको भ्रमण गर्न नबिर्सिनु होला, किनभने यहाँ हात्तीको सवारी गर्न पाइन्छ अनि यहाँबाट वरिपरिको अद्भुत सौन्दर्यले परिपूर्ण दृश्यहरूको आनन्द पनि उठाउन सकिन्छ। यहाँ एक गलताजी मन्दिर पनि अवस्थित छ, जसलाई मङ्की टेम्पल पनि भनिन्छ। यो मन्दिरमा धेरै लङ्गुर र बाँदरहरू भएको कारण मङ्की टेम्पल नाम दिएको हुन सक्छ। सन् 1877 निर्माण भएको जयपुरको चिडियाखाना घुम्नको लागि अति नै उत्तम ठाउँ हो, विशेष गरी नानीहरूको निम्ति। यो चिडियाखानामा 500 भन्दा अधिक प्रजाति देख्न पाइन्छ। जयपुरको जल महल मान सागर तालको बीचमा अवस्थित सुन्दर महल हो। यसको दृश्य अवलोकन लोकप्रिय छ। राजस्थानको इतिहास, कला र संस्कृति सम्बन्धी महत्वपूर्ण संग्रहालय पनि बनिएको छ जयपुरमा।
जयपुर घुम्नका लागि अक्टोबरदेखि मार्चसम्मको समय सबैभन्दा उत्तम मानिन्छ, किनकि यस समयमा मौसम सुहाउँदो र आरामदायक हुन्छ। यदि तपाईँहरू पनि जयपुर घुम्न चाहनुहुन्छ भने सबैभन्दा सस्तो र रमाइलो यात्रा रेल यात्रा हो। जयपुर जनसङ्घ यहाँको एकमात्र रेलवे स्टेशन हो। रेलको माध्यमबाट तपाईँ जहाँ पनि सिधा जयपुर जान सक्नुहुन्छ। हवाई मार्गबाट पनि जयपुर जान सक्नुहुन्छ तपाईँहरू। जयपुरमा अन्तर्राष्ट्रिय हवाई अड्डा बनिएको छ र तपाईँहरू हवाई जहाज मार्फत पनि सजिलै यात्रा गर्न सक्नुहुनेछ। यसको साथै बसबाट पनि तपाईँहरूले यात्रा गर्न सक्नुहुनेछ। यहाँको बस स्ट्यान्डको नाम हो सिन्धी क्याम्प बस स्ट्यान्ड। एक प्रमुख पर्यटक स्थल, व्यापार, सांस्कृतिक केन्द्र र ऐतिहासिक धरोहरले भरिएको सुन्दर ठाउँ भारतको जयपुर सहरको वर्णन शब्दमा गर्न सायद शब्द नै कम पर्न जान्छ। यस ठाउँको अनुपम सौन्दर्यको लाभ हामी स्वयंले आफ्नै आँखाले हेरे मात्र तृप्त हुन सक्ला। यसले समय निकालेर जयपुर जस्तो सुन्दर ठाउँको भ्रमण अवश्य नै गर्नुहोला भन्न चाहन्छु। त शब्दको भुवरीमा यहाँहरूलाई आज जयपुर सहरको भ्रमण गरायो। यहाँहरूलाई के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया अवश्य नै जनाउनुहोला। कार्यक्रम प्रस्तुता लेखनाथ राईको साथमा म छिरिङ डोमा अहिलेलाई भने ओझल भइरहेका छौँ। नमस्ते।

0: सचिन गुरुङको शर्मा यतिन्जेल सुन्दै हुनुहुन्थ्यो यो लोकगीत।
1: के तपाईँको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि सिबुक रोड सिलगढी। सम्पर्क नम्बर 9733300090।
0: भर्खर मात्र यहाँहरूले आफ्नो रेडियो सेट तथा मोबाइलमा एफएम 103.5 मेगाहर्ज साथै न्यूजन एआईआर एप अनि दार्जिलिङको एफएम 100.2 मेगाहर्ज ट्युन गर्नुभएको छ भने सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ कार्यक्रम योजना। अब यहाँहरू समक्ष लिएर आएका छौँ भने यस कार्यक्रममा आज हामी यहाँहरूलाई प्रधानमन्त्री पोषण शक्ति निर्माण अभियान विषय केही जानकारी दिनेछौँ, साथै केही फिल्मी गीतहरू सुनाएर मनोरञ्जन पनि गराउनेछौँ। त कार्यक्रमको सुरुवात भने मनोरञ्जनबाट नै गरिरहेका छौँ, स्वीकार्नुहोस्।

0: कम समय में ज्यादा मुनाफा, बस एक क्लिक में, कमाल है।
1: अनजान लिंक्स पर क्लिक मत कीजिए, आरबीआई कहता है
2: जानकार बनिए, सतर्क रहिए।
3: आवाज जानकारी तरफ लागू विशेष प्रधानमंत्री पोषण शक्ति निर्माण अभियान। यो अभियान भारत सरकार को विद्यालय पोषण कार्यक्रम हो। यसलाई पहिले मिड डे मिल योजना भनिन्थ्यो र सन् 2021 मा यसको नाम परिवर्तन गरी प्रधानमन्त्री पोषण राखिएको हो। विद्यालय जाने बालबालिकाहरूको पोषण स्तरमा सुधार गर्नु, भोकका कारण पढाइमा हुने असर कम गर्नु, विद्यालयमा भर्ना उपस्थिति र निरन्तरता बढाउनु, आर्थिक रूपमा कमजोर तथा वञ्चित समुदायका बालबालिकाहरूलाई शिक्षामा आकर्षित गर्नु नै यो अभियानको मुख्य उद्देश्यहरू रहेको छ। यो योजना अन्तर्गत सरकारी र सरकारी सहायता प्राप्त विद्यालयका कक्षा एकदेखि आठसम्मका विद्यार्थीहरूलाई निशुल्क भोजन उपलब्ध गराइन्छ। बाल बाटिकाका केही विद्यार्थीहरू पनि योजनामा समावेश छन्। विद्यालयका कार्य दिवसमा एकपटक तातो पकाएको पौष्टिक भोजन प्रदान गरिन्छ। प्राथमिक तहका विद्यार्थीलाई प्रतिदिन करिब 450 क्यालोरी र 12 ग्राम प्रोटिन अनि उच्च प्राथमिकका विद्यार्थीलाई 700 क्यालोरी र 20 ग्राम प्रोटिन उपलब्ध गराइन्छ। यस योजना अन्तर्गत खाद्यान्नमा आपूर्ति गरिन्छ, पकाउने खर्चका लागि आर्थिक सहायता प्रदान गरिन्छ, खाना पकाउने सहयोगीलाई मानदेय अर्थात् वेतन पनि प्रदान गरिन्छ, खाद्यान्नमा हुने खर्चमा खर्च प्रदान गरिन्छ, भान्साघर तथा भण्डारण कक्ष निर्माण र मर्मत पनि गरिन्छ, खाद्य पदार्थको पोषण सुदृढीकरण अनि विपद वा खडेरी प्रभावित क्षेत्रमा पनि पोषण सहायता प्रदान गरिन्छ यस योजनामा। यो कार्यक्रमले बाल बालिकाहरूमा कुपोषण कम गर्न, विद्यालय छोड्ने दर घटाउन, नियमित उपस्थिति बढाउन तथा सिकाइ क्षमतामा सुधार ल्याउन महत्वपूर्ण कार्य गरेको छ। यसर्थ प्रधानमन्त्री पोषण शक्ति निर्माण अभियान भारत सरकारको

0: यी मनोरञ्जनपूर्ण गीतहरूको साथमा यहाँहरूले जानकारी पाउनुभयो प्रधानमन्त्री पोषण शक्ति निर्माण अभियान विषयमा कार्यक्रम योजनामा। यहाँहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र। तब सुन्नुहोस् बिहान 9 बजेको समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। 9 बजेको समाचारको साथमा म सबिना गिरी। विशाखापट्टनम स्टील प्लान्टमा भएको आगलागीमा 8 जनाको मृत्यु भएको छ भने 6 जना घाइते भएका छन्, जसमध्ये 2 जनाको अवस्था गम्भीर छ। स्टील मन्त्रालयका अनुसार बग्लिएको स्टीलको कास्टिङ प्रक्रियाको क्रममा दुर्घटना भएको हो। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति गहिरो संवेदना व्यक्त गरेका छन्। प्रधानमन्त्रीले मृतकका परिवारलाई प्रति व्यक्ति 2 लाख रूपियाँ र घाइतेलाई प्रति व्यक्ति 50,000 अनुग्रह राहत घोषणा गर्नुभएको छ। केन्द्रीय स्टील मन्त्री एसडी कुमार स्वामी र नागरिक उड्डयन मन्त्री राममोहन नायडूले हिज राति दुर्घटना स्थलको भ्रमण गरेका थिए। श्री कुमार स्वामीले मृतकका परिवारलाई प्रति व्यक्ति 25 लाख रूपियाँ, घाइतेहरूलाई प्रति व्यक्ति 10 लाखको अनुग्रह राहत घोषणा गर्नुभएको छ। उहाँले प्रभावित परिवारका लागि आवास, उनीहरूका छोराछोरीका लागि निशुल्क शिक्षा र परिवारका एक सदस्यलाई स्थायी रोजगारीको पनि घोषणा गर्नुभएको छ। पुडुचेरीमा मन्त्री परिषद विस्तारको एक भागको रूपमा राष्ट्रपतिले मुख्यमन्त्रीको सल्लाहमा 3 नयाँ मन्त्रीहरू नियुक्त गर्नुभएको छ। गृह मन्त्रालयको सूचना अनुसार अखिल भारतीय एनआर कांग्रेसका विधायकहरू पी राजावेलु र वीपी शिवकोलुन्दु र भाजपा विधायक जीएनएस राजशेखरनलाई पुडुचेरी सरकारमा मन्त्री नियुक्त गरिएको छ। शपथ ग्रहण समारोहपछि उनीहरूको नियुक्ति प्रभावकारी हुनेछ। यसले पुडुचेरी मन्त्री परिषदको विस्तार पूरा गर्दछ। मुख्यमन्त्री एन रंगासामी र अन्य 2 मन्त्रीहरूले गत महिना शपथ लिएका थिए। नयाँ मन्त्रीहरूको शपथ ग्रहण समारोह यसै हप्ता हुने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय ब्रिक्स किसी सम्मेलन आज मध्य प्रदेशको इन्दौरमा शुरू हुँदैछ। सम्मेलनमा ब्राजिल, चीन, रूस र दक्षिण अफ्रिकाका लगायत 21 देशका कृषि मन्त्रीहरू, वरिष्ठ अधिकारीहरू र विज्ञहरू सहभागी हुँदैछन्। सम्मेलनको उद्देश्य कृषि क्षेत्रमा सहयोग, नवप्रवर्तन र खाद्य सुरक्षालाई सुदृढ पार्नु रहेको छ। असमको प्रसिद्धि जीआई ट्याग गरिएको तेजपुर लिची अब अन्तर्राष्ट्रिय बजारमा पुग्दैछ। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरणसँगको सहकार्यमा तेजपुर लिचीको पहिलो खेप दुबई पठाएको घोषणा गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्दै श्री गोयलले यस वर्षदेखि तेजपुर लिचीले विश्वव्यापी मान्यता पाउने, किसानहरूले राम्रो मूल्य पाउने र उत्तर पूर्वी भारतबाट कृषि उत्पादन लागि नयाँ अवसरहरू खुल्ने बताउनु भएको छ। तेलंगानाका मुख्यमन्त्री ए रेवन्त रेड्डीले गजुला राम रहमनमा 100 एकड़को अन्तर्राज्य बस टर्मिनलको निर्माण आगामी 3 महिनाभित्र शुरू हुने घोषणा गर्नुभएको छ। हैदराबादमा एक सार्वजनिक सभालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्रीले राज्य सरकार राजनीतिभन्दा माथि उठेर विकासमा मात्र ध्यान केन्द्रित गरिरहेको बताउनुभयो। उहाँले शहरको व्यवस्थित विकासका लागि हैदराबादलाई 3 निगममा विभाजन गरिएको पनि बताउनुभयो। मेक्सिको खाडी क्षेत्रमा हिज राति 6.1 तीव्रताको भूकम्प गयो। भूकम्प 28 किलोमिटर भुइँमुनि गएको थियो। यसको केन्द्रबिन्दु क्युबाको पश्चिमी तट नजिक थियो। क्युबा, मेक्सिको र अमेरिकाको फ्लोरिडाका धेरै क्षेत्रमा भूकम्पको झट्काहरू महसुस गरियो। भूकम्पले हवाना र वरिपरिका क्षेत्रहरूमा भवनहरू हल्लिन थालेको थियो र मानिसहरूमा त्रास देखियो। यद्यपि अहिलेसम्म कसैको पनि हाताहती या ठूलो क्षयक्षतिको खबर आएको छैन। इरान र इजरायलले एक अर्कामाथि हमलाहरूलाई रोक्न घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल

0: युद्धविरामको लागि गरेको अपिलपछि यो निर्णय आएको हो। यद्यपि दुवै देशले चेतावनी दिएका छन् कि कुनै पनि नयाँ हमला गरिएको खण्डमा जवाबी कारवाही गरिनेछ। आइतबार राति इरानले इजरायलमाथि क्षेप्यास्त्र आक्रमण गरेको थियो। यसलाई लेबनानका हिजबुल्ला लक्षित गरी इजरायलले गरिरहेको हमलाको प्रतिक्रियाको रूपमा वर्णन गरिएको थियो। मौसम विभागले आज उत्तर पश्चिमी र उत्तरी राज्यहरू पश्चिमी राजस्थान र विदर्भमा गर्मीको लहर आउने पूर्वानुमान गरेको छ। कोंकण र गोवा, ओडिसा, तमिलनाडू, पुडुचेरी र कराईकलमा दिनभरि तातो र आर्द्र मौसम रहने अनुमान गरिएको छ। आज तटीय कर्नाटक, केरलम, माही र उत्तरी तथा दक्षिणी भित्री कर्नाटकमा भारी वर्षा हुने अनुमान गरिएको छ। पश्चिम बंगालको तराई क्षेत्र, सिक्किम, रायसिलामा, तमिलनाडु, पुडुचेरी र उत्तर पूर्वी भारतमा आगामी दुई दिनसम्म भारी वर्षा हुने अनुमान गरिएको छ। आकाशवाणीबाट 9 बजेको समाचार पूरा भयो। अहिले 9:25 समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।
1: मनोरञ्जनको क्रमलाई निरन्तरता दिँदै फेरि पनि यहाँहरू समक्ष लिएर आएका छौ केही फिल्मी गीतहरू। स्वीकार्नुहोस्।

0: এমটি মারিভেক্স জাহাজে 24 জন ভারতীয় নাবিককে নিরাপদে উদ্ধার করা সম্ভব হয়েছে। দ্রুত পদক্ষেপ গ্রহণের জন্য দূতাবাস ওমানের কর্তৃপক্ষকে ধন্যবাদ জানায়। গতকাল এক আন্তঃমন্ত্রক বার্তায় বন্দর, জাহাজ চলাচল ও জলপথ মন্ত্রকের মুখপাত্র অফিস কুমার জানান, বেলা 1:30 নাগাদ জাহাজটিতে আগুন লাগার খবর পাওয়া যায়। মার্কিন যুক্তরাষ্ট্র H-1B ভিসা আবেদনের জন্য ধার্য $1,00,000 অর্থমূল্য বেআইনি বলে রায় দিয়েছে সেদেশের এক যুক্তরাষ্ট্রীয় বিচারক। ম্যাসাচুসেটসের বস্টনে মার্কিন ডিস্ট্রিক্ট কোর্টের বিচারক লিও সোরোকিন এক রায় বলেছেন, কংগ্রেসের প্রয়োজনীয় অনুমোদন ছাড়াই H-1B ভিসা আবেদনের ওপর এই কর আরোপ করা হয়। অন্ধ্রপ্রদেশের বিশাখাপত্তনমে রাষ্ট্রীয় ইস্পাত নিগম লিমিটেডের কারখানায় ভয়াবহ অগ্নিকাণ্ডে 8 জনের মৃত্যু ও 6 জনের আহত হওয়ার ঘটনায় কেন্দ্রীয় ইস্পাত মন্ত্রক একটি বিশেষ তদন্ত কমিটি গঠন করেছে। আহতদের স্থানীয় হাসপাতালে ভর্তি করা হয়েছে। খবর আপাতত এ পর্যন্তই, পরে শুনুন খবর 10:10।
1: यो आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार हनुक थापाबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। पश्चिम बङ्गालका मुख्यमन्त्री सुवेन्द्र अधिकारीले हिजो नयाँ दिल्लीमा केन्द्रीय मन्त्रीहरू निर्मला सीतारमण तथा शिवराज सिंह चौहानसित भेट गरी राज्यको विकासलाई तीव्रता दिने विषयमा गहन छलफल गर्नुभयो। राज्यकी क्याबिनेट मन्त्री अग्निमित्र पलको म्याराथन दार्जिलिङ भ्रमण समाप्त, क्षेत्रको विकासका कैयन रोडम्याप तयार पारिने। टिएमसीका 20 सांसदहरूले पार्टी छोड्ने, अलग गुट बनाउने तथा एनडिएमा सामेल हुने अड्कल तेज भएको छ। टिएमसी नेता जहाँगिर खानलाई आज सिलगढी अदालतमा पेश गरिने भएको छ। खरसाङको गोर्खा जनपुस्तकालयले पालन गरे आफ्नो 114 स्थापना दिवस। अनि पश्चिम बङ्गाल, सिक्किम सहित कैयन राज्यहरूमा आउने 2 दिनमा भारी वर्षा हुने पूर्वानुमान व्यक्त गरिएको छ। अब समाचार विस्तारमा। पश्चिम बङ्गालका मुख्यमन्त्री सुवेन्द्र अधिकारीले हिजो केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणसित नयाँ दिल्लीमा भेट गर्नुभयो। बैठकमा पश्चिम बङ्गालको विकासलाई तीव्रता दिने, विभिन्न क्षेत्रहरूमा ऋण उपलब्ध बढाउने र केन्द्र सरकारका योजनाहरूको राज्यमा प्रभावकारी ढङ्गमा कार्यान्वयन गर्ने बारे छलफल गरियो। वित्त मन्त्रीले राज्य सरकारसँगको सहकार्यमा प्रधानमन्त्री मुद्रा योजना, धनजन योजना, जीवन ज्योति बीमा योजना, सुरक्षा बीमा योजना, अटल पेन्सन योजना र प्रधानमन्त्री स्वनिधि जस्ता प्रमुख योजनाहरूको लाभ सबै योग्य लाभार्थीहरूसम्म पुग्ने सुनिश्चित गर्न व्यापक अभियान सुरु गरिने बताउनु भएको छ। उहाँले राज्यमा ऋण उपलब्ध बढाउन ब्याङ्क, उद्योग संगठन र एमएसएमईसँग बैठकहरू गरिने पनि बताउनुभयो। उहाँले पश्चिम बङ्गाल ग्रामीण ब्याङ्कको कार्यप्रणालीको पनि समीक्षा गरिने बताउनुभयो। भेटघाटको क्रममा मुख्यमन्त्री सुवेन्द्र अधिकारीले हिजो नयाँ दिल्लीमा केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानसित पनि भेट गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै कृषि मन्त्री श्री चौहानले भन्नुभएको छ, दुवै नेताले ग्रामीण विकास, कृषि कल्याण, कृषि तथा किसान कल्याणकारी योजनाहरूको प्रभावकारी कार्यान्वयन र किसानहरूको हितमा विकास योजनाहरूलाई तीव्रता दिने विषयमा छलफल गरेको बताउनु भएको छ। राज्यकी महिला तथा बाल कल्याण अनि नगर निकाय मन्त्री अग्निमित्र पलले 2 दिने दार्जिलिङ जिल्ला भ्रमण सकेर फर्किनु भएको छ। आफ्नो दार्जिलिङ भ्रमणको अन्तिम दिन उहाँले बिहान दार्जिलिङको प्रसिद्ध महाकाल मन्दिरमा गई पूजा अर्चना गर्नुभयो। त्यसपछि उहाँ एउटा आइसिडिएस केन्द्रको निरीक्षण गर्नुभयो। उहाँले आइसिडिएसको कामहरू सठिक ढङ्गमा सञ्चालन हुनुपर्ने आवश्यक दिशानिर्देश पनि अधिकारीहरूलाई दिनुभयो। त्यसपछि उहाँले प्रस्तावित 4 महिला डम्पिङ स्थानको निरीक्षण गर्नुभयो, जहाँ भविष्यमा दार्जिलिङको 4 महिलाहरूको व्यवस्थापन गरिनेछ। राज्य सरकारले दार्जिलिङमा वर्षौँदेखि पहाडको भिर खोल्चा आदिमा मैला फोहोर, यहाँको प्राकृतिक सौन्दर्य तथा पर्यावरण दुवैलाई क्षति पुगिरहेकोले नयाँ डम्पिङ ग्राउन्ड तयार पारिने मन्त्री महोदयले बताउनुभयो। उहाँले अझ भन्नुभयो, अब उसो वेस्ट टु वेल्थ अर्थात् 4 मैलाबाट पनि धन कमाउने काम गरिनेछ र यसका लागि संयन्त्रहरू डम्पिङ ग्राउन्डमा लगाइने बताउनुभयो। उहाँले सबै मित्रहरूले अब घर घर गएर गिलो र सुक्खा मैला अलग अलग रूपमा सङ्ग्रह गर्नेछन्, जसको व्यवस्थापन डम्पिङ ग्राउन्डमा लगाएका संयन्त्रहरूमा प्रशोधन गरी उपयोगी सामग्रीहरू बनाइनेछ। दार्जिलिङमा पिउने पानीको समस्याको निरीक्षण गर्न उहाँ टाइगर हिल नजिक सिन्चेल लेकको पनि भ्रमण गरी पानीको जलाशयको अवस्था, जलस्रोत आदिको जानकारी लिनुभयो। दार्जिलिङ पहाडको पिउने पानी समस्या समाधानका लागि पश्चिम बङ्गाल सरकार गम्भीर रहेको मन्त्री महोदयले बताउनुभयो। दार्जिलिङको भ्रमणपछि सुकिया पोखरी हुँदै मन्त्री पलले मिरिकको भ्रमण गर्नुभयो। यस क्रममा ठाउँ ठाउँमा भाजपा समर्थकहरूले उहाँको भव्य स्वागत गरे। मिरिकमा उहाँले नगरपालिका सम्बन्धित एक महत्त्वपूर्ण बैठक गर्नुभयो। सुन्नुहोस् हाम्रो संवाददाताबाट एक रिपोर्ट।
2: जहाँ पर्यटन सहर मिरिकको स्वच्छता, सुन्दरता तथा विकासका मुद्दाहरूमाथि छलफल गरियो। सुश्री पौलले मिरिकमा विभिन्न गठबन्धन घटक दलका प्रतिनिधिहरूसित र संघ संस्थानका प्रतिनिधिहरूसित पनि भेट गर्नुभयो। मिरिकको भ्रमण सकेर उहाँ दुधे पुग्नुभयो। त्यहाँ निर्माणाधीन दुधे पुलको कार्य प्रगतिको निरीक्षण गर्नुभयो। गत वर्ष दशैंको बेला पहाड़मा भएको अविरल वर्षाले सिलगढ़ी मिरिकको जीवन रेखा मानिने उक्त पुललाई बगाएको थियो। पुल बगाउँदा आधी दर्जन मानिसहरूले ज्यान पनि गुमाउनु परेको थियो। त्यसभन्दा अघि 7 जूनको दिन उहाँले सिलगढ़ीको उत्तरकन्यामा नगर विकास तथा महिला र बाल कल्याणबारे अन्य स्तरीय प्रशासनिक बैठकको अध्यक्षता गर्नुभयो तथा केन्द्रीय शहरी विकास मन्त्री मनोहरलाल खट्टरलाई उद्धृत गर्दै केन्द्र सरकारको सहयोगमा दार्जीलिङ, कालेबुङ, मिरिक, खरसाङ तथा सिलगढ़ीलाई हिमालयन सिटी शहरको रूपमा विकसित गरिने बताउनु भएको थियो। यसले श्रेयको विकास, पर्यटन, रोजगार, व्यवसाय र उद्योगलाई ठूलो टेवा मिल्ने उहाँले बताउनुभयो। समाचार कक्षबाट सबिना गिरी, आकाशवाणी खरसाङ।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा एआर न्यूज खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी खरसाङ हो। अब सुन्नुहोस् रहल समाचारहरू। पश्चिम बङ्गालमा ममता ब्यानर्जीको पार्टी तृणमूल कङ्ग्रेसमा एकपछि अर्को समस्या देखा परिरहेको छ। अब तृणमूलको बागी सांसद काकुली घोषले दावी गर्नुभएको छ टिएमसीको 20 सांसदहरू उहाँको साथमा छन् र अझै धेरै सांसदहरू पनि साथमा आउनेवाला छन्। तृणमूल सरकारमा धेरै घोटाला भएको छ। ममता राजमा बङ्गाल 40 साल पछाडि गएको थियो। ममता ब्यानर्जीले उहाँको शिकायत पनि सुनेनन्। प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा भारतले सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयासको सिद्धान्तमा आधारित विगत 12 वर्षमा उल्लेखनीय प्रगति गरेको छ। यस अवधि सरकारले गरिब, किसान, महिला र युवाहरूको कल्याण र सशक्तिकरणको लागि धेरै प्रमुख योजनाहरू सुरु गरेको छ। आकाशवाणीले विगत 12 वर्षमा विभिन्न प्रमुख योजनाहरूमा विभिन्न क्षेत्रहरूमा सरकारको प्रयासहरूमा विशेष श्रृङ्खला प्रस्तुत गर्दैछ। आजको विशेष कार्यक्रममा हामी स्वास्थ्य सेवाको क्षेत्रमा सरकारको पहलहरूको बारेमा छलफल गर्नेछौँ। प्रस्तुत छ एक रिपोर्ट।
3: विगत 12 वर्षमा सरकारले भारतको स्वास्थ्य प्रणालीलाई उल्लेखनीय रूपमा बलियो बनाएको छ, जुन अब अझ सुलभ, किफायती र गुणस्तरीय भएको छ। 2018 प्रधानमन्त्री श्री नरेन्द्र मोदीले विश्वको सबैभन्दा ठूलो स्वास्थ्य बीमा कार्यक्रम आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना सुरु गर्नुभयो। यस योजना अन्तर्गत सामाजिक आर्थिक रूपमा कमजोर परिवारहरूलाई प्रति परिवार प्रति वर्ष 5 लाख रुपियाँसम्मको निशुल्क स्वास्थ्य बिमा प्रदान गरिँदैछ। यस योजना अन्तर्गत 44 करोडभन्दा बढी आयुष्मान कार्डहरू बनाइएका छन् र 1,80,000 करोड रुपियाँभन्दा बढी राशिको उपचार मानिसहरूलाई प्रदान गरिएको छ। अक्टोबर 2024 योजनाको ऐतिहासिक विस्तारमा सरकारले आयुष्मान भारत वय वन्दन सुरु गर्यो, जसले 70 भन्दा बढी उमेर भएका ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य बीमा कभरेज प्रदान गरेको छ।
1: भारत नेपाल सीमामा पक्रा परेका तृणमूल कङ्ग्रेसका दबङ नेता जहाँगिर खानलाई आज सिलगढीको कोर्टमा पेश गरिने भएको छ। पश्चिम बङ्गाल पुलिसले उनलाई हिजो भारत नेपाल सीमाबाट पक्राउ गरेको थियो। जहाँगिर खान कथित रूपमा नेपाल सीमाबाट भाग्ने प्रयास गरिरहेको थियो। भारतमा गोर्खाहरूको सबैभन्दा जेठो संस्था गोर्खा जनपुस्तकालय खरसाङको 114 स्थापना दिवस कार्यकारी समितिको उपाध्यक्ष प्रकाश प्रधानको अध्यक्षता अनि पुस्तकालय पूर्व अध्यक्ष नाटककार लेखक पूर्ण गुरुङ निरुपमको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। उक्त कार्यक्रम हिजो पुस्तकालयको डाक्टर पारसमणि प्रधान प्रेक्षागृहमा आयोजन गरियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा साहित्य अकादमी नेपाली भाषा परामर्श समितिका सदस्य डाक्टर आसाम मुखिया लामा, पुस्तकालय पूर्व सचिव एलडी मोक्तान, पूर्व अध्यक्ष एवं वर्तमान कार्यकारी सदस्य एवं समाजसेवी तिलक शर्मा, स्वर्ण सदस्य सङ्गीत साधक एवं गजलकार गोविन्द सिंह गटानी, वरिष्ठ साहित्यका समालोचक एवं सूचना एवं सांस्कृतिक विभाग गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका सहनिर्देशक विमल राई उपस्थित रहेका थिए। मौसम विभागले आगामी दुई दिन पश्चिम बंगाल सिक्किम रायलसीमा तमिलनाडु पुडुचेरी र उत्तर पूर्वी भारतको तराई क्षेत्रमा भारी वर्षा हुने पूर्व

0: गरेको छ। तटीय कर्नाटक, केरलम, माही र उत्तरी तथा दक्षिणी भित्री कर्नाटकमा भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। यो समाचार युट्युबमा एड एआर कर्सिङ मार्फत पनि सुन्न सक्नुहुन्छ। अब अन्त्यमा प्रमुख समाचार पुनः एकपल्ट। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले हिजो नयाँ दिल्लीमा केन्द्रीय मन्त्रीहरू निर्मला सीतारमण तथा शिवराज सिंह चौहानसित भेट गरी राज्यको विकासलाई तीव्रता दिने विषयमा गहन छलफल गर्नुभयो। राज्यकी क्याबिनेट मन्त्री अग्निमित्र पौलको म्याराथन दार्जिलिङ भ्रमण समाप्त, क्षेत्रको विकासमा केही रोडम्याप तयार पारिने। टिएमसीका 20 सांसदले पार्टी छोड्ने, अलग गुट बनाउने तथा एनडीएमा सामेल हुने अड्कल तेज गरिएको छ। खरसाङको गोर्खा जनपुस्तकले पालन गरे आफ्नो 114 स्थापना दिवस। टिएमसी नेता जाकिर खानलाई आज सिलगढी अदालतमा पेश गरिने। आकाशवाणीबाट अहिले सुन्दै हुनुहुन्थ्यो प्रादेशिक समाचार पुरा भयो। अब अहिले 10 बजे पुनः समाचारको अर्को अङ्क लिएर उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणीलाई।
1: नमस्कार आदरणीय श्रोता, 103.5 मेगाहर्ट्ज आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम सीमा क्षेत्रबाटमा यहाँहरू सम्पूर्णलाई म नवराजको न्यानो अभिवादन। श्रोतामित्र, सीमा क्षेत्र कार्यक्रम जहाँ हामी भारतका छिमेकी राष्ट्रहरूसँगको कुराकानीहरू लिएर आउने गर्छौँ, सोही क्रममा आजको बसाइमा यहाँहरूसम्म प्रस्तुत छ भारतमा नेपाली नागरिकहरूलाई रोजगार तथा व्यवसायका अवसरहरू। नेपाल र भारत बीचको खुल्ला सीमाले दुई देशका नागरिकहरूलाई रोजगार, व्यापार र उद्यमशीलताका थुप्रै अवसर प्रदान गरेको छ। आज हामी भारतमा आफ्नो व्यवसाय र जीविका उपार्जनका लागि सङ्घर्ष गरिरहेका चार नेपाली नागरिकहरूको अनुभव सुन्नेछौँ। उनी उहाँहरूले कसरी अवसर खोज्नुभयो, कस्ता चुनौती सामना गर्नुभयो र अहिले के गरिराख्नु भएको छ भन्ने विषयमा हामीले उहाँहरूको भनाइ पनि समेटेका छौँ। सबैभन्दा पहिला कुरा गरौँ नेपाल मोरङ जिल्लाका बासिन्दा एलिसा भगतको। नेपालबाट भारत आएर व्यापार व्यवसायमा सक्रिय रहेकी एलिसा अहिले सीमा क्षेत्रको व्यापारिक वातावरणमा आफूलाई स्थापित गर्ने प्रयासमा हुनुहुन्छ। नयाँ बजार, नयाँ ग्राहक र फरक व्यवसायका वातावरणबीच उहाँले निरन्तर मेहनत गरिराख्नु भएको छ।
2: आदरणीय श्रोता, अहिले हामी एकजना नेपालको चेलीसँग हामी भेटिसकेका छौँ र आउनुहोस्, उहाँसँग केही भलाकुसारी गर्नेछौँ। र उहाँ यहाँ इन्डियामा आएर काम गर्नुभएको धेरै साल भइसक्यो है, उहाँसँग केही कुराकानी गरौँ। हजुरको शुभ नाम के हो?
3: एलिसा भगत।
2: अच्छा, एलिसा भगत कहाँको हो तपाईँ?
3: म नेपाल मोरङ डिस्ट्रिक्ट।
2: र यहाँ इन्डिया आएको चाहिँ कति भयो तपाईँ?
3: म धेरै भयो होइन, जस काम चाहिँ गरेको धेरै हो, तर इन्डियामा चाहिँ ट्रान्सफर भएको चाहिँ भर्खर 2 मन्थ।
2: र कस्तो अनुभव भइरहेछ यहाँनिर इन्डियामा आएर? तपाईँहरूको त नेपाली भाषी हो होइन, नेपाली भाषी बासी दुवै हुनुहुन्छ, यहाँको मानिसहरूसँग इन्टरेक्ट गर्दा, यहाँको मानिसहरूसँग कुराकानी गर्दा कस्तो फिल भइरहेछ, कस्तो अनुभव भइरहेछ इन्डिया आएर काम गर्न?
3: अब यस्तो हो, जस्तै अब नेपाल र इन्डियाको पिपुलहरूसँग चाहिँ कम्पेयर गर्ने हो भने चाहिँ सबै उस्तै छ होइन, जस्तै यहाँको कल्चरहरू भयो, किनकि लगभग भनेको चाहिँ अब जुन स्टेटमा छु नि त, मैले दार्जिलिङ हो नि त होइन, दार्जिलिङमा भनेको त सबैजना नेपाली पिपुलहरू हुनुहुन्छ नि त होइन, अनि यहाँ चाहिँ अब बस्दै गर्दाखेरि चाहिँ त्यस्तो अब डिफ्रेन्ट त लागेन, तर के हुन्छ भन्दाखेरि अब कुनै बेला चाहिँ हुन्छ नि त, कुनै बेला चाहिँ कुनै मोडमा यस्तो हुन्छ होइन, जोसँग अब चाहिँ कुराकानी गर्दै गर्दाखेरि चाहिँ नेपालको अलिअलि याद चाहिँ आउँछ, नभए त त्यस्तो त केही नै भएको छैन।
2: जस्तै कि अब अरू देशहरूतिर जाँदाखेरि होइन, अरू देशहरूतिर गएर यसरी काम गर्नु, यसरी खुला रूपमा काम गर्नु भनेको चाहिँ अलिकति असहज हुन्छ नि त। अनि यहाँ आएर तपाईँ भारतमा आएर काम गर्नुहुँदैछ, एकजना नेपालको छोरी, नेपालमा जन्मेको, नेपालको त्यहाँको खोला नाला पहाड पहरा देखेको मान्छे, अनि यहाँ आएर एकासी दार्जिलिङ आएर काम गर्दाखेरि कतिवटा असहजहरू पनि भोगेको होला तपाईँले, कि असहज भोग्नु भएको छैन, कि कस्तो भइरहेछ?
3: अब असहज भन्नाले चाहिँ फर्स्टमा भन्दाखेरि चाहिँ के थियो, असहज भन्दाखेरि चाहिँ त्यस्तो साह्रो त केही थिएन, अब फर्स्टमा भन्दाखेरि चाहिँ के थियो, वेदर च्यालेन्जिङ एकदम होइन, दार्जिलिङको भनेको चाहिँ अब त भनेको अब नेपालमा त्यही पनि प्लेन्समा हो नि त होइन, अब त्यहाँको यहाँको वेदर चाहिँ कम्पेरिजन गर्दाखेरि चाहिँ अलिकति एडजस्ट हुन चाहिँ गाह्रो भएको थियो। अब कामको सिलसिलामा भनेको चाहिँ अब पिपुलहरू भनेको डिफ्रेन्ट काइन्ड छ, त्यो भेट्छ नै भेट्छ होइन, त्यो भनेको नेपाल होस् चाहे इन्डिया होस्, अब चाहिँ नेपालमा हुँदा चाहिँ के हुन्छ, आफ्नै देश हो भन्दाखेरि चाहिँ अलिकति अब त्यस्तो फिल हुँदैन होइन, अब इन्डियामा आउँदाखेरि चाहिँ त्यस्तो नेगेटिभ पिपुल भेटिहाल्यौँ भने चाहिँ अलिक अर्कै लाग्छ क्या होइन, जस्तै अब ओहो नेपालमा भएको त्यो सायद यस्तो हुँदैन थियो होला, मैले पनि केही भन्दियो होला टाइपको हुन्छ, तर यहाँ चाहिँ अब त्यसरी चाहिँ भन्न सकिँदैन, अलिक डर जस्तो चाहिँ हुन्छ क्या, फ्रिली भन्न सकिँदैन, त्यही हो।
2: यसरी तपाईँ नेपालदेखि यहाँ आउनुभएको छ होइन, नेपालदेखिको भारतको यात्रा कस्तो भयो?
3: अब अपर्च्युनिटी भन्दा पनि चाहिँ होइन जुन म जुन फिल्डमा छु म अहिले होइन त्यो भनेको चाहिँ अब नेपालबाटै म ट्रान्सफर भइरहेको हो होइन फर्स्टमा भनेको चाहिँ अपर्च्युनिटी

0: नेपालमा कम त भएको होइन भन्दाखेरि नि अब मेरो मनको कुरा म जुन काम गर्दैछु त्यसलाई नै म कन्सिस्टेन्सी ल्याएर गर्छु भनेर चाहिँ म यहाँ आएको।
1: अनि हजुरले काम गर्नुभएको त 2 महिना भइसकेछ है, तपाईँले पनि यसो हेर्दाखेरि चाहिँ यहाँको जुन चाहिँ कल्चर छ, यहाँको जुन चाहिँ मानिसहरूको रहन सहन छ, बस्ने शैली छ है, नेपालबाट कतिको फरक पाउनुभयो?
0: नेपालबाट त टोटली डिफ्रेन्ट छ नि हौ, अब यहाँको खानादेखि लिएर भयो, सुत्ने टाइमदेखि लिएर भयो, एकदम बिजी सेड्युल तर यहाँ चाहिँ भनेको है, एकदम टाइट बिजी सेड्युल होइन। मान्छेहरू भनेको चाहिँ फ्री छ कि छैन भन्न सकिँदैन, तर अब बाहिरबाट आएको मान्छेहरूलाई चाहिँ होइन, अब ऊ फ्री छ कि छैन त थाहा छैन मलाई, तर पनि टाइम दिन नसक्ने के त्यस्तो चाहिँ एउटा छ होइन। तर नेपालमा चाहिँ के छ भन्दाखेरि ऊ जस्तो सुकै बिजी नै भए पनि एउटा आइसकेपछि अब अतिथि देवो भव भन्छ नि त होइन, एउटा आइसकेपछि उसलाई भनेको चाहिँ छुट्टै तरिकाको चाहिँ दिन्छ क्या प्रायोरिटी, त्यो चाहिँ अलिकति डिफ्रेन्ट पाएँ मैले।
1: हामीसँग कुराकानी गरिदिनु भयो र हजुरलाई धेरै धेरै धन्यवाद। अन्तमा जाँदा जाँदै श्रोताहरूलाई, हजुरलाई सुनिराख्नु भएको श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
0: यस्तो अब एक्सपिरियन्स भनेको चाहिँ एकपल्टको होइन, एकचोटिको जिन्दगी हो। एक्सपिरियन्स भनेको चाहिँ होइन लिइराख्नुपर्छ क्या होइन, आफ्नो देशदेखि लिएर विदेश होइन घुम्नुपर्छ एकचोटि चाहिँ होइन, त्यही हो।
2: श्रोतमित्र, यो थियो एलिसा भगतको अनुभव। नेपालबाट भारतमा आएर पनि महिलाहरूले आत्मनिर्भर बन्ने कोसिस गरिरहेका छन्। अब लागौ झापाको काकडभिट्टाको गीता राईतर्फ। नेटवर्किङ व्यवसायमा संलग्न गीता विभिन्न स्थानमा पुगेर मानिसहरूसँग सम्पर्क विस्तार गर्दै आफ्नो व्यवसायलाई अगाडि बढाइराख्नु भएको छ। उहाँका अनुसार आजको समयमा सम्बन्ध र नेटवर्कको निर्माण पनि सफलताको महत्त्वपूर्ण आधार बनेको छ।
1: आदरणीय श्रोता, अहिले हामी एकजना महानुभावसँग भेटिसकेका छौँ, आउनुहोस्। उहाँ चाहिँ नेपालदेखि हुनुहुन्छ र भारतमा आउनुहुन्छ, उहाँले आफ्नो व्यापारको निम्ति आउनुहोस्, उहाँसँग केही कुराकानी गरौँ। हजुरको शुभ नाम के हो?
3: मेरो नाम गीता राई हो।
1: गीता राई कहाँदेखि हुनुहुन्छ?
3: म काकरभिट्टाबाट हो।
1: काकरीबिटा र यहाँनिर के को लागि आउनुभएको थियो तपाईँ?
3: म यहाँ बिजनेसको लागि, म पहिलेदेखि नै यो भन्दा 25-30 वर्षदेखि नै म बिजनेस नेटवर्किङहरू गर्थेँ। पहिले अब नेपालमा थिएन, म यता आफ्नो मान्छेहरू धेरै हुनुहुन्छ मेरो यता भारतमा इन्डियामा, अनि आफ्नो मान्छेकोमा आउँदाखेरि चाहिँ म यसरी नै नेटवर्किङमा मलाई जोइन गर्नुभएको थियो, अनि त्यहीँदेखि नै म यसो बिजनेसमा चाहिँ लागेको छु। राम्रो फाइदा हुन्छ जस नेपालभन्दा, मलाई अब आफ्नो मान्छे पनि भएर होला कि किन, मलाई चाहिँ बेसी इन्डियै मनपर्छ, म पहिलेदेखि नै इन्डिया घुम्नु मन पराउने, अनि त्यही कारणले आफ्नो मान्छे पनि भएको, त्यही कारणले गर्दाखेरि चाहिँ मलाई यति राम्रो लाग्छ।
1: के फरक देख्नुहुन्छ वा समानता देख्नुहुन्छ भारत अनि नेपाल बिच?
3: समानता त अब म त एउटै लाग्छ, अब हामी नेपाली नेपाली नै भएर होला होइन, मलाई त त्यस्तो लाग्दैन, राम्रै लाग्छ, नेपालको जस्तै नै लाग्छ मलाई, राम्रै लाग्छ।
1: हामीसँग कुराकानी गरिदिनु भयो, हजुरलाई धेरै धेरै धन्यवाद।
3: हुन्छ, हस् त, नमस्कार, मेरो पनि धन्यवाद।
2: गीता राईको अनुभवले नयाँ पुस्ताले परम्परागत रोजगारी भन्दा फरक क्षेत्रमा पनि अवसर खोजिरहेको देखाउँछन्। श्रोतमित्र, हामी छौँ 103.5 मेगाहर्ट्ज आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम सीमा क्षेत्र बाटोमा, र आजको विषयमा हामी कुराकानी गरिरहेछौँ भारतमा नेपाली नागरिकहरूलाई रोजगारको अवसरमाथि। यस विषयमाथि म थप कुराकानी अवश्य लिएर आउने नै छु, तर त्योभन्दा पूर्व सुनौ यो मिठो गीत।

0: श्रोता मित्र, यो मिठो गीत पश्चात यहाँहरू सम्पूर्णलाई फेरि पनि कार्यक्रममा स्वागत भन्दै आजको बसाइमा हामी कुराकानी गरिरहेछौँ भारतमा नेपाली नागरिकहरूलाई रोजगारको अवसरहरूमाथि। अब हामी कुरा गरौँ नेपालको कर्णाली प्रदेशको जुम्ला क्षेत्रका टङ्कराज बमको। उहाँले ब्ल्याङ्केट व्यापारको सिलसिलामा भारत आउनुभएको हो। हिमाली क्षेत्रबाट आएका टङ्कराजले व्यापारलाई आफ्नो आय आर्जनको मुख्य माध्यम बनाउँदै परिवारको आर्थिक अवस्था सुधार गर्ने प्रयास गरिराख्नु भएको छ।
1: अहिले हामी एकजना महानुभावसँग भेटिसकेका छौँ र नेपालदेखि भारतमा व्यापारको निम्ति आउनुभएका एकजना व्यापारीसँग हामी भेटिसकेका छौँ। आउनुहोस्, उहाँसँग केही कुराकानी गरौँ। हजुरको शुभ नाम के हो?
2: मेरो शुभ नाम टङ्कराज बम।
1: र टङ्कराज बम कहाँदेखि हो तपाईँ?
2: हामी कालीकोट जुम्ला पश्चिम।
1: कालीकोट जुम्लादेखि। र यहाँनिर के ल्याउनु भएको छ अहिले तपाईँले?
2: अहिले हामीसँग ब्ल्याङ्केटहरू
1: छ है। कसरी बेच्नुहुन्छ यो ब्ल्याङ्केटहरू?
2: त्यही छ, अब हेरेर पाउँछ 2,000, 3,500, अब त्यस्तै चिज पनि हेरेर हुन्छ, पैसा पनि अब त्यस्तै हेरेर हुन्छ।
1: यो तपाईँले ल्याउनु चाहिँ कहाँदेखि ल्याउनुहुन्छ?
2: यो ल्याउनु चाहिँ हामीले नेपाल
1: नेपालदेखि सिधै ल्याउनुहुन्छ है। अनि नेपालदेखि जुन चाहिँ भारत आउनुहुन्छ तपाईँहरू यो व्यापार गर्नुको लागि होइन, तपाईँहरूलाई बाटोमा केही असुविधाहरू केही हुन्छ?
2: त्यस्तो त त्यति साह्रो केही पर्दैन, तर हामीले ट्रान्सपोर्टमा ल्याउँछ।
1: ट्रान्सपोर्टमा ल्याउनुहुन्छ है। अनि भारत आएर व्यापार गर्नुमा कतिको सुविधा छ तपाईँलाई?
2: हामीलाई त्यति साह्रो त केही हुन्न, अब त्यही हो, अलिअलि कहाँ कहीँ नाफा आयो भने त्यति नै हो, अरू त्यति साह्रो त केही हुन्न।
1: बिक्री बट्टाहरू कस्तो के हुँदैछ आज?
2: आज त केही छैन त्यति साह्रो, कहिले काहीँ हुन्न हो, अहिले त अब जमाना पनि चेन्ज भइसक्यो नि त, त्यस्तै त के हुन्न।
1: तपाईँहरू डेली उताबाट आउनुहुन्छ कि यतै बस्नुहुन्छ?
2: हामी सिलगढी दार्जिलिङमा बस्छ।
1: ए, र यहाँनिर व्यापार गर्नु गरेको कति साल भयो तपाईँले?
2: मैले गरेको अहिले 3 साल भयो।
1: 3 साल भयो है। अनि योभन्दा पूर्व चाहिँ तपाईँ नेपालमा के गर्नुहुन्थ्यो?
2: नेपालमा त्यही हो, खेतीपाती गर्थ्यो, पहिला त अब पढ्थ्यो।
1: र नेपालमा जुन चाहिँ खेतीपाती गर्नुहुन्थ्यो होइन, नेपालमा जुन चाहिँ आय स्रोत कमाउने कामहरू गर्नुहुन्थ्यो होइन, अनि नेपालमा ज्यादा तपाईँले कमाउनुहुन्छ कि भारतमा आएर ज्यादा कमाउनुहुन्छ?
2: हामीले त अब त्यही हो, नेपालमा पनि कमाउँथ्यो, तर अब भारतमा आएर यसो न जो पनि 2-4 सय अब घर खर्च कहाँ चल्छ कि भनेर, यो हिँडको महिना अब हाम्रो घरमा काम पनि हुन्न, त्यसैले अब काममा अब यता आएको।
1: 3 वर्ष भयो बस्नुभएको तपाईँ है, के फरक पाउनुहुन्छ नेपाल र भारतमा?
2: त्यति फरक त केही छैन।
1: अनि यहाँनिर आउँदाखेरि तपाईँलाई यसरी सामान बेच्दाखेरि तपाईँलाई नेपाल जस्तै लाग्छ कि कस्तो छुट्टै अनुभव हुन्छ?
2: नेपाल जस्तै लाग्छ, नेपाल जस्तै अनुभव हुन्छ, एकदम दामी, अब नेपाल जस्तै छ नि त, नेपालको जस्तै अनुभव हुन्छ।
1: अनि यहाँ तपाईँले बोल्नु सुविधा असुविधाहरू के हुन्छ नेपाली भाषाहरूमा?
2: एकदम सुविधा हुन्छ यहाँतिर, अब तलतिर चाहिँ अलि असुविधै हुन्छ, किनकि तलतिर हिन्दी बोल्छ नि त।
1: र जुन चाहिँ चाडबाड हुन्छ त्यसमा चाहिँ घर जानुहुन्छ कि यतै बस्नुहुन्छ?
2: जान्छ त, यो हिउँदको सिजनको यो 3 महिना हुन्छ नि, त्यतिखेर मात्रै हामी यहाँ बस्छ, त्यसपछि त गइहाल्छ।
1: हजुर, हामीसँग कुराकानी गरिदिनु भयो, हजुरलाई धेरै धेरै धन्यवाद।
0: साना व्यापारबाट सुरु गरेर पनि राम्रो भविष्य निर्माण गर्न सकिन्छ भन्ने उदाहरण टङ्कराज बम हुनुहुन्छ। अब कार्यक्रमको अन्तिम चरणमा हामी कुराकानी गर्नेछौँ जुम्लाका बिर्ख थापासँग। उहाँ नेपालका विभिन्न हिमाली क्षेत्रबाट संलग्न गरिएका जडीबुटीको व्यापार गर्दै भारतसम्मको बजार विस्तार गरिराख्नु भएको छ। नेपाली जडीबुटीको माग बढ्दै जाँदा यसले स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पनि मद्दत पुर्याएको हो।
1: हजुरको शुभ नाम के हो?
3: मेरो बिर्ख थापा हो।
1: बिर्ख थापा कहाँदेखि हुनुहुन्छ?
3: म नेपाल जुम्लादेखि।
1: नेपाल जुम्ला। र यहाँनिर भारत आउनुभएको कति साल भयो यो व्यापारको निम्ति?
3: यो व्यापारको निम्ति सिटी गोल औँठीहरू जडीबुटीहरू बेच्दै गरेको 10 वर्ष जति भयो।
1: 10 वर्ष। र नेपाल र भारतमा के फरक पाउनुभयो हजुरले?
3: यस्तो नेपाल र भारत भने चाहिँ अब नेपालमा 80 रुपियाँ हुन्छ, यहाँ 80 रुपियाँ हुन्छ, त्यही यता आएको।
1: अनि भारतमा व्यापार गर्न हजुरलाई कतिको सुविधा असुविधा के कस्तो कठिनाइ वा कस्तो कस्तो कुराहरू छ?
3: कुनै कुनै ठाउँ कठिनाइ हुन्छ, कुनै कुनै ठाउँ कठिनाइ हुन्न, कुनै कुनै ठाउँ सुविधा हुन्छ, कुनै ठाउँ सुविधा हुन्न।
1: यहाँनिर दार्जिलिङ भेकमा आउँदाखेरि सम्पूर्ण यहाँनिर नेपाली भाषीहरू हुनुहुन्छ है, हजुरहरू त नेपाली भाषी पनि हो, भाषी पनि हो, अनि यहाँनिर नेपाली भाषीहरूलाई भेट्दा कस्तो अनुभव लाग्छ हजुरलाई?
3: धेरै राम्रो लाग्छ, कतिपय मान्छेहरू धेरै धेरै राम्रो छ यहाँको।
1: हुन्छ, हामीसँग कुराकानी गरिदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद।
3: हुन्छ हुन्छ, धन्यवाद दाजु।
0: नेपालदेखि भारतको यात्रामा बिर्खराज थापा भन्नुहुन्छ, भारतमा आएर व्यापार गर्न नेपाली नागरिकहरूलाई अत्यन्तै सुलभ र सहज बनिरहेको अवस्था कुराकानीमा गर्नुहुन्छ। बिर्ख थापाको यात्राले नेपालका प्राकृतिक स्रोत र उत्पादनलाई व्यवसाय मार्फत व्यापार बजारमा पुर्याउन सकिने सम्भावना देखिएको छ।

प्रिय श्रोता मित्रहरू, आज हामीले भारतमा व्यापार र रोजगारीको खोजीमा रहेका चार नेपाली नागरिकहरूका अनुभवबारे जानकारी लियौँ। उहाँहरूका सङ्घर्ष सफलताको कथाले जहाँ भए पनि मेहनत र लगनशीलताले सफल हासिल गर्न सकिने सन्देश दिन्छ। यस्तै मिठो विषयवस्तुमाथि म अर्को कार्यक्रममा फेरि पनि उपस्थित हुने बाचाको जानकारी गराउँदै आजको बसाइबाट प्रस्तुता मनन तामाङ लगायत मनोहरराजलाई दिनुहोस् बिदा। हजुरहरू जहाँ हुनुहुन्छ, जस्तो हुनुहुन्छ, खुसी रहनुहोस्, आनन्दित रहनुहोस्। हवस् त, नमस्ते।

0: अब प्रस्तुत छ बिहान 10 बजेको समाचार।
1: यो आकाशवाणी हो, अब समाचार हनुक थापाबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भन्नुभयो, सरकारले विगत 12 वर्षमा देशका युवा, महिला र किसानहरूलाई सशक्त बनाउन कुनै कसर बाँकी राखेको छैन। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले भन्नुभयो, 1.4 अर्ब नागरिकहरूको आशीर्वाद र राष्ट्र प्रथमको भावनाले सरकार विश्वास, विकास र जनकल्याणमा समर्पित छ। प्रधानमन्त्रीले उल्लेख गर्नुभयो, यी अथक प्रयासहरूको परिणाम स्वरूप आज देशले पूर्वाधारदेखि डिजिटल क्रान्तिसम्म विश्वव्यापी मञ्चमा नयाँ पहिचान प्राप्त गरेको छ। श्री मोदीले जोड दिनुभयो, विकसित भारतको संकल्पलाई साकार पार्न सरकार सेवा, सुशासन र समृद्धिको यस मार्गमा निरन्तर अघि बढ्नेछ। अन्तर्राष्ट्रिय ब्रिक्स कृषि सम्मेलन आज मध्य प्रदेशको इन्दौरमा सुरु हुँदैछ। ब्राजिल, चीन, रुस र दक्षिण अफ्रिका सहित 21 देशका कृषि मन्त्रीहरू, वरिष्ठ अधिकारीहरू र विज्ञ सम्मेलनमा सहभागी हुँदैछन्। सम्मेलनले कृषि क्षेत्रमा सहयोग, नव प्रवर्तन र खाद्य सुरक्षालाई सुदृढ पार्ने लक्ष्य राखेको छ। पुडुचेरीमा मन्त्री परिषद विस्तारको एक भागको रूपमा मुख्यमन्त्रीको सल्लाहमा राष्ट्रपतिले 3 नयाँ मन्त्रीहरू नियुक्त गर्नुभएको छ। गृह मन्त्रालयको सूचना अनुसार अखिल भारतीय एनआर कङ्ग्रेसका विधायकहरू पी राजवेलु र भीबी शिवकोलुन्डु र भाजपा विधायक जीएनएस राजशेखरनलाई पुडुचेरी सरकारमा मन्त्रीको रूपमा नियुक्ति गरिएको छ। उनीहरूको नियुक्ति उनीहरूको शपथ ग्रहणसँगै प्रभावकारी हुनेछ। यससँगै पुडुचेरी मन्त्री परिषदको विस्तार पूरा भएको छ। मुख्यमन्त्री एन रङ्गासामी र अन्य 2 मन्त्रीहरूले गत महिना शपथ लिएका थिए। नयाँ मन्त्रीहरूको शपथ ग्रहण समारोह यसै हप्ता हुने अपेक्षा गरिएको छ। दुबई स्थित भारतीय महावाणिज्य दूतावास अनुसार दुबईमा भएको एक सडक दुर्घटनामा धेरै श्रमिकहरूको मृत्यु भएको छ। दूतावासले भनेको छ, अधिकारीले अस्पतालमा घाइतेहरूलाई भेटेका छन् र स्थानीय अधिकारीहरूसँगको समन्वयमा सबै सम्भव सहयोग प्रदान गरिरहेका छन्। सामाजिक सञ्जाल पोस्टमा वाणिज्य दूतावासले यस कठिन समयमा शोक सन्तप्त परिवारहरूप्रति समवेदना व्यक्त गरेको छ। विश्व स्वास्थ्य संगठन महानिर्देशक डाक्टर टेड्रोस अदानोम गेब्रेयस युगान्डाको भ्रमणमा हुनुहुन्छ। उहाँले प्रजातान्त्रिक गणतन्त्र कोङ्गोमा जारी इबोला प्रकोपलाई सम्बोधन गर्ने तयारीको समीक्षा गर्दै हुनुहुन्छ। उहाँले समन्वय र आपतकालीन तयारीलाई सुदृढ पार्ने बारेमा छलफल गर्न युगान्डामा संयुक्त राष्ट्रसङ्घको टोलीसँग भेट गर्नुभयो। उहाँले युगान्डाका राष्ट्रपति योवेरी मुसेफेनीसँग पनि भेट गर्नुभयो र जागरूकता बढाउने, समयमा परीक्षण गर्ने र पारस्परिक सहयोग बढाउने महत्त्वमा जोड दिनुभयो। श्री टेड्रोसले युगान्डाको निगरानी र स्वास्थ्य प्रणालीको प्रशंसा गर्नुभयो। उहाँले हालसम्म रिपोर्ट गरिएका 19 केसहरूमध्ये 14 कङ्गोबाट आएका व्यक्तिहरू हुन् भने 5 युगान्डाका नागरिक हुन् भनी जानकारी दिनुभयो। मौसम विभागले आज उत्तर पश्चिमी र उत्तरी राज्यहरू, पश्चिमी राजस्थान र विदर्भमा गर्मीको लहर आउने पूर्व अनुमान गरेको छ। कोंकण र गोवा, ओडिसा, तमिलनाडु, पुडुचेरी र कराईकलमा दिनभरि तातो र आर्द्र मौसम रहने पूर्व अनुमान गरिएको छ। आज तटीय कर्नाटक, केरलम, माहे र उत्तरी तथा दक्षिणी भित्री कर्नाटकमा भारी वर्षा हुने पूर्व अनुमान गरिएको छ। पश्चिम बङ्गालको तराई क्षेत्र, सिक्किम, रायसीमा, तमिलनाडु, पुडुचेरी र उत्तर पूर्वी भारतमा आगामी 2 दिनसम्म भारी वर्षा हुने पूर्व अनुमान गरिएको छ। आज अरुणाचल प्रदेश, अन्डमान र निकोबार टापुहरू, आन्ध्र प्रदेश, बिहार, छत्तिसगढ, राजस्थान, उत्तर प्रदेश, पश्चिम बङ्गाल र उत्तर पूर्वी भारतमा मेघ गर्जन र चट्याङ पर्ने सम्भावना रहेको छ। यसबीच दक्षिण पश्चिमी मनसुन हिजो पश्चिम मध्य र पूर्व मध्य अरब सागर, महाराष्ट्र, कर्नाटक, आन्ध्र प्रदेश र तेलङ्गानाका केही भागहरूमा अगाडि बढेको छ। क्रिकेटमा आइसिसी महिला T20 विश्वकप 2026 भारतीय टोलीले आइतबार बोस्टनमा पाकिस्तान विरुद्धको म्याचबाट आफ्नो अभियान सुरु गर्नेछ। यसअघि हिजो आफ्नो एक अभ्यास म्याचमा भारतले वेस्ट इन्डिजलाई 26 रनले पराजित गर्यो। भारतले अर्को अभ्यास म्याच भोलि आयोजक इङ्ल्यान्डसँग खेल्नेछ। अहिले सुन्दै हुनुहुन्थ्यो समाचार पुरा भयो, अब अघिल्लो समाचार अहिले 11:05 लिएर आउने नै छौँ। सुन्दै गर्नुहोस् आकाशवाणीलाई।

यसै रमेलो गीतहरूको साथमा हामीहरू समक्ष उपस्थित भइसकेका छौँ यहाँकै प्रिय कार्यक्रम हेलो खरसाङमा। आकाशवाणी खरसाङ केन्द्रबाट प्रस्तुत यस कार्यक्रममा सम्पूर्ण श्रोताहरूलाई हार्दिक अभिवादन साथै नमस्कार।

0: पता है दुनिया के कई विकसित देश ऐसे भी हैं जहां मुफ्त इलाज एक सपना है और हमारे यहां वो आम नागरिक का अधिकार। आयुष्मान भारत से 60 करोड़ से अधिक लोगों को मिल रहा है 5 लाख तक का मुफ्त इलाज और 19,000 जन औषधि केंद्रों पर 90% तक सस्ती दवाइयां।
1: किसी एक व्यक्ति की जमीन, घर, गहने या दूसरा कोई सामान बीमारी के खर्च में बिकने से बचा है, गिरवी रखने से बचा है, तो ये आयुष्मान भारत की बहुत बड़ी सफलता है।
0: 12 साल विश्वास के, विकास के, जन कल्याण के।
2: श्रोता, आज 9 तारिक जुन र आजको दिनको इतिहास केलाउँदा आज परेको छ बिरसा मुन्डा शहीद दिवस। बिरसा मुन्डा शहीद दिवस प्रत्येक वर्ष जुन 9 मनाइन्छ। यो दिन महान आदिवासी नेता, समाजसुधारक तथा स्वतन्त्रता सेनानी बिरसा मुन्डाको बलिदानलाई सम्झना र सम्मान गर्न मनाइन्छ। सन् 1900 जुन 9 ब्रिटिस शासनको हिरासतमा उनको मृत्यु भएको थियो। बिरसा मुन्डा भारतका प्रसिद्ध आदिवासी नेता र स्वतन्त्रता सेनानी थिए। उनलाई धरती बाबा अर्थात पृथ्वीका पिता भनेर सम्मान गरिन्छ। उनले आदिवासी समुदायको भूमि अधिकार, संस्कृति र आत्मसम्मानको रक्षा गर्न आन्दोलनको नेतृत्व गरेका थिए। ब्रिटिस शासन र जिम्मेदारी, शोषण विरूद्ध संघर्ष गर्नु, उल्गुलान आन्दोलनको नेतृत्व गर्नु अनि आदिवासीहरूको भूमि, वन र परम्परागत अधिकारको संरक्षणको लागि आवाज उठाउनुको निम्ति उनको विशेष योगदान रहेको छ र आजको दिनलाई शहीद दिवसको रूपमा पनि मनाइन्छ। आदिवासी समुदायको अधिकारका लागि गरिएको संघर्षलाई आजको दिन सम्झना गरिन्छ। युवा पुस्तालाई साहस, त्याग र देशप्रेमको प्रेरणा दिइन्छ अनि सामाजिक न्याय, समानता र अधिकारका लागि लड्ने व्यक्तिहरूप्रति सम्मान प्रकट गरिन्छ आजको दिनमा। यसर्थ बिरसा मुन्डालाई हामी सत नमन गर्न चाहन्छौ आजको दिन।

आजको कार्यक्रम हेलो खरसाङ यहाँहरूलाई के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया अवश्य नै जनाउनु होला। र आजको यस कार्यक्रममा सहयोग गरिदिनु हुने हाम्रा प्राविधिक मित्रहरू लगायत प्रसारण सहयोगीलाई पनि धेरै धेरै धन्यवाद दिँदै तपाईँहरूको सहयात्री म छिरिङ पनि यहाँ तपाईँहरूबाट बिदा लिन चाहन्छु। आजको दिन यहाँहरूको शुभ रहोस्। नमस्ते।

स्वागत तथा अभिवादन सम्पूर्ण श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्ज साथै दार्जिलिङ एफएम 110.2 मेगाहर्ज अनि एयर एप मार्फत

श्रोताहरू, अब भने हामी अघिल्लो कार्यक्रम लिएर उपस्थित भइसकेका छौँ हाम्रो सरोकार। आजको हाम्रो सरोकारको विषयवस्तु बलिदान दिवसको अवसरमा युवा पुस्ताका लागि विश्व मुण्डा प्रेरणाको स्रोत, यस विषयमाथि जानकारी दिनेछौँ हजुरहरूलाई, साथै सुनाउनेछौँ केही फिल्मी गीतहरू।

बलिदान दिवसको अवसरमा हाम्रा पुस्ताको लागि विर्सा मुण्डा एक प्रेरणाका स्रोत हुनुहुन्छ। विर्सा मुण्डा भारतीय स्वतन्त्रता आन्दोलनका एक महान आदिवासी नेता, समाज सुधारक र जननायक थिए। 1875 भएको उहाँको जन्म सानो उमेरमा नै उहाँले आदिवासी समुदायमाथि भइरहेको अन्याय, शोषण र अधिकार हननको विरोध गर्नुभयो।

बिरसा मुन्डा केवल एउटा नाम होइन, साहस, आत्मसम्मान र परिवर्तनको प्रतीक हुन्। उहाँले अन्याय, शोषण र दमन विरुद्ध आवाज उठाउँदै आफ्नो समुदाय र देशको सम्मानको लागि सङ्घर्ष गर्नुभयो।

श्रद्धा र बलिदान दिवसको अवसरमा युवाहरूले वेशमुण्डाबाट आफ्नो पहिचान र संस्कृतिप्रति गर्व गर्न अन्याय विरूद्ध निडर भएर उभिन समाज र राष्ट्रको हितका लागि जिम्मेवार बन्न शिक्षा मेहनत र एकताबाट परिवर्तन ल्याउन आजका युवाहरूका लागि वेशमुण्डाको जीवनले सन्देश दिन्छ कि उमेरभन्दा ठूलो कुरो उद्देश्य र साहस हो। उहाँको बलिदानले हामीलाई सकारात्मक सोच नेतृत्व र समाजप्रतिको जिम्मेवारीको बाटो देखाउँछ। बिरसा मुण्डाको बलिदान केवल इतिहास होइन आजका युवाहरूका लागि प्रेरणा र भविष्य निर्माणको मार्गदर्शन पनि हो।

स्वरमाधुरी कार्यक्रममा श्रोताले सुन्दै हुनुहुन्थ्यो विभिन्न कलाकारहरू सुनिता गजमेर, सोनु राई, वन्दना मोक्तान, पेमा लामा अनि रमला राईको शर्मा सुन्दै हुनुहुन्थ्यो आधुनिक गीत हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं।

श्रोताहरू प्रस्तुत गर्न लागिरहेछौँ अघिल्लो कार्यक्रम बङ्गला सङ्गीतको कार्यक्रम चिरोदिनेर गान। यसमा आज हजुरहरूले सुनाउने छ हेमन्ती शुक्लाको आवाजमा बङ्गला आधुनिक गीत।

श्रोताहरू, प्रसारण हो आकाशवाणी खरसाङको, सुन्दै हुनुहुन्छ बङ्गला सङ्गीतको कार्यक्रम चिरोदिन निर्गान अन्तर्गत बङ्गला आधुनिक गीत, हेमन्ती शुक्लाको शर्मा।

स्वागत तथा अभिवादन सम्पूर्ण श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा। अब प्रस्तुत छ अनुरोध गीतको कार्यक्रम। हो श्रोता, आज मंगलबार हजुरलाई अनुरोध गीतको कार्यक्रममा सुनाउनेछौ केही लोक अनि आधुनिक गीतहरू विभिन्न कलाकारहरूको शर्मा हजुरहरूको अनुरोधमा।

अनुश्रोताहरू, कार्यक्रमको पहिलो गीत स्वीकार्नुहोस्। थुप्देन भुटियाको आवाजमा संगीत रचना छ दीप वाइबाको। यस गीतलाई अनुरोध पठाउने हाम्रा प्रिय श्रोताहरू वीर तामोर झापा नेपालबाट, प्रकाश दोबाल, डब्बु शर्मा, रमित शिवमन्दी, सुयाबाट सुकोम प्रकाश, कमल किशोर र सञ्जय कुमार, गरिबासबाट अनुराधा रोमा र सञ्जय शर्मा, खरसाङ भानुटोलबाट गौरी, तुलसी, मंगलदीप, आदित्य, उर्मिला, मिनर्वा, अच्युत, अर्चना, सौरभ र गणेश, यसरी नै

इलाहाबादबाट विजय नीतिसा र सीता प्रधान, गीतापारबाट नयनकला खाइबा, भानु खाइबा र वाङदेन, पुरानो स्टेशन टोलबाट महेन्द्र प्रसाद, मायानन्द, पुष्पदेवी, सागर लखनलाल, देवलाल, प्रसिद्ध आशिष, दुर्ग, अरुण जलज र इन्द्र प्रसाद, पुरानो स्टेशन टोलबाट रमेश कुमार, पार्वती मण्डल र केका भारती, सिटोङ नस्वती गाउँबाट सोमबहादुर राई, सरिता, इन्द्रकला र साजन राई, अनि सेन्ट फ्रेन्सिस हिल खरसाङबाट बिमला छेत्री, अश्विना, पास्कल छेत्री, युनिस र आरुष। स्वीकार्नुहोस् यहाँहरूको अनुरोधमा कार्यक्रमको पहिलो गीत।

अनुरोध गीतको कार्यक्रममा श्रोताहरूले आकाशवाणीको खरसाङ केन्द्रबाट सुन्दै हुनुहुन्छ विभिन्न कलाकारहरूको आवाजमा लोक अनि आधुनिक गीत। अब अघिल्लो गीत हामी सुनाइरहेको छौँ नरेन्द्र गुरुङ र साथीहरूको आवाजमा, गीत सङ्गीत सङ्कलन छ नरेन्द्र गुरुङको। यस गीतलाई अनुरोध पठाउने हाम्रा श्रोताहरू गिद्धपारबाट नयनकला खाइवा, भानु खाइवा र वाङदेन, खफ्तावाली गाउँ सौरेनी मिरिकबाट सुबिन, मिलन, प्रवीण, सरोज, कपिल, हिरो अनि अशित र वीरेन, सौरेनी मिरिकबाट शीला, नुरी, हेमा, इरा, रिना, अर्चला, हृदय र गीतिका, गर्ल्स स्कुल रोड मनिहारीबाट अवधेश गुप्त, भोलु नेलु र विशाल राज, नौगाछिया मुमताज मौला विहारबाट शौकत अन्सारी, जफर अन्सारी, श्रवीर कुमार, श्रावण कुमार, गौरव कुमार अनि सौरभ कुमार, एमबी रोड खरसाङबाट डोरिती ड्यानियल, डेमन ड्यानियल, रेजिना बर्नाडेट अनि ट्रिजा, गर्ल्स स्कुल रोड मनिहारीबाट अवधेश गुप्त, भोलु निलु र विशाल राज, यसरी नै समलबुङबाट कैलाश याली, सुकमाया गङ्गा र अविनाश, पुस्तकालय रोड फारबिसगंज बिहारबाट शम्भु कुमार गुप्त, कुन्ती देवी, प्रेम कुमार गुप्त, कृष्ण कुमार गुप्त, नन्दकिशोर, पञ्चानन्द, सिराज अन्सारी, राजा सेराव, तरनुम तबसुम, इख्तियार र प्रदीप कुमार, हिलकाट रोड खरसाङबाट छिरिङ लक्की शेर्पा अनि छिरिङ एल्मो, अप्पर सिरुबारीबाट सुषमा सिंह, एसएम दर्नाल, शयम, शिला, पुष्प छेत्री र करुणा। स्वीकार्नुहोस् यहाँहरूको अनुरोधमा कार्यक्रमको अघिल्लो गीत।

श्रद्धालु कार्यक्रमको अन्तिम गीत सुनाइरहेछौँ हिरा रसाइलीको आवाजमा। सङ्गीत रचना छ जीवन प्रकाश प्रधानको। यस गीतलाई अनुरोध पठाउने हाम्रा श्रोताहरू सिमरेपानीबाट धनराज मोहनलाल जोगन, हिमचन्द र मणिचन्द, टर्जमबाट जितबहादुर कार्की, चन्द्रवीर कार्की, मनबहादुर, पुष्प र डिबी बराइली, एआर कॉलोनीबाट जेके रावत, नविता देवी, आरती कुमारी, अर्पणा, अविनाश, अभिनन्दन, शत्रुघ्न राम, अम्बटिया सिरिसेबाट पवन लामा, अविना लामा र माता पिता, हावागर सेन्ट वेनिस हिलबाट सुबानी राई, फुलमाया राई, सुधीर राई, जसबहादुर राई अनि चन्द्रकला, स्टेशन नगर अप्पर बागडुग्राबाट निला सेन्चुरी अनि रेचेम्बुङ पश्चिम सिक्किमबाट अर्जुन प्रधान। यहाँहरूको अनुरोधमा अब सुन्नुहोस् कार्यक्रमको अन्तिम प्रस्तुति।

यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट सुन्नुहोस् 1 बजेको मुख्य समाचार। उपराष्ट्रपति सिपी राधाकृष्णनले भगवान बिरसा मुण्डाको पुण्यतिथिको अवसरमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। सोसियल मिडिया पोस्टमा श्री राधाकृष्णनले धरती आवाको जीवन, साहस, आत्मसम्मान अनि न्यायप्रति अटुट प्रतिबद्धताको प्रतीक रहेको बताउनुभयो। उहाँले ऐतिहासिक उदनगुलान आन्दोलनको उल्लेख गर्नुहुँदै भन्नुभयो, भगवान बिरसा मुण्डाले उत्पीडन विरुद्ध प्रतिरोधको भावना जागृत गर्नुभयो अनि जनजातीय समुदायहरूलाई आफ्नो अधिकार, पहिचान र गरिमाको रक्षा गर्न प्रेरित गर्नुभयो। उपराष्ट्रपति राधाकृष्णनले भन्नुभयो, भगवान बिरसा मुण्डाको बलिदान अनि आदर्श सामाजिक न्यायले सशक्तिकरण र समावेशी विकासको दिशामा राष्ट्रको मार्गदर्शन गरिरहनेछ। गृहमन्त्री अमित शाहले भगवान बिरसा मुण्डाको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री शाहले भगवान बिरसा मुण्डाले उलगुलान आन्दोलनको माध्यमबाट ब्रिटिस शासन विरुद्ध स्वतन्त्रताको आवाज उठाएको बताउनुभयो। आदिवासी गौरव, देशभक्ति र सांस्कृतिक चेतनाको अमर प्रतीकको रूपमा वर्णन गर्नुहुँदै गृहमन्त्री श्री शाहले भन्नुभयो, बिरसा मुण्डाले आदिवासी समाजलाई आफ्नो अधिकार र सम्पदाको रक्षाका लागि संगठित गर्नुभयो र जल, जङ्गल र जमिनको संरक्षणलाई जनआन्दोलन बनाउनुभयो। उहाँले अझ भन्नुभयो, आज पनि बिरसा मुण्डाको धर्मान्तरण विरुद्ध सङ्घर्ष र आदिवासी स्वाभिमानको लागि उहाँको समर्पण लाखौँ देशवासीहरूको लागि प्रेरणाको स्रोत बनेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारले पछिल्लो 12 वर्षमा देशका युवा, महिला र किसानहरूलाई सशक्त बनाउन कुनै कसर बाँकी नराखेको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले सरकार 140 करोड नागरिकहरूको आशीर्वाद र राष्ट्र प्रथमको भावनाबाट प्रेरित भएको र विश्वास, विकास र जनकल्याणका लागि समर्पित रहेको बताउनु भएको छ। प्रधानमन्त्री मोदीले भन्नुभयो, यी अथक प्रयासहरूको परिणाम स्वरूप आज देशले बुनियादी ढाँचादेखि डिजिटल क्रान्तिसम्म विश्वव्यापी मञ्चमा नयाँ पहिचान प्राप्त गरेको छ। श्री मोदीले जोड दिनुभयो, विकसित भारतको आफ्नो संकल्प सरकार पार्न सरकार, सेवा, सुशासन र समृद्धिको

यस मार्गमा निरन्तर अघि बढ्नेछ। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा भूमि बन्दरगाह व्यवस्थापन प्रणाली एलपिएमएसको सुरुवात गर्नुहुनेछ। यसको उद्देश्य प्रविधिमा आधारित समाधानहरू मार्फत सीमा पार व्यापार र यात्री आवागमनलाई अझ सहज, पारदर्शी र सुरक्षित बनाउन हो। यो पहलले स्मार्ट सीमा व्यवस्थापनप्रति सरकारको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले आज नयाँ दिल्लीमा प्रधानमन्त्रीको सुरक्षित मातृत्व अभियानको 10 वर्ष मनाउने राष्ट्रव्यापी उत्सवको उद्घाटन गर्नुहुनेछ। यस अभियानको उद्देश्य सुरक्षित गर्भावस्था र मातृत्व सुनिश्चित गर्नु हो। प्रधानमन्त्री नरेन्द्र मोदीले 9 जुन 2016 यो योजना सुरु गर्नुभएको हो। यस अन्तर्गत गर्भवती महिलाहरूलाई निःशुल्क र गुणस्तरीय प्रसूति स्वास्थ्य सेवाहरू प्रदान गरिन्छ। समारोहमा श्री नड्डाले 75 रुपियाँको स्मारक सिक्का र 5 रुपियाँको हुलाक टिकट पनि जारी गर्नुहुनेछ। कोइला मन्त्रालयले कोइला विनियम नियम 2026 अधिसूचित गरेको छ। यसले देशमा पारदर्शी र बजार सञ्चालित कोइला व्यापारको लागि कोइला एक्सचेन्ज स्थापनाको लागि मार्ग प्रशस्त गरेको छ। यी एक्सचेन्ज मार्फत कोइलाको व्यापार थप पारदर्शी र बजार आधारित ढङ्गले गरिनेछ। मन्त्रालयका अनुसार नयाँ ढाँचाले कोइला मार्केटिङको परम्परागत प्रणालीलाई बहुदेखि धेरै प्रतिस्पर्धी व्यापार प्लेटफर्ममा रूपान्तरण गर्नेछ। यसले कोइलाको मूल्य निर्धारणमा पारदर्शिता बढाउनेछ र व्यापार दक्षतामा सुधार ल्याउनेछ। कोइला एक्सचेन्ज कोइला नियन्त्रण सङ्गठनद्वारा नै दर्ता र विनियमित हुनेछ। मन्त्रालयले भनेको छ कि यस पहलले देशको ऊर्जा सुरक्षालाई सुदृढ गर्न, औद्योगिक वृद्धिलाई बढावा दिन र अधिक प्रतिस्पर्धी र कुशल कोइला बजारको माध्यमबाट विकसित भारतको संकल्पलाई साकार पार्न महत्त्वपूर्ण योगदान दिनेछ। नियमहरू वेबसाइटमा उपलब्ध छ र वेबसाइट एड्रेस रहेको छ www.skol.gov.in। मस्कट स्थित भारतीय दूतावासले हर्मुज जल डमरो मध्येको दक्षिणमा रहेको एमटी म्यारिभ्याक्स जहाजमा आग लागे भएपछि 24 भारतीय नौसैनिकको उद्धार गरिएको पुष्टि गरेको छ। दूतावासले ओमनको त्वरित कारवाहीप्रति आभार व्यक्त गरेको छ। यसअघि पत्तन पोत परिवहन तथा जलमार्ग मन्त्रालयका प्रवक्ता ओपेश कुमार शर्माले अपराह 1:30 जहाजमा आग लागे भएको सूचना प्राप्त भएको बताउनु भएको थियो। प्रवर्तन निर्देशालय ईडीले ह्याम्प्टन स्काई रियलिटी लिमिटेड स्थित सम्बन्धित मनी ल्यान्ड्रिङ मामिलामा पन्जाब, उत्तर प्रदेश र दिल्ली एनसिआरका 6 परिसरहरूमा खोजी अभियान सञ्चालन गरिरहेको छ। स्थानहरूमा पन्जाबको लुधियाना र जालन्धर, उत्तर प्रदेशको बरेली र दिल्ली नोएडा क्षेत्र समावेश छन्। ईडीका अधिकारीहरू अनुसार खोजी अभियानमा ह्याम्प्टन स्काई रियलिटी लिमिटेडसित सम्बन्धित व्यक्ति र संस्थानहरूसँग सम्बन्धित आवास र व्यापारिक कार्यालयहरू पनि समावेश छन्। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार, अहिलेलाई पुरा भयो।

ཁྱི ཕྱད མ རེད ཁྱི ཕྱད མ རེད

मणिकमल छेत्रीको संगीत रचनामा पहिलो प्रस्तुति हजुरहरूले सुन्नुभयो। महेश चेवाको आवाजमा अब हजुरहरूलाई अघिल्लो

0: आकाशवाणीबाट श्रोताले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो लोकनी आधुनिक गीत।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारले विगत 12 वर्षमा युवा महिला र किसानहरूलाई सशक्त बनाएको बताउनु भएको छ। भारतले राष्ट्रसङ्घमा पाकिस्तानलाई घृणा फैलाउने फ्याक्ट्री बताएको छ। इन्दौरमा ब्रिक्स कृषि सम्मेलन सुरु भएको छ। 21 देशका प्रतिनिधिहरूले भाग लिइरहेका छन्। जोजिला सुरुङ निर्माण सम्पन्न भएको छ, जसले कश्मीर र लद्दाख बीचको सबै मौसममा सम्पर्कको लागि मार्ग प्रशस्त गर्दछ। प्रधानमन्त्री सुरक्षित मातृत्व अभियानको 10 वर्ष पूरा भएको छ। राष्ट्रव्यापी समारोह आजदेखि शुरू हुनेछ र पुरुष क्रिकेटमा भारत ए र श्रीलंका ए बीचको एक दिवसीय त्रिकोणीय श्रृंखलाको पहिलो म्याचमा भारत एले श्रीलंका एलाई 278 रनको लक्ष्य दिएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारले पछिल्लो 12 वर्षमा देशका युवा महिला र किसानहरूलाई सशक्त बनाउन कुनै कसर बाँकी नराखेको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले सरकार 140 करोड भारतीयहरूको आशीर्वाद र राष्ट्र प्रथमको भावनाबाट प्रेरित भएर विश्वास, विकास र जनकल्याणका लागि समर्पित रहेको बताउनुभयो। प्रधानमन्त्री मोदीले भन्नुभयो, यी अथक प्रयासहरूको परिणाम स्वरूप आज देशले बुनियादी ढाँचादेखि डिजिटल क्रान्तिसम्म विश्वव्यापी मञ्चमा नयाँ पहिचान प्राप्त गरेको छ। श्री मोदीले जोड दिनुभयो, विकसित भारतको आफ्नो संकल्प साकार पार्न सरकार सेवा, सुशासन र समृद्धिको यस मार्गमा निरन्तर अघि बढ्नेछ। गृहमन्त्री अमित शाहले भन्नुभएको छ, प्रधानमन्त्री मोदीको नेतृत्वमा पछिल्लो 12 वर्षमा भारतले गरीबहरूको कल्याण अनि अभूतपूर्व विकास दुवै एक साथ साकार भएको देखेको छ। उहाँले प्रधानमन्त्री मोदीले आफ्नो अथक प्रयासले एक दिन पनि छुट्टी नलिई राष्ट्र अनि नागरिकहरूको सेवा गर्नुभएको छ। रक्षा मन्त्री राजनाथ सिंहले भन्नुभयो, प्रधानमन्त्री मोदीको दूरदर्शी नेतृत्वले पछिल्लो 12 वर्षमा सेवा भावनाको माध्यमले शासनलाई नयाँ रूप दिएको छ अनि समाजको हरेक वर्गसम्म विकासको लाभको पहुँच सुनिश्चित गरेको छ। सोसियल मिडिया पोस्टमा श्री सिंहले भन्नुभयो, जब भारत विकसित भारत 2047 तर्फ बढ़िरहेको छ, यो 12 वर्ष दूरदर्शी नेतृत्व, समावेशी विकास र राष्ट्र प्रथम शासनको प्रति अटूट प्रतिबद्धताको प्रमाणको रूपमा अघि आएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले भन्नुभएको छ, विगत 12 वर्षमा देशको विदेश नीतिमा महत्वपूर्ण परिवर्तन आएको छ। सोसियल मिडिया पोस्टमा डाक्टर जयशंकरले भन्नुभयो, यस अवधिमा सरकारले आम नागरिकहरूका लागि पासपोर्ट जारी गर्ने र कागजातको सत्यापनलाई सुगम बनाएको छ। साथै नागरिक

0: भन्नुभएको छ, विगत 12 वर्षमा देशको विदेश नीतिमा महत्वपूर्ण परिवर्तन आएको छ। सोसियल मिडिया पोस्टमा डाक्टर जयशंकरले भन्नुभयो, यस अवधिमा सरकारले आम नागरिकहरूका लागि पासपोर्ट जारी गर्ने र कागजातको सत्यापनलाई सुगम बनाएको छ। साथै नागरिकहरू संगठित रूपमा घृणा फैलाइरहेको छ, जसले धार्मिक शब्दावलीको प्रयोग गरेर आफ्नो नागरिकहरू बीच भारत विरूद्ध शत्रुता उत्पन्न गरिरहेको भनेको छ। भारतले इस्लामाबादमा आफ्नै क्षेत्रमा सक्रिय आतंकवादी संगठनहरूलाई फितना अल हिन्दुस्तान बताएर दुष्प्रचार फैलाउने आरोप पनि लगाएको छ। राष्ट्रसंघ सुरक्षा परिषदको एक सत्रलाई सम्बोधन गर्दै भारतका स्थायी प्रतिनिधि तथा राजदूत पर्वत नेनी हरीशले इस्लामाबादले भारतमाथि दोष थोप्ने प्रयास गरिरहेको बताउनुभयो। भारतले इस्लामाबादको सीमापार सैन्य अभियानको निन्दा गरेको छ अनि अफगानिस्तानमा हवाई हमलाको कारण भएको मृत्युको लागि पाकिस्तानलाई जिम्मेवार ठहर गरेको छ।
1: पाकिस्तान द्वारा अफगानिस्तान में किए जा रहे हवाई हमलों में बड़ी संख्या में आम लोग हताहत हो रहे हैं। भारत इन हमलों की कड़ी निंदा करता है। अफगान क्षेत्र पर किए गए ऐसे सैन्य हमले अंतर्राष्ट्रीय कानून, संयुक्त राष्ट्र चार्टर और किसी भी देश की संप्रभुता के सिद्धांत का स्पष्ट उल्लंघन है। निर्दोष नागरिकों की मौत और विध्वंस को सैन्य कार्रवाई का नाम देकर उचित नहीं ठहराया जा सकता। अपनी आंतरिक विफलताओं और समस्याओं का मौत और विध्वंस को सैन्य कार्रवाई का नाम देकर उचित नहीं ठहराया जा सकता। अपनी आंतरिक विफलताओं और समस्याओं का दोष पड़ोसी देशों पर मढ़ना पाकिस्तान की पुरानी प्रवृत्ति रही है।
2: Blaming neighbors for its own failures is an old Pakistani habit.
0: अन्तर्राष्ट्रिय ब्रिक्स कृषि सम्मेलन मध्यप्रदेशको इन्दौरमा शुरू भएको छ। यस सम्मेलनमा 21 देशहरूका कृषि मन्त्री, वरिष्ठ अधिकारी र विशेषज्ञ सहभागी छन्। यसमा ब्राजिल, इन्डोनेसिया, चीन, इरान, दक्षिण अफ्रिका, संयुक्त अरब अमिरात र अन्य सदस्य देशका प्रतिनिधिहरूले भाग लिइरहेका छन्। आजका सत्रहरूमा खाद्य सुरक्षा, जलवायु अनुकूल खेती र कृषि नवाचार सम्बन्धी छलफलले टिकाउ कृषि खाद्य प्रणालीको निर्माण गर्न मदद गर्नेछ। कृषि मन्त्रीहरू बीच एक विशेष संवाद 12 जुनमा आयोजित गरिनेछ। यसले साना किसान, महिला र युवाहरूको माध्यमले खाद्य सुरक्षामा ध्यान केन्द्रित गर्नेछ। ब्रिक्स राष्ट्रहरूको मन्त्री स्तरीय बैठक 13 जुनमा हुनेछ। सड़क परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले रिमोट बटन दबाएर लद्दाखको मिनीमर्गमा जोजिला सुरुङको पूर्वी प्रवेशद्वार नजिक विस्फोट गराउनुभयो, जसले कश्मीरको बाल्टल अनि लद्दाखको मिनीमर्गको दुवै छेउ आसपासमा जोडिएको छ। यस अवसरमा जम्मू कश्मीरका उपराज्यपाल मनोज सिन्हा अनि मुख्यमन्त्री उमर अब्दुल्ला पनि उपस्थित हुनुहुन्थ्यो। जोजिला सुरुङले आज अन्तिम सफलताका साथ एक महत्वपूर्ण उपलब्धि पनि हासिल गरेको छ। यसका साथै कश्मीर उपत्यका अनि लद्दाख बीच वर्षभरि कनेक्टिभिटीको दशकौं पुरानो सपना अब साकार हुने भएको छ। यस परियोजनालाई जम्मू कश्मीर अनि लद्दाख बीच सम्पर्क सुनिश्चित गर्नको लागि महत्वपूर्ण मानिन्छ, कारण हालैको राजमार्ग जाडोको मौसममा भारी हिमपातको कारण अनि खराब मौसमको स्थितिमा लामो समयसम्म बन्द रहन्छ। नागरिकहरूको आवागमनमा सुधार गर्नुका साथै यस सुरुङले माल ढुलाई बढाउने, पर्यटनलाई बढावा दिने र जाडोको मौसममा लामो समयसम्म बन्द रहने दुर्गम क्षेत्रहरूमा पहुँच सुधार गर्ने अपेक्षा गरिएको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
3: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली

लाई पुष्टि गर्दछ। आईसी दुवै देशहरूको स्पष्ट प्राकृतिक पूरकतामा निर्भर गर्दछ र अर्धचालक क्वान्टम र एआई जस्ता क्षेत्रहरूमा आधारभूत प्रविधिहरूलाई प्रवर्धन गर्न दुवै देशहरूले राखेका घरेलु पहलहरूको आयोजनामा तयार छन्। यो भारतको प्राविधिक क्षमताको मान्यता र हामीलाई अब केवल श्रम वा आउटसोर्सिङ मध्यस्थता प्रदान गर्ने देशको रूपमा हेरिएको छैन भन्ने तथ्य पनि हो। भारतले क्षमताहरू विकास गरेको छ र धेरै कम लागतमा अत्याधुनिक प्रविधिहरूको विकास प्रदर्शन गरेको छ। स्थापना भएदेखि नै आइसेटले अलग अलग क्षेत्रमा संलग्नताको साथ गति प्राप्त गरेको छ। आइसेटले यस पथ प्रदर्शक पहलमा व्यवसाय र शिक्षाविदहरूलाई महत्त्वपूर्ण सरकारवालाहरूको रूपमा समावेश गर्न सरकारदेखि सरकारी संयन्त्रहरूभन्दा अघि बढेर बिजिनेसमा पनि महत्त्वपूर्ण हिस्सामा सामेल भएको छ। आइसेट वरपरका गतिविधिहरूको दायरा र प्रारम्भिक सफलताका कुराहरूले आइसेटले यसको अपेक्षाकृत छोटो यात्रामा के हासिल गरेको छ भन्ने कुरा बताउँछन्। दुवै देशहरूले सम्झौता पत्रहरूमा हस्ताक्षर गरेका छन्। माइक्रोन टेक्नोलोजीले भारतमा नयाँ अर्धचालक एसेम्ब्ली र परीक्षण सुविधा निर्माण गर्न 825 मिलियन लगानी गर्ने अपेक्षा गरिएको छ, जबकि ल्याम अनुसन्धान र लागू सामग्रीहरूले भारतको अर्धचालक शिक्षा र कार्यबल विकास लक्ष्यहरूलाई गति दिन योगदान पुर्याउनेछन्। अन्तरिक्ष क्षेत्रमा नास र इसरो

कुबियोले यस सम्झौतामा हस्ताक्षर गरेका छन्। यस सम्झौताले प्रशोधन पुनर्चक्रण र सम्बन्धित लगानीहरूसहित महत्त्वपूर्ण खनिज र दुर्लभ तत्त्वहरू आपूर्ति श्रृङ्खलामा भारत अमेरिका सहयोगलाई गहिरो बनाउने लक्ष्य राखेको छ।

सुंदर हुनु थियो आशा भोसलेका आवाजमा इजाजत चलचित्रको गीत शब्द रचना थियो गुलजारको। अब अघिल्लो गीत हजुरलाई सुनाउन लागिरहेछौ सोनु निगम र सुनिधि चौहानको आवाजमा चलचित्र फनाबाट। संगीत छ जतिन ललितको अनि शब्द छ प्रसुन जोशीको। स्वीकार्नुहोस् कार्यक्रमको अघिल्लो प्रस्तुति।

0: सुंदर हूं थियो लेकिन चलचित्र को गीत लता मंगेशकर को आवाज में आकाशवाणी बाट समय भएको छ समाचार को सुन्नुस समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब अलिशा खवसबाट समाचार सुन्नुहोस्। केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले आज नयाँ दिल्लीमा प्रधानमन्त्रीको सुरक्षित मातृत्व अभियानको 10 वर्ष मनाउन राष्ट्रव्यापी उत्सवको उद्घाटन गर्नुहुनेछ। यस अभियानको उद्देश्य सुरक्षित गर्भावस्था र मातृत्व सुनिश्चित गर्नु हो। प्रधानमन्त्री नरेन्द्र मोदीले 9 जुन 2016 यो योजना शुरू गर्नुभएको हो, जस अन्तर्गत गर्भवती महिलाहरूलाई निशुल्क र गुणस्तरीय प्रसूति स्वास्थ्य सेवाहरू प्रदान गरिन्छ। समारोहमा श्री नड्डाले 75 रुपियाँको स्मारक सिक्का र 5 रुपियाँको हुलाक टिकट पनि जारी गर्नुहुनेछ। आकाशवाणीको आफ्नो 90 वार्षिकोत्सवको अवसरमा मिजोरामका मुख्यमन्त्री लाल दुहोमाले राष्ट्रिय प्रसारकको गहिरो स्थानीय विरासतलाई उजागर गर्ने अवसर लिनुभयो। साथै राज्यको मिजो र जो जातीय समुदायहरूको लागि एकताको भूमिका रहेको बताउनुभयो। सोमबार आइजोलमा आयोजित एक स्मारक कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्रीले संस्थाको विशाल पहुँचको लागि मात्र नभई शान्तिपूर्ण र अशान्त दुवै समयमा क्षेत्रको सांस्कृतिक पहिचानको संरक्षणमा आकाशवाणीको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो, दैनिक समाचार प्रदान गर्नुभन्दा धेरै टाढा आकाशवाणीले मिजो सम्पदाको एक आवश्यक संरक्षकको रूपमा काम गरेको छ। सीएम लाल दुहोमाले मिजो भाषाको उचित प्रयोग र संरक्षणमा स्वर्ण मापदण्ड स्थापित गरेकोमा प्रसारकको प्रशंसा गर्नुभयो। त्रिपुरा सरकारी कामकाजमा दक्षता कायम राख्दै काम जीवन सन्तुलन सुधार गर्ने उद्देश्यले गरिएको एउटा महत्वपूर्ण प्रशासनिक सुधारमा मुख्यमन्त्री डाक्टर मानिक शाहले नेतृत्वमा रहेको त्रिपुरा सरकारले सबै राज्य सरकारी कर्मचारीहरूको लागि संशोधित कार्य तालिका लागू गरेको छ। नयाँ व्यवस्था अन्तर्गत कार्यालय समय हालको 10 बजेदेखि 5 बजेसम्मको तालिकाबाट बढाएर काम गर्ने दिनहरूमा बिहान 9:30 बजेदेखि 6 बजेसम्म गरिएको छ। साथै सबै शनिबारलाई सरकारी विदा घोषणा गरिएको छ, जसले पहिलेको प्रणालीलाई प्रतिस्थापन गर्दछ, जस अन्तर्गत दोस्रो र चौथो शनिबार मात्र विदाको रूप मनाइन्थ्यो। सरकारले हप्ताको दिनमा थप काम गर्ने समयले शनिबार कार्यालयहरू पूर्ण रूपमा बन्द हुने क्षतिपूर्ति दिनेछ, जसले सार्वजनिक सेवाहरू र कार्यालय दक्षतामा कुनै असर नपर्ने कुरा सुनिश्चित गर्नेछ। बढ्दो जीवनयापन लागतको बीचमा सरकारी कर्मचारी र पेन्सनभोगीहरूलाई थप आर्थिक सहयोग प्रदान गर्ने उद्देश्यले आसाम मन्त्री परिषदले महँगी भत्ता डीए र महँगो राहत डीआरमा 2% वृद्धिलाई अनुमोदन गरेको छ, जसको दर 58% बढाएर आधारभूत तलब र पेन्सनको 60% पुर्याएको छ। बढाएको डीए र डीआर जुलाई 2026 लागू हुनेछ, जसले राज्यभरका लाखौं सेवारत सरकारी कर्मचारीहरू साथै सेवानिवृत्त पेन्सन भोगीहरूलाई फाइदा पुर्याउनेछ। राष्ट्रिय जनपार्टी एनपीपीका नेता तथा पूर्व विधायक जेम्स पीके साङमाले आज राज्यसभा चुनावका लागि आफ्नो मनोनयन मेघालय विधानसभाका सचिव माथल्स एस साङमा समक्ष दर्ता गरे, जो यस चुनावका लागि निर्वाचन अधिकारी हुन्। जेम्स पीके साङमा मेघालय डेमोक्रेटिक अलायन्स एमडीए का उम्मेद्वार हुन् र यूडीपी, भाजपा, एचएसपीडीपी र स्वतन्त्र विधायकहरू सहित सबै गठबन्धन साझेदारहरूका प्रतिनिधिहरू उहाँको उम्मेद्वारीलाई समर्थन गर्न उपस्थित थिए। भाजपा मणिपुरकी अध्यक्ष ए शारदा देवीले आज मणिपुरमा हुने आगामी राज्यसभा चुनावको लागि आफ्नो मनोनयन पत्र दर्ता गर्नुभयो। अध्यक्ष ए शारदा देवी मुख्यमन्त्री युमनम खेमचन्द सिंह र अन्य एनडीए विधायकहरूसँगै आज बिहान राज्यसभा

अनुसार जिल्ला विपद व्यवस्थापन प्राधिकरणले सतर्कता जारी गरेको छ, जसले खाङडी हिमनदीको तीव्र पलायन र अस्थिर भूभागसँग सम्बन्धित सम्भावित जोखिमलाई संकेत गरेको छ। प्रवर्तन निर्देशालयले हिज पश्चिम बंगाल, त्रिपुरा र मिजोरामका धेरै स्थानहरूमा खोजी कार्य जारी गरेको छ, जसमा 142 करोड रुपियाँ भन्दा बढीको अपराधबाट प्राप्त हुने रकम समावेश छ। यसका साथै अहिलेलाई आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 3:45 मिनटमा फेरि उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

गीत संगीत कार्यक्रममा श्रोतालाई फेरि पनि स्वागत जनाउँदै अब हजुरलाई सुनाउने छौ केही लोकनी आधुनिक गीतहरू।

चन्दन लम्जेलको संगीत रचनामा सुन्दै हुनुहुन्थ्यो डेजी बराइलीको आवाजमा प्रस्तुत गीत। अब अघिल्लो गीत हजुरलाई सुनाउने छौ नरेन्द्र गुरुङ र साथीहरूको आवाजमा।

आफ्नै संगीत रचनामा सुन्दै हुनुहुन्थ्यो अजरेश राईको स्वरलाई। अब कार्यक्रमको अन्तिम गीत स्वीकार्नुहोस् अनुपमा प्रधानको आवाजमा।

0: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट सुन्नुहोस् समाचार। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, सरकारले विगत 12 वर्षमा युवाहरू, महिलाहरू र किसानहरूलाई सशक्त बनाएको छ। देशले आज महान स्वतन्त्रता सेनानी तथा धरती आबा भगवान बिरसा मुण्डाको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गरिरहेको छ। राजनैतिक रूपमा सडक परियोजना जोजिला सुरङ्गको अन्तिम चरण पुरा, कश्मीर उपत्यका र लद्दाख बीच हरेक मौसममा सम्पर्क स्थापित हुने सम्भावना बढेको छ। मस्तकमा भारतीय दूतावासले हर्मुज जलडमरो मध्यमा एमटी मेरिवेक्स जहाजमा आगलागी घटनामा सबै 24 भारतीय नाविकहरू सुरक्षित रहेको पुष्टि गरेको छ र मौसम विभागले कर्नाटक, केरलम र माहेमा मुसलधारे वर्षाको रेड अलर्ट जारी गरेको छ। दिल्ली, पन्जाब, हिमाचल प्रदेश, जम्मू कश्मीर, लद्दाख, उत्तर प्रदेश, विदर्भ र पश्चिमी राजस्थानमा लूको अनुमान व्यक्त गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारले पछिल्लो 12 वर्षमा देशका युवा, महिला र किसानहरूलाई सशक्त बनाउन कुनै कसर बाँकी नराखेको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले सरकार 140 करोड नागरिकको आशीर्वाद र राष्ट्र प्रथमको भावनाबाट प्रेरित भएर विश्वास, विकास र जनकल्याणका लागि समर्पित रहेको बताउनु भएको छ। प्रधानमन्त्री मोदीले भन्नुभयो, यी अथक प्रयासहरूको परिणाम स्वरूप आज देशले बुनियादी ढाँचादेखि डिजिटल क्रान्तिसम्म विश्वव्यापी मञ्चमा नयाँ पहिचान प्राप्त गरेको छ। श्री मोदीले जोड दिनुभयो कि विकसित भारतको आफ्नो संकल्प साकार पार्न सरकार सेवा, सुशासन र समृद्धिको यस मार्गमा निरन्तर अघि बढ्नेछ। आज सम्पूर्ण राष्ट्रले महान स्वतन्त्रता सेनानी र धरती आबा भगवान बिरसा मुण्डाको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गरिरहेको छ। थप जानकारीका लागि हाम्रो संवाददाताबाट रिपोर्ट।
1: भारतीय स्वतन्त्रता संग्राम के इतिहास में एक ऐसा नाम जिसने जल, जंगल और जमीन की रक्षा के लिए ब्रिटिश हुकूमत की नींव हिला दी। हम बात कर रहे हैं धरती आबा यानी भगवान बिरसा मुंडा की। उन्होंने न सिर्फ अंग्रेजों के दमनकारी कानूनों का पुरजोर विरोध किया, बल्कि समाज में फैल रहे धर्मांतरण और लाल फीताशाही के खिलाफ भी बिगुल फूंका। आज सुबह से ही रांची के कोकर समाधि स्थल और बिरसा चौक पर श्रद्धांजलि देने वालों का तांता लगा हुआ है। राज्यपाल संतोष कुमार गंगवार और मुख्यमंत्री हेमंत सोरेन सहित राज्य के तमाम मंत्रियों और गणमान्य नेताओं ने यहां पहुंचकर भगवान बिरसा के चरणों में माल्यार्पण किया है। रांची के अलावा उनके जन्म स्थान खूंटी के उलिहातू सहित राज्य भर के जनजातीय बहुल इलाकों में विशेष सांस्कृतिक और जागरूकता सभाएं आयोजित की जा रही है। आकाशवाणी समाचार के लिए रांची से मैं महविश रहमान।
0: उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी अनि गृहमन्त्री अमित शाहले भगवान बिरसा मुण्डाको पुण्यतिथिको अवसरमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। सोसियल मिडिया पोस्टमा श्री राधाकृष्णनले धरती आबाको जीवन, साहस, आत्मसम्मान अनि न्यायप्रति अटुट प्रतिबद्धताको प्रतीक रहेको बताउनुभयो। उहाँले ऐतिहासिक उल्गुलान आन्दोलनको उल्लेख गर्नुहुँदै भन्नुभयो, भगवान बिरसा मुण्डाले उत्पीडित विरुद्ध प्रतिरोधको भावना जागृत गर्नुभयो अनि जनजातीय समुदायलाई आफ्नो अधिकार, पहिचान अनि गरिमाको रक्षा गर्न प्रेरित गर्नुभयो। प्रधानमन्त्री श्री मोदीले एक सोसियल मिडिया पोस्टमा भन्नुभएको छ, भगवान बिरसा मुण्डाले जल, वन अनि भूमिको रक्षाका लागि विदेशी शासन विरुद्ध अदम्य साहससित सङ्घर्ष गर्नुभयो। श्री मोदीले भन्नुभयो, उहाँको सम्पूर्ण जीवन जनजातीय समुदायको आत्मसम्मान, संस्कृति अनि अधिकारको रक्षाका लागि समर्पित थियो। उहाँले भन्नुभयो, मातृभूमिको लागि उहाँको सर्वोच्च बलिदानको गाथाले देशको हरेक पुस्तामा देशभक्तिको भावनालाई प्रेरणा प्रदान गर्नेछ। गृहमन्त्री अमित शाहले सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै भगवान बिरसा मुण्डाले उल्गुलन आन्दोलनको माध्यमबाट ब्रिटिस शासन विरुद्ध स्वतन्त्रताको आवाज उठाएको बताउनु भएको छ। आदिवासी गौरव, देशभक्ति र सांस्कृतिक चेतनाको अमर प्रतीकको रूपमा वर्णन गर्नुहुँदै गृहमन्त्री श्री शाहले भन्नुभयो, बिरसा मुण्डले आदिवासीलाई सामाजिक बिरसा मुण्डले आदिवासी समाजलाई आफ्नो अधिकार र सम्पदाको रक्षाका लागि सङ्गठित गर्नुभयो र जल, वन अनि भूमिको

0: संरक्षणलाई जनआन्दोलन बनाउनुभयो। उहाँले अझ भन्नुभयो, आज पनि बिरसा मुण्डाको धर्मान्तरण विरुद्ध सङ्घर्ष र आदिवासी स्वाभिमानको लागि उहाँको समर्पण लाखौँ देशवासीहरूको लागि प्रेरणाको स्रोत बनेको छ। रक्षा मन्त्री राजनाथ सिंहले उत्तर प्रदेशको सीतापुर स्थित रक्षा भूमिमा पहिलो ठूलो स्केलको सौर्य ऊर्जा परियोजनालाई स्वीकृति प्रदान गर्नुभएको छ। रक्षा मन्त्रालयले बताए अनुसार यो मन्त्रालयद्वारा सुरु गरिएको यस प्रकारको पहिलो परियोजना हो जसमा रक्षा भूमिमा एकीकृत ब्याट्री ऊर्जा भण्डारण प्रणालीसित ठूलो स्केलमा सौर्य ऊर्जा उत्पादन सुविधाको विकसित सामेल छ। यस 250 मेगावटको सौर्य परियोजनाले उत्तर प्रदेशमा रक्षा प्रतिष्ठानहरूको ऊर्जा सुरक्षालाई बलियो बनाउने अनि बिजुली खर्चमा महत्त्वपूर्ण दीर्घकालिक बचत गर्ने मन्त्रालयले बताएको छ। यस पहलले स्वच्छ ऊर्जा, सतत विकास अनि पारम्परिक ऊर्जा स्रोतहरूमाथि निर्भरता कम गर्नप्रति सरकारको प्रतिबद्धतालाई दर्शाउँदछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। सडक परियोजना जोजिला सुरङको अन्तिम चरण आज सफलतापूर्वक सम्पन्न भयो। यसले कश्मीर उपत्यका र लद्दाखबीच हरेक मौसममा सम्पर्क स्थापित हुने सम्भावना बढाएको छ। सडक परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले रिमोट बटनद्वारा लद्दाखको मिनी मर्गमा जोजिला सुरङको पूर्वी प्रवेशद्वार नजिकै विस्फोट गराउनुभयो र यसलाई कश्मीर तथा लद्दाखबीच हरेक मौसममा सम्पर्क सुनिश्चित गर्ने एक ऐतिहासिक क्षण बताउनुभयो। यस अवसरमा जम्मू कश्मीरका उपराज्यपाल मनोज सिन्हा र मुख्यमन्त्री उमर अब्दुल्ला पनि उपस्थित हुनुहुन्थ्यो। सो अवसरमा श्री नितिन गडकरीले भन्नुभयो, यो सुरुङले श्रीनगर र लेहबीच हरेक मौसममा सम्पर्क प्रदान गर्नेछ। समुद्री सतहबाट 11,578 फिटको उचाइमा निर्मित जोजिला सुरुङ निर्माण सम्पन्न भएपछि एसियाको सबैभन्दा लामो सडक सुरुङ बन्नेछ। मस्कटस्थित भारतीय दूतावासले हर्मुज जलडमरो मध्येको दक्षिणमा रहेको एमटी म्यारिभ्याक्स जहाजमा आगलागी भएपछि 24 भारतीय नौसैनिकको उद्धार गरिएको पुष्टि गरेको छ। दूतावासले ओमानको त्वरित कारवाहीप्रति आभार व्यक्त गरेको छ। यसअघि पत्तन पोत परिवहन तथा जलमार्ग मन्त्रालयका प्रवक्ता उपेश कुमार शर्माले अपराह 31 बजे जहाजमा आगलागी भएको सूचना प्राप्त भएको बताउनु भएको थियो। सुरुवाती जानकारी अनुसार सबै भारतीय नाविक सुरक्षित छन्। जहाजमा कुनै आक्रमण भएर दुर्घटना भएको हो वा होइन भन्ने विषयमा थप जाँच भइरहेको छ। कङ्गोमा एक महिनाभन्दा कम समयमा इबोला भाइरसको कारण 100 मानिसहरूको मृत्यु भएको छ। इबोलाको सङ्क्रमण मुन्डी बुग्यो भाइरसको कारण भएको हो। यसका लागि कुनै खोप वा उपचार उपलब्ध छैन। आक्रोशित मानिसहरूले स्वास्थ्यकर्मीहरूमाथि गरेको आक्रमण र स्थानीयहरूमा उत्पन्न शङ्काले इबोला फैलिन नदिने चुनौती खडा गरिरहेको छ। सरकारी ई मार्केटप्लेस जेमले सार्वजनिक खरिदलाई पूर्ण रूपले डिजिटल गरेको छ। आज नयाँ दिल्लीमा संवाददाता सम्मेलनलाई सम्बोधन गर्नुहुँदै जेमका मुख्य कार्यकारी अधिकारी मिहिर कुमारले भन्नुभयो, पछिल्लो 12 वर्षमा पारदर्शिता, प्रौद्योगिकी समावेशन र नागरिक केन्द्रित सेवा वितरणको बलमा भारतले उल्लेखनीय वृद्धि गरेको छ। श्री कुमारले भन्नुभयो, जेममा भाग लिने सूक्ष्म तथा लघु उद्यमहरूको सङ्ख्या 2016-17 लगभग 2300 बढेर आज लगभग 12 लाख भएको छ। श्री कुमारले जेममा महिला स्वामित्व रहेको सूक्ष्म तथा लघु उद्यमहरूको सङ्ख्या पनि 2016-17 268 बढेर आज 2,16,000 भन्दा अधिक भएको बताउनु भएको छ। उहाँले महिला उद्यमीहरूद्वारा गरिएको खरिद 8 करोड रुपियाँदेखि बढेर 93,000 करोड रुपियाँ भन्दा अधिक भएको पनि जानकारी दिनुभयो। मौसम विभागले आगामी बिहिबारसम्म कर्नाटक, अरुणाचल प्रदेश, आसाम अनि मेघालयमा भारी वर्षाको अनुमान व्यक्त गरेको छ। विभागले आज कर्नाटक, केरलम र माहेको केही भागहरूमा भारी वर्षाको रेड अलर्ट जारी गरेको छ। अघिल्लो 2 दिनभित्र उपहिमालय, पश्चिम बङ्गाल, सिक्किम, रायलसीमा, तमिलनाडु, पुदुचेरी र पूर्व भारतका केही भागमा पनि यस्तै मौसम रहने अनुमान विभागले व्यक्त गरेको छ। दिल्ली, हरियाणा, चण्डीगढ, पन्जाब, हिमाचल प्रदेश, जम्मू कश्मीर, लद्दाख, उत्तर प्रदेश, विदर्भ तथा पश्चिमी राजस्थानमा लू चल्ने सम्भावना रहेको छ। कोंकण, गोवा, ओडिसा, तमिलनाडु, पुदुचेरी र कराईकलको केही स्थानहरूमा आज गरम अनि आर्द्र मौसम रहने सम्भावना रहेको छ। यो समाचार युट्युबमा @AIR Karsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, सरकारले विगत 12 वर्षमा युवाहरू महिलाहरू र किसानहरूलाई सशक्त बनाएको छ। देशले आज महान स्वतन्त्रता सेनानी तथा धरती आबा भगवान बिरसा मुण्डाको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गरिरहेको छ। रणनीतिक रूपमा सडक परियोजना जोजिला सुरङको अन्तिम चरण पुरा, कश्मीर उपत्यका र लद्दाख बीच हरेक मौसममा सम्पर्क स्थापित हुने सम्भावना बढेको छ। मस्तकमा भारतीय दूतावासले होर्मुज जलडमरुमा एमटी मेरिफेक्स जहाजमा आगलागी घटनामा सबै 24 भारतीय नाविकहरू सुरक्षित रहेको पुष्टि गरेको छ र मौसम विभागले कर्नाटक, केरलम र माहेमा मुसलधारे वर्षाको रेड अलर्ट जारी गरेको छ। दिल्ली, पन्जाब, हिमाचल प्रदेश, जम्मू कश्मीर, लद्दाख, उत्तर प्रदेश, विदर्भ र पश्चिम राजस्थानमा लोको अनुमान व्यक्त गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
1: समाचारको प्रसारणपछि अब श्रोतालाई सुनाइरहेछौ देश वन्दना।

श्रोताली अतिंजल सुंदर हुनुहुन्थ्यो देश वन्दना हामी आकाशवाणीको खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जको तरंगमा बोलिरहेका छौ। समय बेला अपरान्न 4:08 भयो। अब प्रस्तुत गर्न लागिरहेछौ हाम्रो साप्ताहिक प्रस्तुति कार्यक्रम घर संसार।

0: नमस्ते आदरणीय श्रोताहरू, घर संसार कार्यक्रमको आजको यस अङ्कमा हामीले स्वास्थ्य सम्बन्ध नै विशेष कुराहरू लिएर आएका छौँ। स्वास्थ्य सम्बन्ध भन्दा पनि अब शुद्ध पानी अनि हाम्रो स्वास्थ्य र अब यो शुद्ध पानी कस्तो हुन्छ र हामी अब शुद्ध पानी केलाई भन्छौँ भन्ने विषयमा आज हामी लिएर आएका छौँ। र शुद्ध पानी पिउँदा चाहिँ अब हाम्रो शरीर चाहिँ अब स्वस्थ हुन्छ भनौँ, अशुद्ध पानी पिउँदा चाहिँ हाम्रो स्वास्थ्य बिग्रिन्छ भन्ने विषयले आज हामीले लिएर आएका छौँ। र श्रोताहरू, यस विषयमा बताउनको निम्ति चाहिँ अब हामीले हाम्रो स्टुडियोमा गीता छेत्री बहिनीलाई निम्ताएका छौँ। यहाँ चाहिँ अब मिरिकबाट हुनुहुन्छ र यहाँलाई हाम्रो स्टुडियोमा स्वागत छ बहिनी।
1: नमस्ते हजुरहरू सबैजनालाई।
0: र अब आज हामीलाई यहाँ गीता बहिनीले शुद्ध पानी अनि हाम्रो स्वास्थ्य विषय लिएर बताउनुहुन्छ, तर यस विषयलाई बताउनु अगाडि चाहिँ हामी श्रोताहरूलाई केही छन् गीत सुनाई मनोरञ्जन गराउनेछौँ।

0: र श्रोताहरू, हामीले हजुरहरूलाई साथै यहाँ गीता बहिनीलाई पनि गीत सुनाएर मनोरञ्जन गराइहाल्यौँ र अब हामी हाम्रो कार्यक्रमतर्फ लागिरहेछौँ। र अघि नै मैले भनिसकेको छु कि शुद्ध पानी अनि हाम्रो स्वास्थ्य विषयमा यहाँ गीता बहिनीले बताउनुहुन्छ भनेर। र बहिनी, अब बताउनुहोस् न त, शुद्ध पानी अनि हाम्रो स्वास्थ्य विषय लिएर चाहिँ।
1: शुद्ध पानी अनि हाम्रो स्वास्थ्य, शुद्ध पानी पिउनु नै हाम्रो स्वास्थ्य राम्रो हुन्छ, किनभने शुद्ध पानीले गर्दा नै हाम्रो शरीर पनि स्वस्थ हुन्छ। अशुद्ध पानी पिउनाले हामीलाई शरीरमा विभिन्न किसिमको रोगहरू देखा पर्छन्, होइन? अब म शुद्ध पानी पिउन चाहिँ किन जरुरी छ भने, पानी नै हाम्रो एउटा जीवन हो, है? केही न भन्नुहोस् त, जीवन नै हाम्रो पानी हो।

0: पानी बिना हामीलाई त केही हुँदैन हामीले कुनै काम पनि कल्पनै गर्न सक्दैन सबै प्राणीलाई पानी अति आवश्यक जरुरी नै छ पानी नै बिना हामीले केही कार्य गर्नु सकिँदैन त्यही लागि शुद्ध पानी पिउनु चाहिँ हाम्रो अति आवश्यक जरुरी छ हाम्रो देशको प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूले पनि 2 अक्टोबर 2014 सालमै स्वच्छ भारत अभियान सुरुवात गर्नुभएको थियो त्यसमा पनि शुद्ध पानीको स्वच्छतामाथि विशेष जोड दिनुभएको थियो किनभने सबैले शुद्ध पानी पियोस् भनेर उहाँले शुद्ध पानी स्वच्छमाथि नै उनीहरूले पुरा जोड दिनुभएको थियो हाम्रो प्रधानमन्त्रीज्यूले पनि उहाँले देशको नालाहरू छ नदीहरू छ रेलवे स्टेसन पर्यटक केन्द्र अब सार्वजनिक स्थानहरूमा साफसफाइ सम्बन्धमा पनि विशेष ध्यान दिनु भन्नुभएको थियो किनभने हामीले पाठशालामा पनि शौचालयहरू हुन्छ होइन भन्नुहोस् त शौचालयहरू कति पाठशालामा थिएन होला उनीहरूले शौचालय पनि उपलब्ध गरिदिनु सबै स्कुल स्कुलमा अहिले शौचालय छ त्यो पनि अब सफा राख्नु पर्यो शौचालय छ पानी छैन भने त भएन नि त त्यो त त्यसै पनि मैला भइहाल्यो झन् मैला फैलिएर चाहिँ झन् बिमारी हैजा आउने सम्भावना हुन्छ त्यही लागि पानी चाहिँ शुद्ध नै पिउनु पर्छ र पानीको उपलब्ध चाहिँ हाम्रो स्कुलहरू छ कुनै हलहरू अब अफिसहरू सबैतिर चाहिँ हाम्रो पानी चाहिँ अति आवश्यक जरुरी छ र शुद्ध पानी नै पिउनु पर्छ र पानी पनि जरुरी छ अनि पानी पनि हामीले शुद्ध नै पिउनु पर्यो हो कि होइन भन्नुहोस् त अनि हामीले शुद्ध पानी पिउनले चाहिँ हाम्रो कतिवटा हाम्रो शरीरको चाहिँ मेटाबोलिजमहरू हुन्छ शरीरमा हाम्रो 70% चाहिँ पानी नै हुन्छ
1: हजुर
0: त्यही कारणले चाहिँ हामीले शुद्ध पानी चाहिँ पिउनै पर्यो अनि त्यही कारणले अशुद्ध पानी पिउनले चाहिँ हाम्रो के हुन्छ भने नि शरीरमा रहेको पोषक तत्त्वहरू जस्तो भिटामिन मिनरल अनि ग्लुकोज यो सबै प्रभावित हुन्छ अनि पानीले भोजन पचाउनमा मुख्य भूमिका निभाउँछ यस्तो स्थितिमा चाहिँ शरीरले शुद्ध पानी पाउन सकेन भने चाहिँ हामीलाई जस्तै कि असन्तुलित खाद्य हाम्रो खाद्य पचाउनु पनि सक्दैन हामीले खाद्य त सेवन गऱ्यौँ तर अशुद्ध पानीले गर्दाखेरि हामीले त्यो पचाउनुलाई पनि सक्दैनौँ हामीले कब्जियतको बिमारी हुन्छ त्यहाँबाट चाहिँ त्यहाँबाट अरू अशुद्ध पानी सेवन गर्ने मानिसको धेरै रोगहरू हुन्छ जस्तो मृत्युको सम्भावना पनि हुनसक्छ
1: हो नि अब सम्झिनुहोस् न एउटा कल्पना गर्नुहोस् न है हामीले अब तिर्खा लाग्दाखेरि एकछिन पनि हामीले पानी पिउनु पाएन भने कस्तो चाहिँ फिटिफिटी हुन्छौँ हामी होइन त्यो गरम महिनामा झन् हामीलाई कस्तो चाहिँ पानीको तृष्णा लाग्छ र हामीले पानी पिउन सकेन भने अब कस्तो चाहिँ पानी पाएन भने त्यो तिर्खा लागेको बेलामा चाहिँ पानी पाएन भने हामीलाई कति डरलाग्दो चाहिँ छटपट चाहिँ अब लागेर आउँछ होइन र अब यस्तो कुरोहरू पनि हामीले खुबै याद गर्नुपर्छ र अब विशेष गरी आज चाहिँ हामी अब शुद्ध पानी अनि हाम्रो स्वास्थ्य विषय लिएर कुरा गर्दैछौँ होइन अब यसै विषयमा हामी कुरा गरौँ न होइन गीता बहिनी र अब शुद्ध पानी पिउनुको अब लाभहरू चाहिँ के होला त बहिनी त्यो पनि हाम्रो श्रोताहरू समक्ष राखिदिनुहोस् न
0: हजुर हुन्छ शुद्ध पानी पिउनेको लाभहरू त अब हाम्रो थुप्रै नै छ किनभने हाम्रो जुन पाचन तन्त्र हुन्छ नि हाम्रो पचाउने शक्ति अब खाना पचाउने पानी पचाउने सबै यो पाचन तन्त्र नि मजबुत बनाउँछ शुद्ध पानी पिउनाले अनि पानी पिउनाले पेटमा भएको मलत्यागहरू जस्तो कि अघि मैले भने अशुद्ध पानीले कब्जियत पनि हुनु सक्छौँ त्यस्तै कब्जियत हुँदैन जसको हाम्रो टोयलेटहरू पनि हामीले आसानी सफा गर्न सक्छौँ अनि पानी पिउनाले वजन घटाउनु पनि सहायता गर्छ अब मान्छेले भन्ला पानी पिउनाले वजन घट्छ त्यसमा चाहिँ अलिकति म एड गर्छु गरम पानी है यसमा चाहिँ ठिकै गुनगुना गरम पानीले वजनलाई पनि घटाउनुमा सहायता गर्छ त्यसमा पानीको कति फाइदा रहेछ त हामीलाई होइन भन्नुहोस् त अब पानी चाहिँ पिउँदा हामीले कसरी पिउनु पर्ने भनेको चाहिँ पानी चाहिँ हामीले ग्लासमा हालेर घट घट गरेर चाहिँ होइन गुटगुट चिया जस्तै क्या सिरिप सिरिप गरेर चाहिँ पिउनु पर्छ हामीले हाम्रो त अब सबैतिर बोतल अहिले युज हुन्छ बोतलमा पानी पिउँछ त्यसरी चाहिँ भन्दा चाहिँ हामीले ग्लासमा हालेर पानी पिएको चाहिँ अति राम्रो
1: हो स्वास्थ्यको
0: लागि चाहिँ लाभदायक हो त्यसले चाहिँ हाम्रो सबै खानाहरू पनि पचाउनु सहायता गर्छ अलिअलि गरेर घटघट गरेर हामीले नगरेर स्रिप स्रिप गरेर पानी पिउनु पर्छ
1: भनेपछि अब तपाईँको कुरा काटे जस्तो कि अब हामीलाई चाहिँ अब बोतलमा यसरी ठाडो घाँटी लगाएर घटघट पिउने बानी छ त त्यस्तो पिउनाले चाहिँ अब त्यसले चाहिँ त्यति
0: फाइदा हुँदैन
1: भनेपछि हामीले ग्लासमा हालेर चिया लिएको जस्तै प्रकारले
0: गुड गुड अलिअलि त्यसो गरेर चाहिँ हामीले
1: पिउनु पर्ने
0: अनि फेरि हाम्रो यो पानी चाहिँ यति हाम्रो जिउलाई सफा गर्छ कि पेटको चर्बीहरू हुन्छ नि बोसोहरू त्यो पनि घटाउनुलाई सहायता गर्छ अब चर्बी त हुन्छ मान्छेको त्यसलाई पनि सहायता गर्छ अनि पेटको मैला निकाल्नुलाई सहयोग गर्छ जस्तो कि कस्तो

0: मैला हुन्छ, किडनी हुन्छ नि, हाम्रो किडनीमा पत्थरियाहरू हुन्छ, हामीले पानीले ठिकसँगले पिएको छौँ भने, सही तरिकाले पिएको छौँ भने, शुद्ध पानी पिएको छौँ भने, हाम्रो किडनीको स्टोनहरू हुन्छ नि, गुर्दाको स्टोनहरू हुन्छ नि, हो त्यो पनि जानु सक्छ. अनि कलेजो पनि, कलेजो हुन्छ मृगौलाको बिमारीहरू हुन्छ, कलेजोलाई पनि सफा गर्छ क्या शुद्ध पानीले, स्वस्थ राख्छ शुद्ध पानीले चाहिँ. अनि पानी बेसी पिउनुले खासी सर्दी भन्छ नि, जुखाम सर्दी खोकी लागिरहन्छ नि. अब हामी चाहिँ के गर्छौँ, पानी नै कम्ती पिउँछौँ नि त. हामीले जति चाहियो, हामी सब कोही वर्किङ लेडीहरू छ, कोही कमानमा जाने हुन्छ, काहीँ न काहीँ काम गर्ने हुन्छ, घरमा बस्दा झन् बेसी काम हुन्छ, हाउस वाइफहरूले पानी नै पिउनु टाइम पाउँदैन, काम गर्नुको फुर्सदै हुन्छ. तर हामीले बसेर टाइम टाइममा चाहिँ बसेर पानी पिउँदै गर्नुपर्छ क्या. बरु हामीलाई खाना भन्दा पनि पानीलाई अलिकति ध्यान दिएर खाना त खानै पर्यो, पानी पनि हामीले सही टाइममा अलिअलि गरेर पानी पिउँदै गर्नुपर्छ. अनि त्यस्तो प्रकारले पानी पिउँ भने हाम्रो सर्दी खासी पनि जान्छ. अब अलिकति हामीलाई अहिले त वेदरहरू चेन्ज भएर घरि गरम घरि जाडो, अहिले त गर्मीको टाइम छ, हाम्रो जिउबाट पनि पुरा पसिनाहरू निक्लिन्छ. त्यही लागि हामीले शुद्ध पानी पिएको छु भने पसिनाबाट पनि हाम्रो कति बिमारीहरू जान्छ. हजुर, अनि अब कहाँ कहाँबाट चाहिँ हाम्रो शुद्ध पानी पिउँदा बिमारीहरू जान्छ भने पसिनाबाट पनि जान्छ. अब हामी मलत्याग गर्दाबाट पनि गयो, अनि पिसाबहरू जान्छौँ, त्यो गर्दा पनि हाम्रो कति बिमारी चाहिँ हाम्रो जानु जान्छ निस्कन्छ. अनि पानीले हाम्रो के अझ एउटा के फाइदा गर्छ भने, नर्भस सिस्टम, हाम्रो नर्भस सिस्टमलाई पनि एकदम ब्यालेन्स सहित राख्छ नर्भस सिस्टमलाई पनि. अब पानी चाहिँ हामीले कम्ती पिउँ भने हाम्रो त्यो ब्लड सर्कुलेसन पनि हाम्रो यस्तो राम्रो हुन्छ कि, पानी हामीले ठिकसँगले पिउँदाखेरि हाम्रो जुन ब्लड चाहिँ हाम्रो खुन चाहिँ गाढा हुन्छ नि, हामीले ठिक्कले पानी छ भने जिउमा, त्यो पनि पानीले गर्दा हाम्रो ब्लड सर्कुलेसन राम्रो भएको कारण ब्लडलाई अलिक पतला पनि बनाउँछ. त्यही लागि हामीले पानी चाहिँ शुद्ध पानी पिउनु चाहिँ हामीलाई अति आवश्यक छ. अब कतिजनाको यस्तो बानी हुन्छ, खानाको छेउमा त पानी राख्नै पर्यो, कतिखेर अड्किन्छ सर्किन्छ भनेर, त्यो ठिकै हो. तर हामीले पानी खाना खाएपछि हामीले आधा घन्टा बाद चाहिँ पानी पिउँ भने चाहिँ अति राम्रो हो. खाना खाने साथ साथ चाहिँ पिउनु हुँदैन.
1: एकदमै राम्रो कुरो बताउनु भयो यहाँ गीता बहिनीले, किनभने अब पानी चाहिँ हाम्रो शरीरको निम्ति यति आवश्यक कुरो रहेछ है. यहाँ बहिनीले भनिहाल्छ, अब यहाँ बहिनीले धेरैवटा कुरोहरू हामीलाई बताउनु भयो है. पाचन तन्त्र चाहिँ अब राम्रो हुन्छ भन्नुभयो. पानी पिउनाले हाम्रो यो मलत्याग गर्नु एकदमै आसान हुन्छ, वजन घट्छ, चर्बी घट्छ होइन, र अब किडनी भयो कलेजो सबै सफा हुन्छ भनेर भन्नुभयो. फेरि अब यो पानी पिउनाले चाहिँ हाम्रो यो जुन चाहिँ हामीलाई खोकीहरू लागिरहने हुन्छ नि है, त्यो पनि अब राम्रो हुन्छ, र ब्याक्टेरियाहरूसँग लड्ने क्षमता पनि हुन्छ भनेर भन्नुभयो होइन, र ब्लड सर्कुलेसन पनि राम्रो हुन्छ भन्नुभयो है. पिसाबहरूबाट हामीले जति बेला पिसाब गर्छौँ त्यसबाट नराम्रो ब्याक्टेरियाहरू बाहिर निक्लिन्छ भन्नुभयो, नर्भस सिस्टमहरू राम्रो हुन्छ भन्नुभयो. एकदमै राम्रो कुरो तपाईँले बताउनु भयो नि बहिनी. र अरू अब के छ त बहिनी भन्दै जानुहोस् न.
0: सुरक्षित पिउने पानी आपूर्तिको निम्ति पानीको राख रखान कसरी चाहिँ राख्ने हामीले पानी. पानी त महत्त्वपूर्ण हो नि. पानी चाहिँ हामी स्वच्छताको सम्बन्धमा पिउने पानी चाहिँ हामी कहाँ कहाँ चाहिँ हाम्रो स्वच्छता राख्नुपर्ने र कहाँ कहाँ हामीलाई पानी व्यवहार हुन्छ हामीले. अब पानी नै एउटा हाम्रो जीवन हो नि त. पानी हामीलाई नुहाउँदाखेरि पनि पर्यो, स्नान घरमा पनि पानी प्रयोग हुन्छ होइन, शौचालयमा पनि पानी नै चाहियो, सबै कुरामै पानी चाहिन्छ.
1: अब हामीले भनौँ भने बिहान उठेकोदेखि नै
0: बेलुकीसम्म हामीलाई पानी चाहिन्छ, नसुतुन्जेलसम्म बिचबिचमा उठ्दा पनि हामीले पानी पिउँछौँ. अरू घरको छेउछेउको ठाउँमा खुल्ला शौचालय हुन्छ, काहीँ जग्गा सबै जग्गालाई त शौचालय छैन नि त. अनि त्यो शौचालय खुल्ला भएको कारणले चाहिँ हाम्रो पानी चाहिँ अशुद्ध हुन्छ है, बुझ्नुभयो. शौचालय खुल्ला, पानी हाम्रो नालाहरू ब्लकेज हुन्छ, त्यस लागि हामीले नाला त छ तर नाला बन्द हुन्छ, त्यस लागि हामीले कतिले नालाहरूमा मैला हाल्छौँ, त्यस्तो हाल्नु हुँदैन. हामीले नाला ब्लक भएको छ भने आफ्नो घरको वरिपरि पनि हामीले नाला खोल्नुपर्छ, जहाँ कि हाम्रो पानी जम्नु नसकोस्. जम्यो भने त्यही पानीको सोर्सहरू त्यही पाइपद्वारा नै हाम्रो आउने पानी नै अशुद्ध भएर जान्छ. त्यही लागि हामीले शुद्ध पानी पाउनुको निम्ति हामीले नालाहरू सफा गर्नु पर्यो, शौचालय प्रत्येक घरमा हुनु पर्यो, शौचालय हामीले व्यवहार गर्नु पर्यो, बाहिर शौचालय गर्नु भएन, हामीले खुल्ला भाँडाकुँडा राख्नु भएन है, पानीको पनि छोपेर राख्नुपर्छ. हामी त अब पहाडमा छौँ होइन, हामीले पानी स्टोर गर्छौँ, पानीको हाम्रो कम्ती नै हुन्छ, बर्खामा झन् हामीले स्टोर गर्छौँ, राम्रो कुरा हो स्टोर गर्नु, तर त्यसलाई चाहिँ व्यवस्थित गर्नुपर्छ. हामीले पानी छोपेर राख्नुपर्छ.

0: हजुर
1: अब खाने पानीको हामीले भाँडा छ भने हप्तामा एक खेप मजाले माझेर धोएर सफा गरेर चाहिँ फेरि पानी हामीले भर्नुपर्छ। अशुद्ध पानी हुनाले चाहिँ शिशुको मृत्यु दरमा पनि इन्फेन्ट मोर्टेलिटी रेट भन्छ हो, त्यो पनि हामीले अशुद्ध भयो भने कमी गर्नु सक्दैनौँ, तर शुद्ध भयो भने हामीले त्यो कमी गर्नु सक्छौँ। अब त्यो अशुद्ध पानी भएको कारणले इन्फेन्ट भनेको शिशु मृत्यु दर हाम्रो देशमा हरेक वर्ष 9.36 मिलियन शिशुहरूको मृत्यु हुन्छ भने जसमा कि 2 लाखको छेउछाउ भनौँ न, 5 वर्षसम्मको या 5 वर्ष मुनिको शिशुहरूको मृत्यु केले हुन्छ भन्नु त पखालाले, पखाला केले हुन्छ अशुद्ध पानीले, यहाँ चाहिँ रिलेटेड। अब मैले शिशु मृत्यु दर भने होइन, त्यो शिशु मृत्यु दर चाहिँ किन हुन्छ, लगभग हाम्रो 2 लाख नानी चाहिँ हाम्रो 5 वर्षभन्दा मुनिको नानीहरू चाहिँ अब मृत्यु हुँदो रहेछ केले गर्दा, पखालाले, पखाला केले हुन्छ
0: पानीले,
1: अशुद्ध पानी पिउनाले, अनि स्वच्छ पिउने पानीको सतर्कलाई अप्नाउनु सके प्रत्येक 20 सेकेन्डमा एउटा नानीको हामीले ज्यान बचाउनु सक्छौँ शुद्ध पानी पिउँ भने। अब हाम्रो जस्तो कि अशुद्ध पानीले चाहिँ हाम्रो शिशु मृत्यु दर पनि लगभग 2 लाख हुँदो रहेछ, बढेरै जान्छ, अनि त्यही लागि चाहिँ हामीले शुद्ध पानी पिउनु पर्छ। तपाईँलाई यसमा अझै म एउटा एड गर्दैछु, यो पहिला जुनदेखि 31 जुलाईसम्म चाहिँ स्टप डाइरिया प्रोग्राम, डाइरियाको रोकथामको लागि चाहिँ हाम्रो गाउँ गाउँमा आशा दिदीहरू, सिडिएस दिदी बहिनीहरू, गाउँको हाम्रो भलेन्टियरहरू सबैजना घुमिनिरहनु भएको छ कि हामीले हाम्रो नानीहरूलाई चाहिँ जस्तो कि डाइरियाबाट बचाउनु सकौँ। डाइरियाहरू बचाउनुको लागि चाहिँ हामीले शुद्ध पानी पिउनु पर्यो र नानीहरू र नानीको आमालाई हामीले एउटा प्रक्रिया देखाउनु पर्यो। पानी पिउनु अगाडि चाहिँ हामीले ह्यान्ड वास गर्नुपर्छ, ह्यान्ड वास चाहिँ राम्ररी गर्नु पर्यो, हात धुने तरिका छवटा स्टेप, त्यो हामीले गाउँ घरमा गएर हाम्रो दिदी बहिनीहरूले देखाइरहनु भएको छ, चल्दैछ यो प्रोग्राम अहिले 31 जुलाईसम्म, 1 जुनदेखि 31 जुलाईसम्म, किनकि हाम्रो नानीहरू चाहिँ शुद्ध पानी पियोस् र शुद्ध पानीको लागि चाहिँ कसरी पिउनु पर्ने, डाइरिया भयो भने हामी नानीलाई के गर्नुपर्ने, अनि हामीले पहिला जे गर्दा पनि हामीले पहिला चाहिँ ह्यान्ड वास, हात धुनु पर्छ। हामी शौचालयबाट आयो भने मजाले हात धुनु पर्यो, खाना पकाउनु अगाडि पनि हात धुनु पर्यो, हामी बिमारी छुनुभन्दा अगाडि पनि हात धुनु पर्यो, छोइसकेर पनि हात धुनु पर्यो। हात धुने प्रक्रिया चाहिँ एकदम राम्रो, हाम्रो घरमा जे छ, हाम्रो जुन साबुन छ, ह्यान्ड वास छ, जे छ, कालो साबुनै छ, सबैको गाउँ बस्तीमा त एभाइलेबल ह्यान्ड वास हुँदैन, जे छ हामी साबुनले चाहिँ मजाले हात धुनु पर्छ। अनि पानी चाहिँ हामीले दूषित पानी सेवन गर्ने शिशुको मात्र मृत्यु हुन्छ भन्ने छैन, यसबाट ठुला मानिसहरूको पनि मृत्यु हुनु सक्छ, जस्तो कि पखाला ठुला मान्छेलाई पनि हुन्छ, रगत मासिक, त्यो कलेरा भन्ने डाइरिया, अनि जन्डिस, पिलिया भनेको चाहिँ जन्डिसै हो, पेट सम्बन्धित विभिन्न रोगहरू, घाउ, खटिरा, लुतो, किर्मी, पेटमा रहेको जुकासम्म विभिन्न रोगहरूद्वारा ग्रासित हुन्छन् अशुद्ध पानी, त्यसबाट कति बिमारी हुने रहेछ त, तर शुद्ध पानी पिउनु त हामीलाई जरुरी छ।
0: र श्रोताहरू, अहिले हामीलाई यहाँ गीता छेत्री बहिनी आउनु भएर शुद्ध पानी अनि हाम्रो स्वास्थ्य विषय लिएर धेरै राम्रोसँगले जानकारीहरू गराउनु हुँदैछ। तब यहाँ बहिनीलाई अब हामी केही क्षण विराम दिँदै हजुरहरू समक्ष एउटा मिठो अनि रमाइलो गीत राखिरहेछौँ।

0: र श्रोताहरू हजुरहरूलाई गीत सुनाएर मनोरञ्जन गराएपछि फेरि पनि हामी यहाँ गीता बहिनीको कुराहरूलाई अगाडि बढाउँछौँ र यहाँ गीता बहिनीले हामीलाई शुद्ध पानी अनि हाम्रो स्वास्थ्य विषय लिएर धेरै राम्रोसँगले जानकारी गराउनु रहेछ र बहिनी अब अन्य कुरोहरू के छ त त्यो पनि भन्दै जानुहोस् न त।
1: अब पिउने पानी बाहेक पानी उचित रखरखान आदि भएन भने जस्तो कि हामीले हाम्रो एउटा प्रोग्राम दिदी बहिनीहरू त्यसमा अलिकति काम गर्नुहुन्छ भ्याक्टर बर्न डिजिज भन्छ भिभिडी ग्रुप भन्छ भिसिटी भन्छ उहाँहरू चाहिँ यो नाला झोरा कहाँ ज्वरो आयो त्यहाँ उहाँहरू जानुहुन्छ जस्तो कि मलेरिया डेङ्गु फाइलेरिया जापानिज इन्सेफ्लाइटिस इत्यादि घातक रोगहरूबाट नहोस् भनेर यो रोगहरू चाहिँ कहाँबाट हुन्छ त भने मैला पानीमै हुन्छ नि त पानी चाहिँ जम्नु भएन एउटा मैला पानीमा हुन्छ एउटा सफा पानीमा त्यसो पानी के गर्नु पर्यो जम्नु दिनु भएन र जमेको पानीलाई हामीले सुबस व्यवस्थित गरेर नाला खोलिदिनु पर्यो र पानी चाहिँ छोपेर राख्नु पर्यो अनि त्यही कारणले हामीले एकदम पानी चाहिँ एकदम घर उयो तपाईँको नाला छ हामीले अझै देख्छौँ सबैजनाले युज एन्ड थ्रो युज गर्छ बटल युज गर्छ घरको त्यहीँ फ्याँकिदिन्छ त्यो भएन भने भाँचेको त्यो हुन्छ चम्चीहरू हुन्छ त्यहाँ भएर भने जुत्ताहरू सानसानो नानीहरूको त्यहीँ फ्याँकेको हुन्छ त्यहाँबाट भने प्लास्टिकहरू पनि यस्तो कोल्टे परेर यस्तो भएर त्यहाँ पनि पानी जम्मा हुन्छ हामीले घर हुँदै यस्तो पानी स्टोर गर्ने सानोभन्दा चम्ची जस्तो सानो चिज पनि हामीले फ्याँक्नु हुँदैन त्यसको बन्दोबस्त गर्नुपर्छ कहाँ फ्याँक्नु पर्ने मैले सुक्खा कचरा गिला कचरा त्यो पनि सुव्यवस्थित भएर हामीले युज गर्नु पर्यो डस्टबिनहरू र त्यही व्यवस्था गर्नुपर्छ अहिले हामीले आफूलाई आफ्नो घर स्वस्थ राख्यौँ भने गाउँ समाज पनि स्वस्थ हुन्छ र हामीलाई यस्तो घातक बिमारीबाट हामी बस्नु सक्छौँ अनि पिउने पानीको परिशुद्धता नै एउटा मूल निवारण हो स्वस्थ रहने मूल मन्त्र हो जसको विभिन्न पद्धति भनेको चाहिँ शुद्ध पानी चाहिँ हामीले के गरेपछि शुद्ध हुन्छ भने पानी हामीले उमालेर पनि शुद्ध हुन्छ नि त कहाँ कहाँबाट पानी आउँछ होइन घरमा आएपछि हामीले त्यसलाई उमालेर पानी खानु पर्यो है नउमाली खानु हुँदैन बरु हामीले अर्को आफ्नो केहीमा खर्च कम्ती गरेर पानी चाहिँ हामीले उमाल्नुपर्छ अनि केलाई शुद्ध पानी भनिन्छ त भन्ने अरू क्वेसन पनि होला पानी त पानी हो अनि पानीको चाहिँ एउटा के हुन्छ भने नि पानीको कुनै रङ हुँदैन हामीलाई अब तिर्खा लाग्दो छ गर्मी आयो भने हामीले के खान्छौँ पानी नै पिउँछौँ तर हामी कोल्ड ड्रिङ्क्सहरू खान्छौँ नि त गुलियो पानी खान्छौँ के पानी खान्छौँ तर हामीले चाहिँ पानी चाहिँ खानुपर्छ शुद्ध पानी जसको चाहिँ त्यो पानीको कुनै गन्ध हुँदैन रङ हुँदैन कुनै स्वाद हुँदैन त्यो पानी चाहिँ सबभन्दा राम्रो हो हामीले त्यो पानी चाहिँ प्रयोग गर्नुपर्छ अब पानीलाई हामीले शुद्ध राख्नु उमाल्नु पर्यो उमालेर हामीले ठन्डा बनाउनु पर्यो त्यही चिसो पानी हामीले खानु पर्यो अनि अब त्यस्तै घाँटीहरूको के प्रब्लम मन तातो पानी खाँदा पनि भयो हो कि होइन अनि त्यो पानी चाहिँ सबभन्दा राम्रो हो हामीले अरू त हामीले शर्बत खान्छौँ चिया खान्छौँ त्यसमा त्यो पनि पानी नै हो सुप खान्छौँ तर हामीले जसको रङ छैन जसको गन्ध छैन जसको स्वाद छैन त्यो शुद्ध पानी पिउँ भने हाम्रो जिउलाई पनि राम्रो हुन्छ हाम्रो मेटाबोलिजम प्रक्रिया पनि राम्रो हुन्छ हाम्रो जिउलाई जिउको शरीरको सबै बिमारीहरूलाई पनि हामीले डिटक्स गरेर बाहिरबाट पसिनाबाट निक्लिनु सक्छौँ अब पानीलाई हामीले अरू के सिस्टमले राख्छौँ भने जस्तो कि ब्लिचिङहरू हाल्छौँ हाम्रो जहाँ सोर्सहरू छ त्यहाँ ब्लिचिङ हाल्छौँ पानीलाई शुद्ध बनाउनु हेलोजिन ट्याब्लेटहरू हाल्छौँ अनि पानी बोइल गर्छौँ अनि फिल्टरहरू राख्छौँ यो सबै पानी शुद्ध

0: तपाईँको कुरा काटेको जस्तो कि गीता बहिनी, हामीले पानी अब उमाल्छौँ नि, तपाईँले पानी उमाल्नु भन्नु भने हामीले पानी चाहिँ कति मिनट चाहिँ उमाल्नु पर्छ?
1: होइन, हामीले पानी चाहिँ खासमा चाहिँ उमाल्नु सुरु हुन्छ नि, उमालेपछि चाहिँ 30 मिनट चाहिँ उमाल्नै पर्छ कटकट। हाम्रो चाहिँ के छ भने पानी उमाल्यो सँग गरेपछि निकालिहाल्छ, त्यस्तो चाहिँ हुँदैन। त्यसको जति पनि त्यो भाइरस ब्याक्टेरिया चाहिँ मार्नुको लागि चाहिँ 30 मिनट चाहिँ उमाल्नै पर्छ, उमाल्नु सुरु भएपछि चाहिँ। त्यस्तै चाहिँ उमालेर पानी पिउनु पर्यो। अहिले बर्खाको टाइम छ, विभिन्न किसिमको बिमारीहरू आउँदैछ
0: होइन,
1: अनि अब पानीबाट त हुन्छ टाइफाइड, पानीबाट त हुन्छ डाइरिया, जन्डिस, अनि यो सब रोकथाम गर्नुको लागि चाहिँ हामीले शुद्ध पानी पिउनु पर्छ, पानी उमालेर पिउनु पर्छ। सानो नानीहरूलाई पनि हामीले बाहिरबाट खेल्छ, स्कुलबाट आउँछ, हात धुने प्रक्रियाहरू तरिकाहरू सिकाउनु पर्छ, अनि हात धुएरै खानुपर्छ, हात धुएरै सब चिज छुनुपर्छ। यस्तो बानी चाहिँ हामीले सानैदेखि नानीहरूलाई सिकायौँ भने नानीहरूलाई पनि राम्रो हुन्छ र स्वच्छ रहन्छ, र कतिवटा बिमारीबाट हामीले बचाउनु पनि सक्छौँ नानीहरूलाई, अनि आफू पनि बाँच्नु सक्छौँ। जस्तो कि हाम्रो कोरोना जस्तो बिमारीमा हामीले जे पनि ह्यान्ड वास गर्नु, हात धुनु भनेको थियो नि, तर त्यो कोरोनाको लागि मात्रै होइन कि हात धुनु चाहिँ सबै बिमारी चाहिँ हामीले हातले नै छुन्छौँ भने हामी टेबल छुन्छौँ, खाना छुन्छौँ, गाडीमा बस्दा गाडी छुन्छौँ, त्यहाँ कुन कुन भाइरस ब्याक्टेरिया हुन्छ हामीलाई थाहा हुँदैन। त्यही लागि हात धुनु चाहिँ अति जरुरी छ। त्यही लागि हात चाहिँ धुनुपर्छ, हात धोएर नि खाना पानी सबै थोक छुनुपर्छ। नानीहरूलाई पनि त्यही सिकाउनु पर्छ, शौचालयमा शौचालय गर्नु सिकाउनु पर्यो, हो कि होइन भन्नुहोस् त, बाहिर गर्नु भएन। अनि यस्तो भिभिडी ग्रुपहरू हुनुहुन्छ, सबै ग्रुपहरूले त गर्नु हुँदैछ, सँगसँगै हामीले पनि लागि पर्यौँ, आफ्नो घर स्वच्छ राख्यौँ, यस्तो काम गऱ्यौँ भने चाहिँ साई शुद्ध पानी पिएर चाहिँ हामी कतिवटा बिमारीलाई रोकथाम पनि
0: गर्न सक्छौँ, साथसाथै अब हामी स्वस्थ रहन पनि सक्छौँ। हजुर,
1: साथसाथै हामी स्वस्थ पनि रहन सक्छौँ।
0: त श्रोताहरू, आज हामीलाई यहाँ गीता छेत्री बहिनी आउनुभएर शुद्ध पानी अनि हाम्रो स्वास्थ्य विषय लिएर एकदमै राम्रो कुरो बताउनु भयो, र हामीले शुद्ध पानी पिउँदा चाहिँ हाम्रो शरीरमा के हुँदो रहेछ अनि कुन कुन बिमारीहरू चाहिँ अब शुद्ध पानी पिउनाले चाहिँ हट्दो रहेछ भन्नु नहुँदो रहेछ हाम्रो शरीरमा, अनि पानी पिउनाले के हुँदो रहेछ, र पानी चाहिँ अब हामीले है सबै कुरो घरदेखि लिएर शौचालय सबै कुरोमा नै हामीलाई पानी चाहिन्छ भन्ने कुरो यहाँले एकदमै राम्रोसँगले बताउनु भयो। साँच्चै नै हो, पानी भन्ने कुरो चाहिँ यति अमूल्य कुरो हो कि अब हामीले त्यसको अब गणना नै गर्न सक्दैनौँ भनौँ, त्यसको अब मूल्य नै हामीले तोक्न सक्दैनौँ, किनभने पानी चाहिँ हामीलाई बिहान जुर्क उठेकोदेखि पानी अब राति नसुतिन्जेलसम्म चाहिँ हामीलाई पानीको चाहिँ आवश्यक पर्छ भन्ने कुरो पनि यहाँले पनि बताउनु भयो। साँच्चै नै यो कुरो एकदमै सत्य हो। र श्रोताहरू, अब आज गीता बहिनीले हामीलाई यो शुद्ध पानी अनि हाम्रो स्वास्थ्य विषयमा धेरै कुरो जानकारी गराउँदा गराउँदै अब श्रोताहरूबाट बिदा लिने समय पनि भइसकेको हुनाले आगामी सप्ताहसम्मलाई हामीलाई बिदा दिनुहोस्। हवस् त, नमस्ते।

नमस्कार आदरणीय श्रोताहरू, आकाशवाणी खरसाङको प्रस्तुति शिक्षा ज्योति कार्यक्रमको यस अङ्कलाई साँचेर बस्नु नि हाम्रा सम्पूर्ण श्रोता अनि प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूमा हजुरहरूको सञ्चालिका म नम्रता कार्यक्रम शिक्षा ज्योतिको यो अङ्क लिएर हजुरहरू समक्ष उपस्थित भइसकेकी छु। र श्रोताहरू, हामी स्वतन्त्र भारतका स्वतन्त्र नागरिकहरू हौ र आज हामी स्वतन्त्र भारतका स्वतन्त्र नागरिक भन्नमा गर्व गर्छौ। हामी सबैलाई विदितै भएको कुरा हो, हाम्रो भारतवर्ष ब्रिटिस शासनको अधीनस्थ करिब 200 वर्ष भन्दा पनि ज्यादा रहेको थियो र यो 200 वर्षको ब्रिटिसको कुर शासनबाट भारतवर्षलाई मुक्ति दिलाउनका निमित्त अनेकन वीर विरङ्गना नर नारीहरूले आफ्नो प्राणको आहुति दिएर आज भारतवर्षलाई स्वतन्त्र देश बनाएर गएका छन् र ती वीर विरङ्गना नर नारीहरूको नाउँ आज भारतीय इतिहासमा सुनौलो अक्षरमा लेखिएको छ र समय समयमा हामी ती वीर विरङ्गना नर नारीहरूलाई स्मरण गर्ने गर्दछौ र यसै स्मरणको क्रममा आज हामी हजुरहरू समक्ष बिरसा मुन्डाको जीवनी साझा गर्न लागिरहेका छौँ र बिरसा मुन्डा विषय भारतीय इतिहासमा पनि विद्यार्थी भाइ बहिनीहरूको पाठ्यक्रममा समावेश गरिएको छ र विद्यार्थी भाइ बहिनीले इतिहासको पाठ्यक्रममा बिरसा मुन्डाको जीवनी र उनले ब्रिटिसहरूको विरुद्ध लडेका युद्धहरूको बारेमा पनि अध्ययन गर्नुपर्ने हुन्छ। र आज बिरसा मुन्डाको जीवनी साझा गर्न भन्दा पहिले कार्यक्रमको थालनीमा समूह आवाजमा रहेको यो देशवन्दना हाम्रा श्रोता अनि विद्यार्थी भाइ बहिनीहरूलाई सुनाउन लागिरहेका छौँ।

0: र यो देश बन्दना सुने पश्चात हाम्रा श्रोता अनि विद्यार्थी भाइ बहिनीहरूलाई कार्यक्रम शिक्षा ज्योतिमा स्वागत जनाउँदछौ र हामीले अवागै हजुरहरूलाई बताइसकेका छौ कि आजको हाम्रो मूल विषयवस्तु के रहेको छ भनेर। हो श्रोताहरू, आज भारतवर्षका ती महान सपुत जसले ब्रिटिस साम्राज्यको विरुद्धमा युद्ध लडेका थिए उहाँको नाम हो बिरसा मुन्डा। र बिरसा मुन्डा को थिए त अनि बिरसा मुन्डाले कसरी ब्रिटिस शासनको विरुद्धमा आवाज उठाएका थिए, विद्रोह गरेका थिए, यसै विषयवस्तु बारे आज हामी सविस्तार साथ चर्चा गर्न लागिरहेका छौँ। र आजको चर्चाको विषय लिएर हामी माझ स्टुडियोमा उपस्थित भइसक्नु भएको छ प्रज्वल घलेज्यू। र आज प्रज्वल घलेबाट हामी बिरसा मुन्डाको जीवनी बारे सविस्तार साथ जानकारी प्राप्त गर्न लागिरहेका छौँ।
1: यतिखेर आकाशवाणी सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतागण, शिक्षकगण, विद्यार्थीगण तथा सम्पूर्णमा न्यानो अभिवादन टक्राउँदै म प्रज्वल घले मिरिकबाट आज फेरि पनि हजुरहरू समक्ष आजको यस शिक्षा ज्योति कार्यक्रममा नयाँ विषय लिएर आएको छु। अनि आजको मेरो विषय रहेको छ बिरसा मुन्डाको जीवनी। आउनुहोस् आज हामी बिरसा मुन्डाको जीवनीबारे चर्चा गर्नेछौँ। सबैभन्दा पहिला उनको जन्म र पारिवारिक पृष्ठभूमि। बिरसा मुन्डाको जन्म 15 नोभेम्बर 1875 वर्तमान झारखण्ड राज्यको उलिहातो गाउँमा भएको थियो। उहाँका पिता सुगना मुन्डा र माता कर्गी हातु हुनुहुन्थ्यो। उहाँ एक सामान्य किसान परिवारमा जन्मनु भएको थियो। परिवार आर्थिक रूपमा सम्पन्न थिएन तर मेहनती र इमान्दार थियो। त्यो समयमा आदिवासी समुदायको जीवन निकै कठिन थियो।

0: उनीहरू जङ्गल र जमिनमा निर्भर थिए। तर ब्रिटिस शासन र जमिन्दारहरूको नीतिका कारण उनीहरूको परम्परागत अधिकार खोसिँदै गइरहेको थियो। आफ्नै पुर्खाले जोतेको जमिनबाट समेत उनीहरूलाई विस्थापित गरिन्थ्यो। सानै उमेरदेखि बिर्साले आफ्नो समुदायले भोगिरहेको दुःख, गरिबी र अन्यायलाई नजिकबाट देख्नुभयो। यिनै अनुभवहरूले पछि उहाँलाई महान जननेता बन्न प्रेरित गर्यो। अब हामी उहाँको अर्को विषयबारे लाग्नेछौँ। अर्को विषय रहेको छ शिक्षा र प्रारम्भिक जीवन। बिरसा मुन्डा बाल्यकालदेखि नै तेजस्वी र जिज्ञासु स्वभावका हुनुहुन्थ्यो। उहाँले गाउँको विद्यालयमा प्रारम्भिक शिक्षा प्राप्त गर्नुभयो। पछि जर्मन मिसन स्कुलमा पनि अध्ययन गर्नुभयो। शिक्षा प्राप्त गर्ने क्रममा उहाँले विभिन्न धर्म, संस्कृति र सामाजिक व्यवस्थाका बारेमा ज्ञान हासिल गर्नुभयो। तर उहाँले महसुस गर्नुभयो कि आदिवासीहरूको आफ्नै संस्कृति र पहिचान सङ्कटमा परेको छ। उहाँले बुझ्नुभयो कि शिक्षित हुनु आवश्यक छ, तर आफ्नो मौलिक संस्कृति र परम्परालाई त्याग्नु हुँदैन। यही सोचले उहाँलाई सामाजिक जागरणको बाटोमा अघि बढायो। अब अर्को विषयतिर लागौँ। अर्को विषय रहेको छ आदिवासी समाजको अवस्था। बिर्साको समयमा आदिवासी समुदाय अनेक समस्याले ग्रसित थियो। पहिलो समस्या थियो जमिनको अधिकार। आदिवासीहरू पुस्तौँदेखि जोतभोग गर्दै आएको जमिनमा बाहिरी जमिनदार र साहुकारहरूले कब्जा गर्न थालेका थिए। दोस्रो समस्या थियो अत्यधिक कर। ब्रिटिस सरकारले विभिन्न प्रकारका कर लगाएको थियो, जसले गरिब जनतालाई झन समस्यामा पारेको थियो। तेस्रो समस्या थियो सामाजिक शोषण। साहुकारहरूले चर्को ब्याजमा ऋण दिएर आदिवासीहरूको सम्पत्ति कब्जा गर्थे। चौथो समस्या थियो सांस्कृतिक हस्तक्षेप। आदिवासीहरूको धर्म, परम्परा र जीवनशैलीलाई कमजोर बनाउने प्रयास भइरहेको थियो। यी सबै समस्याले बिरसा मुन्डालाई गहिरो रूपमा प्रभावित गर्यो। अब हामी अर्को विषयबारे चर्चा गर्नेछौँ। सामाजिक सुधारकका रूपमा बिरसा मुन्डा। बिरसा मुन्डाले केवल राजनीतिक आन्दोलन मात्र गर्नु भएन, उहाँ एक महान सामाजिक सुधारक पनि हुनुहुन्थ्यो। उहाँले आफ्नो समाजलाई अन्धविश्वास, कुरीति, मदिरा सेवन, झगडा तथा अस्वस्थ जीवनशैलीबाट मुक्त हुन आग्रह गर्नुभयो। उहाँको विश्वास थियो कि यदि समाजभित्र सुधार आएन भने बाहिरी शोषणको सामना गर्न कठिन हुन्छ। उहाँले शिक्षा, नैतिकता, एकता र आत्मविश्वासमा जोड दिनुभयो। उहाँले आदिवासी समुदायलाई आफ्नो संस्कृति र पहिचानप्रति गर्व गर्न सिकाउनुभयो। उहाँको प्रभाव यति व्यापक भयो कि हजारौँ मानिसहरूले उहाँलाई आध्यात्मिक नेता र मार्गदर्शकका रूपमा सम्मान गर्न थाले। अर्को विषय धरती आबाको उपाधि। बिरसा मुन्डालाई आदिवासी समाजले धरती आबा अर्थात् धरतीका पिता भनेर सम्मान गर्न थाल्यो। उहाँले जनताको दुःख सुखमा साथ दिनुभयो, उनीहरूलाई अधिकारका लागि लड्न प्रेरित गर्नुभयो र आत्मसम्मानको भावना जगाउनुभयो। आज पनि झारखण्ड तथा भारतका विभिन्न भागहरूमा उहाँलाई अत्यन्त श्रद्धाका साथ सम्झिने गरिन्छ। अर्को विषय उल्गुलान आन्दोलन। बिरसा मुन्डाको जीवनको सबैभन्दा महत्त्वपूर्ण अध्याय उल्गुलान आन्दोलन हो। उल्गुलान शब्दको अर्थ हुन्छ महान विद्रोह वा ठुलो आन्दोलन। सन् 1899 1900 चलेको यो आन्दोलन ब्रिटिस शासन, जमिन्दारी व्यवस्था तथा शोषण विरुद्ध केन्द्रित थियो।
1: आज कार्यक्रम शिक्षा ज्योतिमा भारतीय इतिहासका महान सपूत बिरसा मुन्डाको जीवनी बारे हाम्रो श्रोता विद्यार्थी भाइ बहिनीहरूलाई जानकारी प्रदान गरिरहेका छौँ र हाम्रो यो जानकारीलाई केही क्षण पर सार्दै अब पनि हामी कार्यक्रममा लिन गइरहेका छौँ यो साङ्गीतिक

0: सांगीतिक विश्राम पश्चात पुनः नियम र श्रोता विद्यार्थी भाइ बहिनीहरूलाई कार्यक्रम शिक्षा ज्योतिमा स्वागत जनाउँदै हाम्रो कार्यक्रमको मूल विषयवस्तुलाई निरन्तरता प्रदान गरिरहेका छौँ।
1: बिरसाले आदिवासी जनतालाई संगठित गर्दै अन्याय विरुद्ध सङ्घर्ष गर्न आह्वान गर्नुभयो। उहाँको प्रसिद्ध नारा थियो, अबुवा दिसुङ अबुवा राज, अर्थात् हाम्रा देश हाम्रो शासन। यो नारा केवल राजनीतिक माग थिएन, यो आत्मसम्मान, अधिकार र शासनको स्वशासनको घोषणा थियो। यसमा उल्गुलान आन्दोलनका मुख्य उद्देश्यहरू थिए आदिवासीहरूको जमिन फिर्ता गराउने, शोषण र अन्यायको अन्त्य गर्ने, आदिवासी संस्कृति र पहिचानको रक्षा गर्ने, ब्रिटिस शासनको दमनकारी नीतिको विरोध गर्ने, जनतालाई आत्मनिर्भर र संगठित बनाउने। बिरसाको नेतृत्वमा हजारौँ मानिस आन्दोलनमा सहभागी भए। ब्रिटिस सरकारको प्रतिक्रिया। बिरसा मुन्डाको लोकप्रियता दिन प्रतिदिन बढ्दै गइरहेको थियो। ब्रिटिस सरकारले उहाँलाई आफ्नो शासनका लागि खतरा ठान्न थाल्यो। आन्दोलन दबाउनका लागि सेना परिचालन गरियो। धेरै आन्दोलनकारीहरू

0: पक्राउ परे कतिपय मारिए तर बिरसा मुन्डाको साहस र आत्मविश्वास कमजोर भएन उहाँ निरन्तर जनतालाई संगठित गरिरहनु भयो अब अर्को विषय उहाँको गिरफ्तारी र मृत्यु सन् 1900 ब्रिटिस सरकारले बिरसा मुन्डालाई पक्राउ गर्यो उहाँलाई राँची जेलमा राखियो जेलमै 9 जुन 1900 केवल 25 वर्षको उमेरमा उहाँको निधन भयो उहाँको मृत्युको वास्तविक कारणबारे इतिहासकारहरूबीच विभिन्न मत छन् आधिकारिक रूपमा हैजा भनिए पनि धेरै मानिसहरूले त्यसलाई शङ्कास्पद मानेका छन् उहाँको जीवन छोटो थियो तर उहाँले छोडेको प्रभाव अत्यन्त गहिरो र दीर्घकालीन रह्यो अर्को विषय बिरसा मुन्डाको योगदान बिरसा मुन्डाको योगदानलाई निम्न बुँदामा बुझ्न सकिन्छ आदिवासी अधिकारको संरक्षण सामाजिक सुधारको अभियान आत्मसम्मान र स्वाभिमानको जागरण ब्रिटिस शासन विरुद्ध सङ्घर्ष शिक्षा र चेतनाको प्रसार सांस्कृतिक पहिचानको संरक्षण वर्तमान समयमा बिरसा मुन्डाको महत्त्व आज पनि बिरसा मुन्डाको विचार अत्यन्त सान्दर्भिक छ जब हामी सामाजिक न्याय समानता मानव अधिकार र सांस्कृतिक संरक्षणको कुरा गर्छौँ तब उहाँको सङ्घर्ष हामीलाई प्रेरणा दिन्छ भारत सरकारले उहाँको सम्मानमा धेरै संस्था विश्वविद्यालय पार्क तथा स्मारकहरूको नामकरण गरेको छ 15 नोभेम्बरलाई भारतमा जनजाति गौरव दिवसका रूपमा मनाइन्छ जसले आदिवासी समुदायको योगदानलाई सम्मान गर्दछ अब हामी बिरसा मुन्डाको जीवनीबारे जति पनि विषयहरूबारे चर्चा गरे ती विषयलाई यहीँ अन्त गर्दै अब हामी अन्तिम निष्कर्षतिर लाग्नेछौँ अन्त्यमा म यति भन्न चाहन्छु कि बिरसा मुन्डा केवल एक व्यक्तिको नाम होइन उहाँ सङ्घर्ष साहस स्वाभिमान र न्यायको प्रतीक हुनुहुन्छ उहाँले आफ्नो छोटो जीवनमा अन्याय विरुद्ध लड्ने अधिकारका लागि आवाज उठाउने र समाजलाई एकताबद्ध गर्ने महान उदाहरण प्रस्तुत गर्नुभयो आज हामी सबैले उहाँबाट प्रेरणा लिएर सत्य न्याय समानता र मानवताको मार्गमा अघि बढ्नुपर्छ धरती आबा बिरसा मुन्डालाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै म आफ्नो भनाइ यहीँ समाप्त गर्दछु र हामी फेरि पनि अर्को कार्यक्रममा नयाँ विषय लिएर त्यस विषयबारे चर्चा गर्नेछौँ आजलाई यति नै धन्यवाद
1: श्रोताहरू आज कार्यक्रम शिक्षा ज्योतिमा भारतवर्षका महान सपुत जसले ब्रिटिस साम्राज्यको विरुद्धमा युद्ध लडेका थिए साथै विद्यार्थी भाइ बहिनीहरूको इतिहासको पाठ्यक्रम अन्तर्गत रहेको विषय बिरसा मुन्डाको जीवनीबारे धेरथोर जान्ने मौका पायौं र आजको जानकारी लिएर हामी समक्ष उपस्थित हुनुहुन्थ्यो प्रज्वल घलिज्यू हवस् त श्रोताहरू यसै विषयवस्तुको अन्त साथसाथै हाम्रो कार्यक्रम शिक्षा ज्योतिको निर्धारित समय पनि पूरा भइसकेको छ अनि घडीको काँटाले पनि हजुरहरूबाट छुट्टिने संकेत दिइरहेको छ र शिक्षा ज्योति कार्यक्रमलाई छोडेर जाँदा जाँदै हामी यही भन्न चाहन्छौँ कि विद्यार्थी भाइ बहिनीहरूको आउने भविष्य मङ्गलमय बनोस् सदैव सदैव उनीहरूको कदमलाई सफलताले चुम्न सकोस् यही मङ्गल कामनाको साथमा साथै कार्यक्रममा यो अन्तिम गीत राख्दै कार्यक्रमको यस अङ्कबाट आजलाई पनि म कार्यक्रम सञ्चालिका नम्रता सुन्दास लगायत कार्यक्रम प्रस्तुता लेखनाथ राई पनि हजुरहरूबाट ओझेल

नेताहरूले पश्चिम एसियाको सुरक्षा स्थितिबारे छलफल गर्नुभयो। प्रधानमन्त्री सुरक्षित मातृत्व अभियानको 10 वर्ष पूरा भएको छ। राष्ट्रव्यापी समारोह आजदेखि शुरू भइरहेको छ। यस अवसरमा महिला तथा बाल विकास मन्त्री अन्नपूर्ण देवीले भन्नुभएको छ, प्रत्येक शिशुलाई गर्भावस्थाको हरेक चरणमा सुरक्षित, स्वास्थ्य र सम्मानजनक हेरचाहको अधिकार हुँदछ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आज राष्ट्रिय परीक्षण एजेन्सी एनटीएको मुख्यालयको भ्रमण गर्नुभयो र यस महिनाको 21 तारिकमा फेरि हुने नीट परीक्षाको तयारीको समीक्षा गर्नुभयो। कोलम्बो उच्च न्यायालयले श्रीलंकाका पूर्व उपमन्त्री सरना गुणवर्धनालाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ। 2006 विकास लटरी बोर्डको अध्यक्षको रूपमा उहाँको कार्यकालमा भाडामा वाहन खरिद गरेको आरोप छ। राष्ट्रसंघ महासचिव एन्टोनियो गुटरेसले पश्चिम एसियामा बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्नुभएको छ। श्री गुटरेसले अब सरकारवालाहरूलाई हमला रोक्न र संयम अपनाउन अपील गर्नुभयो। पश्चिम एसियामा इरान र इजरायल बीच तनाव कम भएको छ, प्रत्यक्ष झडपमा पनि कमी आएको छ। पाकिस्तानको कब्जामा रहेको कश्मीरमा प्रदर्शनकारी र सुरक्षा बल बीच भएको झडपमा 30 भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने लगभग 200 जना घाइते भएका छन्। मौसम विभागले कर्नाटक, केरलम माहेमा मुसलधारे वर्षाको रेड अलर्ट जारी गरेको छ। राष्ट्रले आज महान स्वतन्त्रता सेनानी तथा धरती आबा भगवान बिरसा मुण्डाको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पित गरिरहेको छ। यसका साथै अहिलेलाई मुख्य समाचार पूरा भयो।

स्वागत छ श्रोतालाई आकाशवाणीको खरसाङ केन्द्रमा एफएमको 103.5 मेगाहर्जको तरंगमा। समय यस बेला साँझको ठिक 5:07 भए श्रोता, र अबको अघिल्लो प्रस्तुतिहरूको साथमा रहनेछु म चित्र तपाईँहरूको साथमा। तबको यो समय हो फौजी कार्यक्रम जय जवानको।

तो समर्पित छ कार्यक्रम जय जवान देश का ती वीर जवानहरूलाई जसले निस्वार्थ भावले देशका सेवा गरिरहेका छन्। तो उनीहरूको दीर्घ आयु साथै सुस्वास्थ्यको कामना गर्दै कार्यक्रम जय जवान आरम्भ गरे यसरी यस गीतबाट। कार्यक्रमको यो पहिलो प्रस्तुति परम सुन्दरी चलचित्रबाट सुनु निगम अनि कृष्णकली शाहको आवाजमा।

त श्रोताले सुन्दै हुनुहुन्छ कार्यक्रम जय जवान अन्तर्गत विविध हिन्दी फिल्मी गीतहरू। त यसै क्रममा भर्खरै सुन्नुभयो सन अफ सरदार टूको यस गीतलाई विशाल मिश्राको आवाजमा। त श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई एफएमको 103.5 मेगाहर्जमा। साथै हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्युज अन एयर एपमा पनि। त आउनु श्रोता, कार्यक्रम जय जवानलाई निरन्तरता दिँदै यो अघिल्लो प्रस्तुति स्वीकार्नुहोस् बागी 4 चलचित्रबाट जोस अनि परम्परा टन्डनको आवाजमा।

त अनुश्रोता कार्यक्रम जय जवानको यो अघिल्लो अनि अन्तिम प्रस्तुति स्वीकार्नुहोस् रावण चलचित्रबाट शफकत अमनत अली अनि विशाल शेखरको आवाजमा।

नमस्कार, यो आकाशवाणी हो। समाचार देवेन थापाबाट सुन्नुहोस्। उपराष्ट्रपति सीपी राधाकृष्णनले देशभरि जल संरक्षण र जल संसाधन प्रबन्धनलाई सुदृढ पार्न जल शक्ति मन्त्रालयका विभिन्न कार्यक्रम र परियोजनाहरूको समीक्षा गर्नुभयो। सोसियल मिडिया पोस्टमा उपराष्ट्रपतिले भन्नुभयो, बैठकमा उहाँलाई नदी जोड्ने परियोजनाहरू र राज्य स्तरीय नदी लिङ्किङ पहलहरूको प्रगतिबारे जानकारी गरायो। उहाँले नमामी गङ्गे लगायत अन्य प्रमुख कार्यक्रमहरू अन्तर्गत गरिएका कार्यहरूको पनि समीक्षा गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा भूमिपतन प्रबन्धन विनिमयको शुभारम्भ गर्नुभयो। यसको उद्देश्य तकनिकी सहायता मार्फत सीमापार व्यापार र यात्री आवागमनलाई अझ सहज, पारदर्शी र सुरक्षित बनाउनु हो। यस अवसरमा एकत्र जनसमूहलाई सम्बोधित गर्दै श्री शाहले भन्नुभयो, यो प्रणाली आधुनिक र प्रौद्योगिकी सञ्चालित सीमा प्रबन्धन प्रणाली निर्माण गर्ने दिशामा एक महत्त्वपूर्ण कदम हो। गृहमन्त्रीले भन्नुभयो, भूमिपतनले सीमा सुरक्षा र व्यापार मात्र बढाउँदैन तर अवैध अतिक्रमण र गैरकानुनी गतिविधिहरू रोक्न पनि मद्दत गर्दछ। श्री शाह

ले भन्नुभयो, सरकार डिजिटल प्रौद्योगिकी र सक्षम प्रबन्धन प्रणाली अप्नाएर सीमा सुरक्षा सुदृढ पार्न प्रतिबद्ध छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आज राष्ट्रिय परीक्षण एजेन्सी एनटिएको मुख्यालयको भ्रमण गर्नुभयो र यस महिनाको 21 तारिकमा फेरि हुने निट परीक्षाको तयारीको समीक्षा गर्नुभयो। नयाँ दिल्लीस्थित एनटिए मुख्यालय बाहिर पत्रकारहरूसितको कुराकानीमा उहाँले केन्द्र सरकारले प्रश्नपत्र तयार गर्नदेखि लिएर त्यसपछिका सबै प्रक्रियाहरूसम्म सबै आवश्यक उपायहरू सुनिश्चित गरेको र पूर्ण गोपनीयता कायम रहेको बताउनुभयो। प्रधानमन्त्री सुरक्षित मातृत्व अभियानको 10 वर्ष पूरा भएको अवसरमा महिला तथा बाल विकास मन्त्री अन्नपूर्ण देवीले भन्नुभएको छ, प्रत्येक शिशुलाई गर्भावस्थाको हरेक चरणमा सुरक्षित, स्वस्थ र सम्मानजनक हेरचाहको अधिकार हुँदछ। सोसियल मिडिया पोस्टमा उहाँले भन्नुभयो, विगत 1 दशकमा सरकारले लाखौँ गर्भवती महिलाहरूलाई समयमै स्वास्थ्य जाँच, विशेषज्ञ परामर्श र राम्रो मातृ स्वास्थ्य सेवा प्रदान गरेर सुरक्षित मातृत्वलाई एक जन आन्दोलन बनाएको छ। श्रीमती अन्नपूर्ण देवीले भन्नुभयो, यो केवल एउटा योजना मात्र होइन तर प्रत्येक आमा र उनको गर्भमा रहेको शिशुको स्वस्थ भविष्यप्रति सरकारको वचनबद्धता हो। सडक परियोजना जोजिला सुरुङको अन्तिम चरण आज सफलतापूर्वक सम्पन्न भयो। यसले कश्मीर उपत्यका र लद्दाखबीच हरेक मौसममा सम्पर्क स्थापित हुने सम्भावना बढाएको छ। सडक परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले रिमोट बटनद्वारा लद्दाखको मिनी मर्गमा जोजिला सुरुङको पूर्वी प्रवेशद्वारा नजिकै विस्फोट गराउनु भयो र यसलाई कश्मीर तथा लद्दाखबीच हरेक मौसममा सम्पर्क सुनिश्चित गर्ने एक ऐतिहासिक क्षण बताउनुभयो। यस अवसरमा जम्मू कश्मीरका उपराज्यपाल मनोज सिन्हा र मुख्यमन्त्री उमर अब्दुल्ला पनि उपस्थित हुनुहुन्थ्यो। सो अवसरमा नितिन गडकरीले भन्नुभयो, यो सुरुङले श्रीनगर र ले बीच हरेक मौसममा सम्पर्क प्रदान गर्नेछ। समुद्री सतहबाट 11,568 फिटको उचाइमा निर्मित जोजिला सुरुङ निर्माण सम्पन्न भएपछि एसियाको सबैभन्दा लामो सडक सुरुङ बन्नेछ। विगत 12 वर्षमा भारतको विदेश नीतिमा महत्त्वपूर्ण परिवर्तन आएको छ। यसमा ब्रान्ड इन्डिया र वैश्विक स्तरमा भारतको प्रतिष्ठा दुवैमा उल्लेखनीय वृद्धि भएको छ। सोसियल मिडिया पोस्टमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जसवालले भन्नुभयो, भारत सङ्कटको समयमा पहिलो मद्दतकर्ताको रूपमा ग्लोबल साउथको आवाज बनेको छ। उहाँले भन्नुभयो, भारतले सधैँ अन्तर्राष्ट्रिय सोलर गठबन्धन र वैश्विक स्तरमा युपिआई जस्ता डिजिटल उपायहरू मार्फत राष्ट्रहितलाई विश्व कल्याणसित जोडेको छ। पाकिस्तानको कब्जामा रहेको कश्मीरमा प्रदर्शनकारी र सुरक्षा बलहरू बीच भएको झडपमा 30 भन्दा बढीको मृत्यु भएको छ भने झन्डै 200 घाइते भएका छन्। अधिकारीहरूले संयुक्त अवामी एक्सन कमिटी जिएएसीलाई प्रतिबन्ध लगाएपछि यस क्षेत्रमा तनाव बढेको छ। जेएसिसी एउटा प्रमुख सामाजिक गठबन्धन हो जसले पाकिस्तानको कब्जामा रहेको कश्मीरमा आर्थिक र राजनीतिक गुनासोहरूको विरोधमा प्रदर्शन नेतृत्व गरेको छ। बिग्रिँदै गएको स्थितिको बीच रावलकोट र मुजफ्फरबादमा प्रदर्शनकारी र सुरक्षा बलहरू बीच भएको घातक झडपपछि लागु सञ्चार ब्ल्याकआउटको कारण सटरडाउन हडताल जारी छ। राष्ट्रसङ्घ महासचिव एन्टोनियो गुटेरसले पश्चिम एसियामा बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्नुभएको छ। श्री गुटेरसले सबै सरकारवालाहरूलाई हमला रोक्न र स्वयं अपनाउन अपिल गर्नुभयो। उहाँले लेबनन, इरान र गाजामा युद्ध विराम पालना गर्न सबै पक्षलाई आह्वान पनि गर्नुभयो। श्री गुटेरसले अन्तर्राष्ट्रिय कानुन बमोजिम नौवहनको अधिकार र स्वतन्त्रको सम्मान गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो। उहाँले पश्चिम एसियामा सङ्घर्षको कुनै सैन्य समाधान नभएको र अगाडि बढ्ने एकमात्र बाटो वार्ता हो भन्नुभयो। आकाशवाणीबाट समाचार पुरा भयो। 6:50 मा प्रादेशिक समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

श्रोता, समाचारको प्रसारणपछि अब सुन्नुहोस् यो गीत ताल चलचित्रबाट अनुराधा श्रीराम, सुजाता सोनु निगम अनि एआर रहमानको शर्मा।

एफएम 103.5 मेगाहर्जमा श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई। समय यस बेला बेलुकीको ठिक 6:10 भयो श्रोता, र अबको यो समय हो कार्यक्रम गाउँले सभाको।

0: नमस्ते साईली बरी आइपुगे म पनि।
1: नमस्कार बिरे दाजु।
0: ठिक्कै समयमा दुवैजना भेट भएछ
1: है। ठिक्कै भएछ आज।
0: हजुर, भन्दा पनि सधैँ हामी विभिन्न विषयमा कुराकानी गर्छौँ।
1: हजुर,
0: आज चाहिँ हामी आफै कुराकानी नगरेर मैले सभामा एकजना अतिथि निम्ताएको थिएँ।
1: ए हजुर हजुर दाजु, अतिथि आउनुहुन्छ आज सभामा।
0: हजुर, अनि उहाँ बाटोमा आउनुहुँदै होला।
1: हजुर,
0: उहाँलाई पर्खिँदै हामी चाहिँ पहिला एउटा गीत सुनौँ, त्यति बेलासम्म उहाँ आइसक्नुहुन्छ होला नि।
1: ए हुन्छ दाजु, सुनौँ।

0: लौ त अहिले हामीले विश्राम गरेर गीत पनि सुन्यौँ
1: हजुर,
0: अनि गीत सुन्दै गर्दाखेरि हाम्रो अतिथि पनि आइसक्नु भएको छ नि।
1: हजुर दाजु, हाम्रो अतिथि पनि आइसक्नु भयो है, मलाई धेरै खुसी लाग्यो। उहाँको परिचय गराइदिनुहोस् न।
0: हवस् हवस्, यहाँ हुनुहुन्छ पेम्बा तामाङ। नमस्कार दाजु।
2: नमस्कार।
1: नमस्कार।
0: अनि यहाँ चाहिँ मिरिकको मर्माबाट आउनु भएको है?
1: हजुर हजुर।
0: अनि यहाँ हाम्रो सभामा बेला बेलामा आउनुहुन्छ, अनि यहाँको अनुभव चाहिँ हामीसँग साझा गरेर जानुहुन्छ।
1: हजुर।
0: अनि यहाँबाट हामीले धेरै कुरा पनि सिक्न पाउँछौँ है।
1: हजुर हजुर, यस्तो अनुभवी व्यक्तिहरू आउँदा हामीलाई पनि खुसी लाग्छ नि दाजु।
0: हो नि, यहाँबाट हामीले केही कुरा त सिक्नु पर्यो नि त। अनि आज चाहिँ यहाँसित मैले के सोचिराखेको छु भन्दा नि, हाम्रो पहाडी इलाकामा हुने बहुउद्देश्यको खेती छ नि यो इस्कुस खेती।
1: ए हजुर दाजु हजुर।
0: अब इस्कुस भनेपछि हामी यसको फल पनि खान्छौँ, जरा पनि खान्छौँ, मुन्टा पनि खान्छौँ है। फेरि यसको पातहरू खेतीपातीमा पशुपालनमा पनि उपयोग हुन्छ नि।
1: हजुर हजुर, गाई बस्तुलाई पनि त
0: दिइन्छ। हजुर। अनि यो विषयमा चाहिँ आज यहाँलाई सोध्नु पर्ने छ भनेर चाहिँ बोलाको नि।
1: ए हजुर दाजु हुन्छ, सोधौँ न उहाँलाई।
0: अनि तामाङज्यू, यो जुन तपाईँले इस्कुस खेती गर्दै हुनुहुन्छ, इस्कुस खेती गर्दै हुनुहुन्छ, यो कति वर्षदेखि होला? यसो हामीलाई जानकारी गराइदिनुहोस् न पहिले चाहिँ।
2: यो मैले इस्कुस खेती गरेको चाहिँ अब साह्रै धेर त भएको छैन।
0: हजुर।
2: अब मेरो चाहिँ अलिकति जग्गा पनि छैन, कम्ती कम्ती छ। अब धेरै जग्गा भएदेखि त अब इस्कुसले धेरै आय आर्जन त गर्छै गर्छ।
0: हजुर।
2: र अहिले मेरो त जग्गा कम्ती छ, र पनि अलिअलि चाहिँ म गर्दैछु।
0: जग्गा कम्ती भन्दा चाहिँ अरू केही गर्नुहुन्छ कि?
2: अरू मेरो अब अलिकति सुन्तला खेती पनि छ,
0: अन्त
2: सुन्तला खेतीले गर्दाखेरि अलिकति मेरो जग्गा अलिक बेसी छैन। अब इस्कुसलाई चाहिँ अब एकदम खुल्ला जग्गा चाहिन्छ, नभए इस्कुस फस्टिँदैन। अब इस्कुसलाई अब यो कुनै पनि छायाहरू के सेपिलो जग्गाहरू छ भनेदेखि त्यति राम्रो इस्कुस हुँदैन, अन्त त्यसले गर्दा यसलाई घाम घमाइलो नै चाहिन्छ जग्गा।
1: हजुर।
2: अन्त त्यसले गर्दाखेरि मेरो अलिकति इस्कुस कम्ती छ भनौँ न,
0: थोरै छ, तर गर्नु चाहिँ हुन्छ,
1: गर्नु चाहिँ गर्छ। तामाङ दाजु, त्यस्तै प्रकारले नि यो इस्कुसको खेती गर्ने समय चाहिँ कहिले हो त्यो पनि बताइदिनुहोस्।
2: खेती गर्ने चाहिँ अब यो इस्कुस रोप्ने टाइम चाहिँ हो जनवरी महिनामा, हामी चाहिँ रोप्छौँ।
0: रोप्छौँ
2: जनवरी महिनामा रोप्छौँ, अब जनवरीदेखि सुरु हुन्छ।
0: हजुर।

0: अनि यो मुन्टा चाहिँ कहिलेदेखि सुरु हुन्छ? अब त्यसको सब्जीको
1: रोपेपछि
0: रूपमा
1: अब
0: प्रयोग गरिन्छ नि त।
2: मुन्टा चाहिँ अब त्यो जब मचानमा चढिसकेपछि पहिला कुरो चाहिँ अब आउँछ, त्यो तलबाट डुकु आउँछ नि,
0: हजुर हजुर
2: ल ल भएर डुकु।
0: हजुर हजुर
2: त्यो डुकु चाहिँ फर्स्ट टाइममा हामीले मुन्टा खानुपर्छ। त्यो मुन्टा खायो भनेदेखि चाहिँ त्यो डुकुबाट चाहिँ फेरि अरू हाँगा पलाउँछ, त्यसले
0: बढ्दै
2: गर्दा
0: जान्छ
2: बढ्दै जान्छ, हाँगा बढ्दै जान्छ, त्यसले गर्दाखेरि अलिकति झ्याङिलो भएर आउँछ राम्रोसँगले। नभएदेखि त्यो मुन्टा सुन्टा चुडाएन भनेदेखि चाहिँ अब मुन्टा एकवटा दुईवटा मुन्टाहरू त्यो बिउबाट जति आएको डुकु मात्रै चढ्छ।
1: हजुर मैले सुनेको त त्यो इस्कुसको नि जति मुन्टा टिप्यो त्यति फैलिन्छ अरे हो।
2: एकदमै राम्रो हो नि त्यो, एकदम गर्नै पर्छ, त्यो मुन्टा त चुडाउनै पर्छ।
1: ए हजुर
0: मुन्टा चुडाएको चाहिँ राम्रो
2: राम्रो हजुर।
0: अनि सुन्नुहोस् न, अब यो इस्कुस जनवरी महिनामा रोप्छ भनेर त भन्नुभयो,
2: हजुर हजुर,
0: राम्रो फलन पाउनुको लागि त राम्रै जातको त रोप्नु पर्यो नि त है?
2: एकदम।
0: कुन कुन जातको रोपेदेखि चाहिँ फाइदा हुन्छ हौ दाजु?
2: अब इस्कुसमा धेरैवटा छ अब है, एउटा हाम्रो गाउँले इस्कुसहरू अब अहिले त एउटा काँडा ओले पनि भन्छ, एउटा चिल्लो खाले पनि छ, एउटा मसिनो खाले उसिनेर खाने पनि छ, एउटा सेतो इस्कुस पनि छ
0: हो त।
2: तर सेतो इस्कुस चाहिँ अहिले अब धेरै भयो मैले नदेखेको, त्यो अगाडि त हुन्थ्यो, अहिले चाहिँ मैले नदेखेको धेरै भयो। र यो अरू इस्कुसहरू चाहिँ अहिलेको यो अब जलवायु परिवर्तनले पनि होला जस्तो लाग्छ मलाई। र अहिले चाहिँ इस्कुस त्यस साह्रै अगाडिको जस्तो चाहिँ हाम्रोतिर हुनु छोडेको छ।
0: ए अनि तपाईँको अनुभवमा, अहिलेसम्मको अनुभवमा कुन जातकोले चाहिँ राम्रो फाइदा दिन्छ, राम्रो फलन दिन्छ?
2: यो इस्कुस कुन जातको भन्नु पर्दामाखेरि के हुन्छ भने, अब हिजो अस्ति यो गए साल
0: हजुर
2: बिजनबारी लामा गाउँबाट मेरो साथीले एउटा बिउ किनेर ल्यायो, किनेर ल्याएर त्यो बिउ रोपेर चाहिँ अहिले फलन त्यसले चाहिँ एकदमै राम्रो फलन दिँदैछ। हर्न त्यसको नामै हजारे।
0: ए
1: हजारे
2: हजारे
0: भनेपछि अब नामै पछि अब यसको फलन पनि हजारै होला,
1: हजारै होला।
2: तपाईँको एउटै भेट्नमा दुईवटा तिनवटा दुईवटा तिनवटा मात्रै फल्दो रहेछ।
0: ए
2: त्यति राम्रो रहेछ त्यो इस्कुस, त्यो चाहिँ एउटा एकदम एउटा विकासै जस्तो भनौँ न, त्यो खालको रहेछ। र मेरो साथीले हिजो अस्ति नै ल्याएर आउनुभएको 100 रुपियाँ केजी।
0: ए त्यो चाहिँ कस्तो, काँडा भएको हुन्छ?
2: काँडा छैन, त्यो चिल्लो खाले नै हो।
0: खाँदा पनि
2: खाँदा मिठो छ, एकदम
1: चिल्लो खाले हुन्छ नि,
2: एकदम राम्रो हजुर।
1: यो इस्कुस चाहिँ नि कस्तो माटोमा रोप्दाखेरि चाहिँ उपयुक्त होला त?
2: यो इस्कुस चाहिँ अब अहिले त हाम्रो पहिला हाम्रोतिर त कालो माटो नै छ र चिम्टे माटो कालो माटोमा पनि यो इस्कुस हुन्छ, पहिला पनि भएकै हो, अहिले पनि अब हुनु चाहिँ हुन्छ। तर त्यो माटोमा चाहिँ के भएको छ, अहिले त्यो ढुँडी किरा त्यो चोप भएको किराहरूले गर्दाखेरि होला पात एकदम छिद्रे हुने, त्यसले गर्दाखेरि इस्कुसमा त्यति कम छ, फल्दैन राम्रो। अहिले चाहिँ अब हामीले त्यो बिउलाई हटाएर चाहिँ हामीले अहिले मैले भनेको इस्कुस त्यो लगायो भने चाहिँ धेरै फाइदा छ यसमा चाहिँ। अहिले फेरि इस्कुस मैले मेरो अनुभवमा चाहिँ म यसो हेर्छु लेकपट्टि राम्रो हुँदैछ, एकदम लेकपट्टि
0: राम्रो चाहिँ फस्टाउँदैछ,
2: फस्टाउँदैछ हजुर
0: हजुर हजुर। अनि सुन्नुहोस् न, अब यो इस्कुस खेती गर्दा हुँदै माटोको कुरा त भयो है, अब यसलाई खेती गर्छु भनेर जमिन तयारी त गर्नु पर्यो,
2: हजुर हजुर,
0: त्यो चाहिँ कस्तो प्रकारले गरेको?
2: जमिन तयारी गर्दाखेरि चाहिँ 4x4 अलिकति गड्डा खन्यो, त्यसमा अलिकति अहिलेको यो रोगहरूले गर्दाखेरि अलिकति मलाई चाहिँ लाग्दैछ अलिकति डोलामाइट है,
0: हजुर
2: डोलामाइटहरू, अन्त गाईको गोबर चाहिँ प्रशस्त मात्रामा पाकेको गोबर चाहिँ लाउनै पर्छ इस्कुसलाई चाहिँ। इस्कुसलाई त्यसरी लगाएपछि बेला बेलामा त्यो एकपल्ट लाएर बिउमा मात्रै लाएर त भएन, त्यसलाई फल्दै गरेको टाइममा पनि त्यसलाई वरिपरि चाहिँ पाकेको गोबर मल चाहिँ लगाइरहेको लगाइदियो भनेदेखि चाहिँ धेरै राम्रो इस्कुसले आयोजन गर्छ।
0: हजुर हजुर। अनि यो खाल्डोमा यो गाईको मल माटो त भन्नुभयो, यो बाहेक अरू केही हाल्नुपर्ने हुन्छ?
2: पर्दैन, गाईको मल भएदेखि त भइहाल्यो।
0: अनि यो खाल्डो तयारी चाहिँ कहिले गर्नुपर्ने? अब जनवरीमा त रोपिन्छ, त्योभन्दा अगाडि गर्नुपर्ने हो कि
2: अलिकति अगाडि गरिराख्दा राम्रो हुन्छ? किनभने माटोलाई त्यो फुरफुराउँदो गरिरहेको छ भनेदेखि त्यहाँदेखि त्यो किरा सिराहरू पनि नलाग्ने हुन्छ, पहिला बनाएको छ भने चाहिँ राम्रो हो नि त।
0: हजुर, फेरि अब कतिजनाले त तपाईँले त खाल्डा तयार गर्नुपर्छ भनेर भन्नुभयो है, कतिले चाहिँ जमिनमाथि वालहरू पनि लगाएर गर्छन् नि, जरा खन्नुको लागि सजिलो होस् भनेर।
2: हजुर।

0: जान्न पाउँदै छौ।
1: धेरै कुराहरू जान्न पायौँ नि, अनि यहाँसित सोध्न पर्ने कुराहरू त अझै छ, तर त्योभन्दा अगाडि चाहिँ यहाँलाई पनि एकछिन विश्राम गराएर एउटा गीत सुनाइदिउँ न।
0: हुन्छ दाजु, सुनौ।

0: लौ त अहिले हामीले विश्राम गरेर गीत पनि सुन्यौँ। यहाँ तामाङजीलाई चाहिँ कस्तो लाग्यो यो गीत?
1: घरमा पनि सुनिबस्छु,
0: रमाइलो हुन्छ नि यसरी बेला बेला। हजुर,
1: काम कुरोको मेलो पनि सर्ने।
0: हजुर, अनि आज हाम्रो सभामा यहाँ मिरिक मर्मा निवासी पेम्बा तामाङज्यू आउनु भएर हामीलाई इस्कुस खेतीमा यहाँको अनुभवहरू साझा गरिदिनु हुँदैछ। यहाँ बहिनीको पनि केही प्रश्न छ भने सोधिहाल्नुहोस् है।
2: हजुर, मेरो प्रश्न चाहिँ के छ भने तामाङज्यू, यो बोट र बिरुवा हुन्छ नि जुन इस्कुसको,
1: हजुर,
2: यसको दूरी चाहिँ के कस्तो हामीले गर्नुपर्ने?
1: दूरी साइली बरीलाई दूरी भन्नु पर्दाखेरि चाहिँ हामी चाहिँ अब जग्गा अनुसारको हिसाबले रोप्छौँ।
0: ए ज्यू ज्यू,
1: 5 फुट 6 फुट 7 फुटको दूरीमा पनि रोप्छौँ।
2: ए हजुर,
1: जग्गा हेरेर त्यो पाराले रोप्छौँ। त्यो वरिपरि चाहिँ अब बोरा सोराले यसो बारबेर गरेर लगाउनु पर्यो। त्यही पनि अब अहिले त वन्य प्राणीहरू क्या बेसी छ अहिले,
2: त्यो
1: बाँदर इस्कुसको त्यो रोपेको गाँठै उठाएर हिँड्छ। अन्त त्यसले गर्दाखेरि त अलिकति अहिले त्यसलाई जोगाउनुको लागि चाहिँ धेरै नै अब रोकथाम चाहिँ गर्नैपर्छ।
0: हजुर, अनि इस्कुस खेतीमा मुख्य कुरो भनेको मचान हो नि त है?
1: मचान,
0: तपाईँहरू चाहिँ यो मचानको व्यवस्था गर्नुपर्दाखेरि कस्तो प्रकारले गर्दै हुनुहुन्छ, अनि कस्तो प्रकारले गरेदेखि चाहिँ फाइदा अथवा हामीलाई राम्रो हुन्छ होला,
2: लाभ हुन्छ?
1: मचान त अब हाम्रोतिर त अब बाँसकै प्रयोग गर्छौँ।
0: हजुर,
1: प्रशस्त मात्रामा अब हाम्रोतिर त बाँसै छ र बाँसैकै लगाउँछौँ हामी चाहिँ।
0: अनि यस्तो पनि हुँदो रहेछ नि त, बाँसको लगाउनु भयो भने बेसीमा बेसी 3 वर्ष खप्ला है?
1: 3 वर्ष 2 वर्ष।
0: हजुर, अनि हिजो आज त त्यो स्थायी मचानहरू पनि बनाउँछ नि?
1: हजुर,
0: फलामहरू लाएर, तारहरू लाएर,
1: तारहरू लगाएर,
0: त्यो फाइदा कि बाँसको फाइदा?
1: त्यो तार र फलाम लगाउनु सक्यो भने अलिकति अब हामीलाई खर्चमा अलिकति हाम्रो खर्च हुन्छ,
0: तलमाथि हुन्छ,
1: तलमाथि हुन्छ, बाँसमा भने अलिकति खर्च कम आफ्नो।

0: बारी खेतीमै पाइहाल्ने, आफ्नै जङ्गलमा पाइहाल्ने,
1: हजुर,
0: अब फलाम र तार चाहिँ अब हामीलाई अलिकति खर्चको अलिकति लाग्यो, तर खर्च गरेको अनुसार चाहिँ फलाम र तारले गरेको चाहिँ त्यो चाहिँ धेरै लामो समय
2: पनि यो विषयमा जान्नु चाहिँ इच्छा थियो कि दाजुले सोध्नु भयो, राम्रो गर्नुभयो।
1: अनि साइली बारी अर्को कुरो नि, अब हाम्रो उचाइ त पहाडी इलाकामा त सानसानो नै हुन्छौँ है,
0: हजुर,
1: उचाइ चाहिँ कत्रो बनाएको चाहिँ राम्रो,
0: उचाइ राम्रो चाहिँ अब
1: टिप्नु पनि पर्यो नि त फलहरू,
0: उचाइ चाहिँ अब 7 फुट ठिक छ,
2: ए
0: 7 फुट किनभने हात यसरी उँभो गरेर अब पत्ता त टिप्नै पर्यो,
1: टिप्नु पर्यो,
0: पत्ता टिपेन भनेदेखि फलन राम्रो हुँदैन,
1: हजुर,
0: किनभने त्यो चिचिलाहरू एकदम कुने डर हुन्छ त, त्यसले गर्दाखेरि पत्ता टिप्नुको लागि चाहिँ 7 फिटको छ भने चाहिँ एकदमै त्यसले हावा पनि पायो, राम्रो फलन पनि भयो। हाम्रोतिर चाहिँ हामी 7 फुटसम्मको चाहिँ लाउँछौँ,
1: त्योभन्दा अल्गो बनाउँदा चाहिँ असुविधा भयो,
0: असुविस्ता हुन्छ, फेरि पत्ता टिप्ने पनि
2: असुविधा।
1: अनि सुन्नुहोस् न, अब यो इस्कुस खेती त विशेष गरेर बर्खायाममै यसको बढ्दै गरेको अवस्था हुन्छ है,
0: हजुर,
1: अनि यसलाई चाहिँ पानी अथवा सिँचाइको व्यवस्था मिलाउनु पर्छ कि पर्दैन?
0: पर्छ,
1: सिँचाइ
0: चाहिँ अब यो हामीले अब त्यो जो बिउ रोप्छौँ नि,
1: हजुर हजुर,
0: अब बिउ रोपेपछि त्यसले अब मुना हान्छ, टुसा हान्छ,
1: हजुर हजुर,
0: टुसा अलिकति 5-6 फिटसम्म भएपछि चाहिँ त्यसलाई भिजाउनु पर्छ, सिँचाइ दिनुपर्छ हामीले,
2: हजुर हजुर,
0: त्यसलाई सिँचाइ गरेकै हुनुपर्छ, किनभने अब त्यति बेलाखेरि अलिक सुकौरो हुन्छ, सुकौरो भएको बेलामा चाहिँ अब त्यसलाई हामीले सिँचाइ चाहिँ गर्नै पर्छ।
2: त्यस्तै प्रकारले तामाङज्यू, यो इस्कुसको खेतीमा नि रोग चाहिँ के कस्तो रोगहरू लाग्छ?
0: रोग चाहिँ अब त्यो अहिले पुरानो इस्कुसहरूमा चाहिँ रोग चाहिँ त्यो मसिनो ढुँडी किरा र लाय किरा,
1: त्यो त किराहरू भइहाल्यो,
0: हजुर, त्यसले चाहिँ साह्रै दुःख दिन्छ, अरू चाहिँ रोग मैले देखिनँ। र अहिलेको जुन मैले अघि भनेको इस्कुसमा चाहिँ तपाईँको रोग छैन, त्यसमा रोग छैन, त्यसले फल्नु पनि मजाले फल्छ, त्यसको मुन्टा खाने चान्स पनि छैन,
1: मुन्टा पनि खानु सकिँदैन,
0: सकिँदैन, किनभने त्यो मुन्टा लागेपछि चिचिला देखको देखै देखको देखै देखको देखै चिचिलाई मात्रै हुन्छ, अब त्यसलाई चिचिला त कसरी टिप्ने,
2: त्यसको फलै बेसी हुन्छ,
0: फलै बेसी हुन्छ,
1: मुन्टा भनेर चिचिला खानु भएन
0: भएन। त्यसले गर्दा यो चाहिँ यो बिउ चाहिँ यो बिजनबारीबाट ल्याएको बिउ चाहिँ यसले चाहिँ यति फाइदा छ।
1: अनि तपाईँको जुन तपाईँहरूले योभन्दा अगाडि जुन इस्कुसको खेती गर्नुहुन्थ्यो है, त्यति बेला चाहिँ मेरो पनि अनुभवमा है एक प्रकारको यो पातहरू पहेँलो पहेँलो हुने भाइरस रोग लाग्थ्यो नि,
0: हजुर हजुर,
1: त्यो चाहिँ यो अहिलेको समयमा यो रोगहरू देखा पर्छ कि पर्दैन?
0: पर्छ नि, पर्छ,
1: त्यो भाइरस रोगहरू लाग्दा चाहिँ तपाईँहरू के गर्नुहुन्छ?
0: त्यसलाई चाहिँ हामी त्यो गाईको मुतहरू एकदम पातला पारेर चाहिँ त्यसलाई चाहिँ स्प्रे गरिदिन्छौँ,
2: गौतमा चाहिँ पानी मिसाएर,
0: पानी मिसाएर एकदम पातला पारेर, त्यसले गर्दाखेरि चाहिँ अलिकति अथवा हुन्छ, नभएदेखि त्यो छिपिरे रोग त सकिँदैन, सकिँदैन। अन्त यो इस्कुसको तपाईँको एउटा हामीले मुन्टा मात्रै खाने बनाउनु पनि तरिका छ है,
1: ए कस्तो होला नि,
0: फल चाहिँ नखाने, मुन्टै मात्रै खाने, त्यसलाई मुन्टा बजारतिर लगेर हाम्रो आय आर्जन पनि त्यसले मुन्टामाबाट पनि हुन्छ, र मुन्टा मात्रै खाने चाहिँ तपाईँको 4-5 फुट रोपेर 4-5 फुट भइसकेपछि त्यो डुकु आउनु थालेपछि मुन्टा टिपेको टिपेकै टिपेको टिपेको त्यो चाहिँ मुन्टै मात्रै खाइरह्यो राम्रो, त्यसले चाहिँ मुन्टै मात्रै दिन्छ,
1: ए त्यस्तो प्रकारले चाहिँ हामी गर्न सक्छौँ,
0: सक्छौँ,
1: हजुर। अनि यो इस्कुस खेतीमा है धेरै जग्गामा हामीले देखेको जरामा एक प्रकारको सेतो हुन्छ नि दुधे,
0: हजुर हजुर, दुधे किरा, दुधे किरा, हजुर,
1: तपाईँहरूकोतिर चाहिँ यसको कुनै उपद्रव छ कि छैन?
0: गर्छ नि, गर्छ नि, त्यो लहरामा गएर पनि त्यसले बिगार गर्छ, लहरा चेप्टाउँछ, लहरा भुक्क परेको हुन्छ, त्यो भित्र त्यो दुधे किरा हुन्छ,
1: हजुर हजुर,
0: त्यसलाई चाहिँ हामीले म त कोही बेला त रोगर पो लगाइदिन्छु, हामी गन्ध पनि अलिकति त्यसले गन्धले गर्दाखेरि अलिकति भाग्छ पनि,
2: त्यो किरा लागेपछि जरालाई पनि बिगार गर्छ, त्यसले
0: बिगार गर्छ नि, गर्छ नि,
1: गएपछि अब जराको उत्पादनमा पनि यसले क्षति गर्छ,
0: गर्छ, हजुर हजुर।
1: अनि सुन्नुहोस् न, अब यस्तो प्रकारको रोगहरू लाग्दा किराहरू लाग्दा है तपाईँहरू कृषि कार्यालयतिर सहयोगको निम्ति जानुहुन्छ कि हुँदैन?
0: हजुर जानुपर्छ, उनीहरूसँग उहाँहरूसँग जोगाजोग गर्यो भनेदेखि चाहिँ हामीलाई के फाइदा छ भने अब मेरो यस्तो यस्तो भएको छ यस्तो यस्तो भइरहेको छ भनेर उहाँहरूलाई भन्दाखेरि चाहिँ उहाँहरूले दबाईहरू दिनुहुन्छ, उहाँहरूले सजेसन दिनुहुन्छ यो गर्नुहोस्।

0: गर्नुहोस् यो गर्नुहोस् भनेर उहाँहरूले कृषि कार्यालयमा गयो भने चाहिँ यति फाइदा छ हामीलाई।
1: इस्कुसमा जुन पात खाने त्यो किरा हुन्छ नि, त्यो पनि देखा पर्छ कि पर्दैन?
0: पत्तामा त्यही मैले अघि भने त्यो लाया किराले मात्रै दुःख दिन्छ, अरू पत्तामा चाहिँ देखा परेको छैन।
2: हजुर, अनि यो लाया किराको लागि रोकथामको लागि के गर्नुहुन्छ तपाईँ?
0: लाया किरालाई त हामी त यो पत्ते सुर्ती भिजाएर छिर्किदिँदाखेरि त्यसले अलिक ठिक भइहाल्छ।
2: अनि सुन्नुहोस् न तामाङज्यू,
0: हजुर,
2: आजसम्मको अनुभवमा
0: हजुर
2: जति पनि इस्कुस खेती गर्न चाहने दाजुभाइ दिदीबहिनीहरूलाई
0: हजुर
2: के भन्न चाहनुहुन्छ, कस्तो प्रकारको सुझावहरू दिन चाहनुहुन्छ?
0: उहाँहरूलाई चाहिँ म के भन्छु भने, हाम्रो कृषक दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ म के भन्न चाहन्छु भने, अब हामीले यो इस्कुस खेतीले पनि हामीले धेरै आय आर्जनहरू हामीलाई घरमा टेवा पुगिरहेको छ, होइन, बजार भाउ पनि राम्रो छ। अहिले हेर्नुहोस् इस्कुस खेती घरमै 30 रुपियाँ किलो हारालुस हुन्छ, र यो इस्कुस खेती गऱ्यो भनेदेखि हामी यसो वरपर कसैको विदेशतिर कसैको कामहरू गर्नु परेन, आफ्नै खेती आफ्नो खुसीको खेती हो
2: त।
0: र यो हामीले यसलाई ध्यान गरेर राम्रोसँगले मचानहरू लगाएर जाँगर अलिकति हामीले खट्नी गरेर है गऱ्यौँ भनेदेखि हामी यताउति जानु पर्दैन, इस्कुसले पनि हामीलाई धेरै टेवा पुर्याउँछ। यही भन्छु, यसमा अलिकति ज्ञान पनि हुनु पर्यो, यसमा प्रशिक्षण पनि अलिकति लिएको हुनु पर्यो।
2: हजुर हजुर, ठिक कुरा गर्नुभयो। अब कुनै पनि खेतीपाती सुरु गर्नु हो भने, पशुपालन सुरु गर्नु हो भने अनुभव त हुनु पर्यो।
0: अनुभव बेगर त अब कसरी गर्ने?
1: हजुर, अलिकति सिक्नु त पर्यो नि त।
2: अनुभव छैन भने पनि कसैकोबाट चाहिँ हामीले
0: लिनु पर्यो,
2: सिक्नु,
1: कसैबाट अलिकति सिकेर नै सुरु गर्नु पर्यो नि त।
0: अब मान्छेले आफूले मैले गरेको काम त कसैलाई बताउँदैन, उहाँ पनि सोधेर आउँदैन, तर हामीले हेरेरै हामीले काम चाहिँ काम चोर्नु पर्यो नि।
1: कुनै पनि कुरा त गर्ने इच्छा भएपछि त अब सिक्नु त पर्यो नि।
2: ठिकै कुरा गर्नुभयो। ल त साइली भरि, आज हाम्रो सभामा मिरिक मर्मा निवासी पेम्बा तामाङज्यू आउनु भएर हामीलाई यहाँले गर्दै गर्नुभएको यो इस्कुस खेतीमा यहाँको अनुभव के कस्तो छ भन्ने कुराहरू यहाँबाट हामीले बुझ्यौँ।
1: हामीलाई धेरै कुरोहरू उहाँले जानकारी दिनुभयो, खुसी लाग्यो।
2: हो नि, अनि यहाँले भने जस्तै हामीले पनि इस्कुस खेती गर्न सक्यौँ भने चाहिँ अवश्य नै फाइदा रहेछ, नोक्सान चाहिँ छैन।
1: नोक्सान चाहिँ छैन।
2: हजुर, यहाँले जुन कुराहरू भन्नुभयो नि, इस्कुसको जात भन्नुभयो, यो हजारे भन्ने
1: है,
2: साथसाथै इस्कुस खेतीमा फल नखाएर मुन्टै मुन्टा पनि खान सकिन्छ भन्ने कुरा चाहिँ आज नौलो पनि लाग्यो,
1: त्यो हजारे पनि नौलै नै कुरा हो हाम्रो लागि त।
2: अनि यहाँसित कुराकानी गर्दा गर्दै समय निकै भएकोले यहाँ हाम्रो पेम्बा तामाङज्यूलाई चाहिँ हामी बिदा दिउँ न त।
1: हवस्
2: दाजु, नमस्कार।
0: नमस्ते।
2: अनि साइली भरि,
1: हजुर दाजु,
2: हामी चाहिँ एकछिन विश्राम गरेर एउटा गीत सुनौ न।
1: हुन्छ।

0: लौ त यति रमाइलो गरी गीत सुन्दा सुन्दै आजलाई हाम्रो बिदाको समय भएकोले आज चाहिँ घरतिर लागौँ होला साइली बरी।
1: हुन्छ दाजु, लागौँ लागौँ।
2: त श्रोता, अब सुन्नुहोस् मौसमको कृषि विज्ञप्ति। प्राप्त विज्ञप्ति अनुसार साथै मौसमी चेतावनी अनुसार सिक्किमका एक दुई ठाउँहरू साथै दार्जिलिङ, कालिम्पोङ, जलपाइगुडी, अलिपुरद्वार जिल्लाका अभि एक दुई ठाउँहरूमा भारी वर्षा हुने सम्भावना मौसम विभागले जनाएको छ। सुन्दै हुनुहुन्थ्यो मौसमको कृषि विज्ञप्ति, पूरा भयो।

त्यतिन्जेल प्रस्तुत थियो कार्यक्रम गाउँले सभा। यो प्रसारण हो आकाशवाणी खरसाङ केन्द्रको र श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ एफएमको 103.5 मेगाहर्जको तरङ्गमा।

आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार वन्दना राईबाट सुन्नुहोस्। सिक्किमका लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बाले आज नयाँ दिल्लीमा सड़क परिवहन तथा राजमार्ग मन्त्रालयका केन्द्रीय राज्यमन्त्री अजय टम्टालाई भेटे। डाक्टर सुब्बाले सिक्किमको हालैको भ्रमण र राज्यभरि चलिरहेका सड़क पूर्वाधार परियोजनाहरूको विस्तृत समीक्षाका लागि श्री टम्टाप्रति हार्दिक आभार व्यक्त गरे। डाक्टर सुब्बाले सिक्किममा कनेक्टिभिटी सुदृढ पार्ने र पूर्वाधार विकासलाई तीव्र बनाउने मन्त्रीको प्रतिबद्धताको प्रशंसा गरे। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नयाँ दिल्लीमा केन्द्रीय जलशक्ति मन्त्री सीआर पाटिलको उपस्थितिमा सिक्किम सरकार र भारत सरकारको जलशक्ति मन्त्रालय बीच जल जीवन मिशन जेजेएम 2.0 अन्तर्गत भएको समझदारी पत्र आदान प्रदान समारोहमा भाग लिनुभयो। श्री तामाङले सिक्किम लगायत देशभरका ग्रामीण क्षेत्रहरूमा सुरक्षित पिउने पानीको पहुँचलाई रूपान्तरण गर्ने जेजेएम को सफल कार्यान्वयनका लागि प्रधानमन्त्री र जलशक्ति मन्त्रालयलाई हार्दिक आभार व्यक्त गर्नुभयो। मुख्यमन्त्रीले जेजेएम 2.0 दिशानिर्देशहरूको अधिसूचना अघि स्वीकृत वा शुरू गरिएका रेट्रोफिटिङ र क्षमता अभिवृद्धि परियोजनाहरूका लागि केन्द्रीय सहयोग विस्तार गर्नबारे

विचार गर्न पनि मन्त्रालयलाई आग्रह गर्नुभयो। सिक्किम विधानसभाका अध्यक्ष मिङमा नोर्बू शेर्पाले 8 र 9 जून 2026मा हरियाणा विधानसभा चण्डीगढमा हरियाणा विधानसभाद्वारा आयोजित भारत क्षेत्र जोन 2 को राष्ट्रमण्डल संसदीय संघ सम्मेलनको उद्घाटन समारोहमा भाग लिनुभयो। लोकसभा अध्यक्ष ओम बिरलाले सम्मेलनको उद्घाटन गर्नुभयो। राज्यसभाका उपसभापति हरिवंश, हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनी र 15 राज्य विधानमण्डलका अध्यक्ष र विधायकहरू कार्यक्रममा उपस्थित थिए। सम्मेलन राष्ट्र निर्माणमा विधानमण्डलको भूमिका, विकसित भारत 2047 र कृत्रिम बुद्धिमत्ता लगायत प्रमुख विषयहरूमा केन्द्रित थियो। सम्मेलनको पूर्ण सत्र आज आयोजना भयो। सिक्किम सरकारको ग्रामीण विकास विभाग, पञ्चायती राज संस्था तथा सहयोग विभागका मन्त्री अरूण उप्रेतीले गेजिङ जिल्लाको रिम्बी नदीको किनारमा श्रम धन पार्क भनेर चिनिने लेबर अफ लभ पार्कको उद्घाटन गर्नुभयो। गेजिङका जिल्लापाल तेन्जिङ डी डेङजोङपाले 11 रिम्बी टिङब्रोम जीपीयू र यसको पञ्चायत अध्यक्ष मंगल राईलाई उनीहरूको अनुकरणीय नेतृत्व र समुदाय संचालित दृष्टिकोणलाई आदर्श पहलमा सफलतापूर्वक रूपान्तरण गरेकोमा बधाई दिए। मौसम विज्ञान केन्द्र गान्तोकले आजदेखि 15 जूनसम्म सिक्किमभरि वर्षाको गतिविधि बढ़ने चेतावनी जारी गरेको छ। बंगालको खाड़ीबाट आएको प्रशस्त आद्रता र उपहिमालय पश्चिम बंगाल सिक्किम क्षेत्रमा विकसित चक्रवातीय परिसंचरणका कारण अधिकांश जिल्लामा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। 9 र 10 जूनमा गान्तोक, पाकिम र मंगन जिल्लामा भारीदेखि अति भारी वर्षाको सम्भावना भएकोले अरेंज अलर्ट जारी गरिएको छ। भूस्खलन, सड़क अवरोध, जलभराव, आकस्मिक बाढ़ी तथा यातायात प्रभावित हुन सक्ने जनाउँदै नागरिकलाई सतर्क रहन, यात्रा अघि सड़कको अवस्था बुझ्न र जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरिएको छ। कृषि तथा बागवानी विभाग पाकिमले कृषि प्रविधि व्यवस्थापन एजेन्सी एटीएमए पाकिमसँगको समन्वयमा पाकिम जिल्लाको आसामलिङ्जे ग्राम पञ्चायत केन्द्रमा किसान जागरूकता कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्यो। प्राविधिक सत्रको क्रममा कृषि विभागकी उपनिर्देशक रेबेका गुरूङले खेत बचाओ अभियानबारे समग्र जानकारी दिँदै जैविक खेतीको महत्वको बारेमा बताउनुभयो। अन्तरक्रियात्मक छलफल सत्रको साथ कार्यक्रम समाप्त भयो, जसमा किसानहरूले सक्रिय रूपमा भाग लिए र कृषि, बागवानी, मृदा स्वास्थ्य र सरकारी सहयोग कार्यक्रमहरूसँग सम्बन्धित प्रश्नहरू उठाए। श्रोत व्यक्तिहरूले किसानहरूको चिन्तालाई सम्बोधन गर्दै प्राविधिक मार्गदर्शन र सिफारिशहरू प्रदान गरे। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

आकाशवाणी गान्तोक केन्द्रको प्रादेशिक समाचारको प्रसारणपछि पुनः स्वागत छ आकाशवाणीको खरसाङ केन्द्रमा। अब जानकारी दिन लागिरहेको छ अलिका रहल, साथै भोलि प्रसारण हुने मुख्य मुख्य कार्यक्रमहरूबारे जानकारी। त श्रोता, अहिले अब केही क्षणमा ठिक 6:50 सुनाउनेछौ यस केन्द्रको प्रादेशिक समाचार। 7:05 कार्यक्रम लोकलहरी गोविन्द सिंह घटानीको स्वरमा स्वरूप गजमेरको आवाजमा आधुनिक गीतहरूको प्रस्तुति कार्यक्रम सुरसंगमा 7:15 रात्रि 8 समय रहनेछ युवा वर्गको निम्ति कार्यक्रम युवावाणीमा, जसमा विद्यार्थीको लागि समय व्यवस्थापन बारे सुनाउनेछ वार्ता। यस अतिरिक्त आकाशवाणीको दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछ 9:15 स्पटलाइट अनि 10 आजका फनकार। यस श्रोता, भोलि बिहान 6:30 कार्यक्रम अर्चनाको प्रस्तुति रहनेछ अनि 7:07 कार्यक्रम शुभ प्रभात, जस अन्तर्गत खेतीपातीबारे सल्लाह दिनेछौ, साथै सोनु राईको स्वरमा आधुनिक गीतहरू सुनाउनेछौ। विविध आधुनिक गीतहरूको प्रस्तुति संगीत प्रभाग कार्यक्रममा 7:35 कार्यक्रम कथा सफलता 8:30 जस अन्तर्गत सुनाउनेछौ डाक्टर श्रीधरको सफलताको कथा। 8:45 कार्यक्रम सन्दर्भ जस अन्तर्गत स्वस्थ जीवनशैलीको निम्ति स्वस्थ आदत विषयमाथि जानकारी दिनेछौ, साथै 9:35 सुनाउनेछौ हिन्दी फिल्मी गीतहरू। बिहान ठिक 10:05 समय रहनेछ कार्यक्रम हेलो खरसाङको। हाम्रो सरोकार कार्यक्रम 10:30 जसमा भान्सादेखि

अस्पताल टाढा मसलाको औषधि शक्ति विषयमाथि जानकारी साथै हिन्दी फिल्मी गीतहरूको प्रस्तुति. श्रोता 11:07 कार्यक्रम स्वरमाधुरी अन्तर्गत सुनाउनेछौ आधुनिक गीत. बंगला संगीतको कार्यक्रम चित्रमाला 11:30 अनि फरमाइसी हिन्दी फिल्मी गीतहरूको कार्यक्रम तपाईँको अनुरोधमा 12:05 12:30 पाश्चात्य संगीतको कार्यक्रम मेलोडी टाइम अनि तिब्बती कार्यक्रम सदाझै 1:05. अपरान्ह 3 सुनाउनेछौ हिन्दी फिल्मी गीतहरू अनि 3:20 कार्यक्रम विश्वमा हामी आकाशवाणी खरसाङ पोडकास्ट ठिक 4 जस अन्तर्गत सुनाउनेछौ चन्दन लम्जालसितको अन्तर्वार्ता. शैक्षिक कार्यक्रम शिक्षा ज्योति 4:30 जसमा शान्ति राई हायर सेकेन्डरी स्कूलका विद्यार्थीहरूसितको बातचित प्रस्तुत गर्नेछौ. कार्यक्रम गौली सभाको प्रस्तुति सदाझै 6:10 जसमा परिचर्चा रहनेछ प्लास्टिकको प्रभाव अनि रोकथाम विषयमाथि. प्रादेशिक समाचारको समय ठिक 6:50 बेलुकी 7:05 लोकलहरी शर्मिला पाखरिङको आवाजमा स्मृति तामाङको आवाजमा आधुनिक गीतहरूको प्रस्तुति कार्यक्रम सुरसंगमा. रात्रि 8 समय रहन्छ कार्यक्रम युवावाणी कोशली मैले मन पराएका गीतहरूको. यस अतिरिक्त आकाशवाणीको दिल्ली केन्द्रको कार्यक्रमहरू रिले गरी सुनाउनेछौ. 9:15 स्पटलाइट 9:30 अखिल भारतीय कार्यक्रम चर्चाका विषय हे अनि रात्रि 10 आजका फनकार. श्रोता साथी कार्यक्रम विवरणी पछि अब सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति. प्राप्त विधि अनुसार सिक्किमका केही क्षेत्रहरूमा हल्का वर्षा भयो. साथै आउँदो 11 बिहानीसम्ममा सिक्किम साथै दार्जिलिङ कालिम्पोङ अलिपुरद्वार कोचबिहार जिल्लाहरूमा हल्कादेखि साधारण साथै भारी वर्षा हुने सम्भावना पनि मौसम विभागले जनाएको छ. सुन्दै हुनुहुन्थ्यो मौसमको साधारण विज्ञप्ति पूरा भयो.

0: त श्रोताहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई एफएमको 103.5 मेगाहर्जको तरङ्गमा। त हुनु श्रोता, अब प्रस्तुत छ प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। अब अलिशा खवासबाट प्रादेशिक समाचार सुन्नुहोस्। मुख्य समाचार। पश्चिम बंगाल सरकारले राज्यमा थाँतीमा रहेका रेलवे परियोजनाहरू तीव्र रूपमा पूरा गर्नको लागि एक विशेष कार्यबलको गठन गरेको छ। राज्यका पञ्चायत मन्त्री दिलीप घोषले ग्रामीण विकासलाई गति दिनु राज्य सरकारको प्राथमिकताहरूमा सामेल रहेको बताउनु भएको छ। आज सम्पूर्ण देशले महान स्वतन्त्रता सेनानी र धरती आबा भगवान बिरसा मुण्डाको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गरिरहेको छ। मुसुरी दाल धन्दाली काण्डको निष्पक्ष जाँच गर्ने माग गर्दै इन्डियन गोर्खा जनशक्ति फ्रन्टले भारत सरकारको जनगुनासो तथा पेन्सन मन्त्रालय समक्ष उजुरी दर्ता गरेको छ। र राज्यमा चाँडै नै मनसुनले प्रवेश गर्न सक्छ, परिस्थिति अनुकूल रहे आगामी 2-3 दिनभित्रै पश्चिम बंगालका केही भागहरूमा दक्षिण पश्चिम मनसुन आइपुग्न सक्छ। अब समाचार विस्तारसित। पश्चिम बंगाल सरकारले राज्यमा थाँतीमा रहेका रेलवे परियोजनाहरू तीव्र रूपमा पूरा गर्नको लागि एक विशेष कार्यबलको गठन गरेको छ। यस कार्यबलमा राज्य सरकारको विभिन्न विभागहरू, प्रतिनिधिहरू साथै भारतीय रेलवेका अधिकारीहरूलाई पनि सामेल गरिएको छ, ताकि परियोजनाहरूको कार्यान्वयनमा आइरहेको बाधाहरू हटाउन सकियोस्। सुन्नुहोस् हाम्रो संवाददाताको एक रिपोर्ट।
2: राज्य सचिवालय नवन्नाको सूत्रहरू अनुसार यस कार्यबलको अध्यक्षता मुख्य सचिव मनोज कुमार अग्रवालले गरिरहनु भएको छ। यसमा गृह, परिवहन, भूमि अनि राजस्व विभागका वरिष्ठ अधिकारी सामेल छन्। साथै पूर्व रेलवे, दक्षिण पूर्व रेलवे, पूर्वोत्तर सीमान्त रेलवे, मेट्रो रेलवे अनि रेल विकास निगम लिमिटेडका प्रतिनिधिहरूलाई पनि यसमा सामेल गरिएको छ। कार्यबलमा कुल 20 सदस्य सामेल छन्। सूत्रहरू अनुसार यस कार्यबलको गठन गर्ने निर्णय गत सप्ताह केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णवको कोलकाता

0: यात्रापछि लिएको हो। राज्य सचिवालयको एक अन्य सूत्र अनुसार यस कार्यबलको गठन मुख्यमन्त्रीको त्यस प्रतिबद्धताको पहिलो ठोस संकेत हो जस अन्तर्गत थाँतीमा रहेको रेलवे परियोजनाहरू चाँडोभन्दा चाँडो पूरा गर्ने दिशामा काम गरिनेछ। रेल मन्त्रीले राज्यमा नयाँ दिल्लीदेखि सिलगढीसम्म बुलेट ट्रेन सेवा सुरु गर्ने पनि घोषणा गर्नुभएको छ। यसबाहेक आगामी 5 वर्षहरूमा राज्यमा 60 नयाँ रेलगाडी सेवाहरू सुरु गर्ने पनि योजना घोषित गरेको छ। देवेन थापा, आकाशवाणी समाचार, खरसाङ।
1: राज्यका पञ्चायत मन्त्री दिलीप घोषले भन्नुभएको छ, ग्रामीण विकासलाई गति दिनु राज्य सरकारको प्राथमिकताहरूमा सामेल छ। हाउडा जिल्लाको उल्लुबेडिया अन्तर्गत जुवारगुडी क्षेत्रमा आज महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार ग्यारेन्टी योजना मनरेगा अन्तर्गत विकास कार्यहरूको शुभारम्भ गर्नुहुँदै दिलीप घोषले भन्नुभयो, मनरेगा ग्रामीण क्षेत्रहरूमा रोजगारको एक महत्वपूर्ण माध्यम हो जसको कारण हजारौं मानिसहरूले काम पाउँदछन्। पूर्वमा विभिन्न अनियमितताहरू अनि भ्रष्टाचारको आरोपहरूको कारण यस योजनाको कार्यान्वयनमा प्रभाव परेको उहाँले दावी गर्नुभयो। मन्त्री घोषले भन्नुभयो, नयाँ सरकार बनेपछि योजनाहरूको समीक्षा गरियो अनि आवश्यक समस्याहरूको समाधान गर्ने प्रयास गरियो, त्यसपछि मनरेगा परियोजना अन्तर्गत कार्यहरू पुनः शुरू गरिएको छ। यस योजनाको लागि पर्याप्त धनराशि पनि उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो, जसले गर्दा ग्रामीण क्षेत्रका मानिसहरूलाई रोजगारको नयाँ अवसर प्राप्त हुनेछ। उहाँले भन्नुभयो, सरकारको लक्ष्य आम मानिसहरूको हितमा काम गर्नु रहेको छ अनि ग्रामीण विकासलाई गति दिनु सरकारको प्राथमिकता रहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा भारतले सबका साथ सबका विकास सबका विश्वास र सबका प्रयासको सिद्धान्तमा आधारित विगत 12 वर्षमा उल्लेखनीय प्रगति गरेको छ। यस अवधिमा सरकारले गरीब किसान महिला र युवाहरूको कल्याण र सशक्तिकरणका लागि धेरै प्रमुख योजनाहरू शुरू गरेको छ। आकाशवाणीले विगत 12 वर्षमा विभिन्न प्रमुख क्षेत्रहरूमा सरकारको प्रयासहरूमा विशेष श्रृंखला प्रस्तुत गर्दैछ। आजको विशेष कार्यक्रम हामी स्वास्थ्य सेवाको क्षेत्रमा सरकारको पहलहरूको बारेमा छलफल गर्नेछौ। प्रस्तुत छ एक रिपोर्ट।
2: विगत 12 वर्षमा सरकारले भारतको स्वास्थ्य प्रणालीलाई उल्लेखनीय रूपमा बलियो बनाएको छ, जुन अब अझ सुलभ, किफायती र गुणस्तरीय भएको छ। 2018 प्रधानमन्त्री श्री नरेन्द्र मोदीले विश्वको सबैभन्दा ठूलो स्वास्थ्य बीमा कार्यक्रम आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना सुरु गर्नुभयो। यस योजना अन्तर्गत सामाजिक आर्थिक रूपमा कमजोर परिवारहरूलाई प्रति परिवार प्रति वर्ष 5 लाख रुपियाँसम्मको निःशुल्क स्वास्थ्य बिमा प्रदान गरिँदैछ। यस योजना अन्तर्गत 44 करोड भन्दा बढी आयुष्मान कार्डहरू बनाइएका छन् र 1,80,000 करोड रुपियाँ भन्दा बढी राशिको उपचार मानिसहरूलाई प्रदान गरिएको छ। अक्टोबर 2024 योजनाको ऐतिहासिक विस्तारमा सरकारले आयुष्मान भारत व्यय वन्दन सुरु गर्यो, जसले 70 भन्दा बढी उमेर भएका ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य बिमा कभरेज प्रदान गरेको छ। आकाशवाणीसँग कुरा गर्दै दिल्लीका रोहित सिंहले भन्नुभयो, यो कार्डको साथ अब उनी निजी अस्पतालहरूमा पनि उपचार लिन सक्छन्।
3: आयुष्मान कार्ड से मुझे बहुत फायदा होगा, क्या तो मैं प्राइवेट हॉस्पिटल में भी इलाज करवा सकूंगा अपना और अपनी फैमिली का, इससे मुझे मतलब 5 लाख रुपए मिलेगी।
2: सरकारले प्रत्येक छिमेकमा प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्न 1,86,000 आयुष्मान आरोग्य मन्दिरहरू पनि स्थापना गरेको छ। यी केन्द्रहरूले मातृ तथा बाल स्वास्थ्य सेवा, खोप निदान सुविधाहरू र निशुल्क आवश्यक औषधिहरू सहित विस्तृत सेवाहरू प्रदान गरिरहेका छन्। प्रधानमन्त्री भारतीय जन औषधि परियोजनाले बजार मूल्य भन्दा उल्लेखनीय रूपमा कम मूल्यमा गुणस्तरीय जेनेरिक औषधिहरू प्रदान गर्दछ। आकाशवाणी समाचारसँग कुरा गर्दै बिहारका बासिन्दा दिलीप कुमारले जन औषधि केन्द्रहरूमा औषधिहरू धेरै कम मूल्यमा उपलब्ध हुने बताएका छन्।
4: दवाई काम भी कर रहा है और हमारा रुपया का बहुत बचत हो रहा है, मैं गरीब आदमी आराम से दवाई खा के ठीक ठाक रह रहा।
2: स्वास्थ्य पेशेवरहरूको बढ्दो माग पूरा गर्न सरकारले चिकित्सा शिक्षा विस्तार गरेको छ। 2014 केवल 8 रहेको एम्सको संख्या अहिले 23 पुगेको छ। जबकि मेडिकल कॉलेज

0: कलेजहरूको संख्या 387 बाट बढेर 818 पुगेको छ। नवम्बर 2014 गठन भएको आयुष्मान मन्त्रालयले परम्परागत औषधिहरूलाई भारतको स्वास्थ्य प्रणालीको सक्रिय भागको रूपमा स्थापित गरेको छ। 2025 कुल 942 आयुष संस्थानहरू खोलिएका छन्। विगत 12 वर्षमा सरकारले अस्पतालहरू विस्तार गरेर प्राथमिक स्वास्थ्य सेवालाई सुदृढ पारेर चिकित्सा शिक्षामा सुधार गरेर स्वास्थ्य सेवाहरू बढाएको छ, जसले गर्दा स्वास्थ्य सेवा सबैका लागि पहुँच योग्य बनेको छ। आनन्द कुमारका साथ अशोक चौरसिया, आकाशवाणी समाचार।
1: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIR न्युज खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। आज सम्पूर्ण देशले महान स्वतन्त्रता सेनानी र धरती आबा भगवान बिरसा मुण्डाको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गरिरहेको छ। सुन्नुहोस् एक रिपोर्ट।
2: भारतीय स्वतन्त्रता संग्रामको इतिहासमा यस्तो नाम जसले जल जंगल र जमिनको रक्षा गर्न ब्रिटिश शासनको जग हल्लाएका थिए, हामी धरती आबा अर्थात भगवान बिरसा मुण्डाको बारेमा कुरा गरिरहेका छौं। भगवान बिरसा मुण्डाले अंग्रेजहरूको दमनकारी कानूनको कड़ा विरोध गर्नका साथै समाजमा फैलिएको धर्मान्तरण र लाल फिताशाहीको विरुद्धमा पनि आवाज उठाउनु भएको थियो। आकाशवाणी समाचार खरसाङ, रोशनी छेत्री।
1: भगवान बिरसा मुण्डाको पुण्यतिथिमा उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले उहाँलाई श्रद्धाञ्जली अर्पित गर्नुभएको छ। मुसुरीदाल धन्दाले काण्डको निष्पक्ष जाँच गर्ने माग गर्दै इण्डियन गोर्खा जनशक्ति फ्रन्टले भारत सरकारको जनगुनासो तथा पेन्सन मन्त्रालय समक्ष उजुरी दर्ता गरेको छ। गरिबी रेखा मुनिका परिवारहरूको लागि भारत सरकारको कम मूल्यमा दालहरू वितरण गर्ने योजनाहरू रहेको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन तथा जीटीएले गत दिन 12,390 मेट्रिक टन मुसुरी दाल धन्दाली गरेको आरटीआई रिपोर्टद्वारा खुलासा भएको छ। भएको मुसुरी दालको जड़सम्म पुग्नलाई इण्डियन गोर्खा जनशक्ति फ्रन्टको पक्षबाट फिन्जो वाङ्गेल गुरूङले भारत सरकारको जनगुनासो तथा पेन्सन मन्त्रालय सीपी ग्राम्स पोर्टलमा उजुरी दर्ता गरेका छन्। उहाँद्वारा दर्ता गरिएको उजुरीमा भारत सरकारको पीएसएफ वफर योजनाद्वारा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन तथा जीटीएलाई मुसुरी दाल आवंटन गरिएको साथै यसमा अनियमितता रहेको आरटीआईद्वारा खुलासा भएको बताइएको छ। आरटीआई रिपोर्ट अनुसार यसै वर्ष 3 जूनमा जीटीएले 12,390 मेट्रिक टन मुसुरी दाल उठाएको जानकारी उपभोक्ता मामिला विभागले जानकारी दिएको छ। गरीब जनताको नाममा आएको मुसुरी दाल कतिपय मानिसहरूले आफ्नो गोजी भर्न अन्त कतै लगिएको आशंका उत्पन्न भएको छ, साथै यसमा ठूलो धान्दाली भएको आशंका उत्पन्न हुन्छ। जीटीएले उठाएको 12,390 मेट्रिक टन मुसुरी दालको जाँच हुन अति नै जरूरी रहेको आईजीजेएफको फिन्जो वाङ्गेल गुरूङद्वारा सीपी ग्राम्समा दर्ता गरिएको इण्डियन गोर्खा जनशक्ति फ्रन्टका केन्द्रीय कार्यकारी सदस्य फिन्जो वाङ्गेल गुरूङले एक प्रेस विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ। राज्यका मन्त्री अग्निमित्र पौल आफ्नो 3 दिवसीय उत्तर बंगाल भ्रमणको अवधि आज जलपाइगुड़ी पुग्नुभयो। पत्रकारहरूसित कुराकानीमा उहाँले विभिन्न विकास परियोजनाहरू, अन्नपूर्ण योजना, अवैध कब्जा अनि कानून व्यवस्थासित सम्बन्धित मुद्दाहरूमाथि आफ्नो प्रतिक्रिया दिनुभयो। भ्रमणको पहिलो दिन उत्तरकन्यामा कार्यक्रम आयोजित गरिएको थियो, जबकि दोस्रो दिन दार्जीलिङ अनि कालेबुङमा विभिन्न बैठकमा उहाँले भाग लिनुभयो। आज बिहान जलपाइगुड़ी पुग्नुभएपछि उहाँले सिवेज ट्रिटमेन्ट प्लान्ट, गत वर्ष पानी जमेपछि प्रभावित बनेका क्षेत्रहरू तथा डम्पिङ ग्राउण्डको स्थितिको निरीक्षण गर्नुभयो। अन्नपूर्ण योजनाबारे उहाँले स्पष्ट रूपमा भन्नुभयो, प्रत्येक महिलाले बेग्ला बेग्लै फर्म लिने आवश्यकता छैन। महिलाहरूका लागि प्रस्तावित निशुल्क बस यात्रा सुविधाको सम्बन्धमा उहाँले भन्नुभयो, सरकारको उद्देश्य आवश्यकतामा रहेका महिलाहरूलाई राहत पुर्याउनु हो। अवैध कब्जा अनि भ्रष्टाचारको मुद्दाबारे मन्त्रीले भन्नुभयो, जमीन मात्र होइन तर तलावहरू अनि अन्य सरकारी सम्पत्तिहरूमा रहेका अवैध निर्माणको मामलाहरूको पनि जाँच गरिनेछ अनि सबै पक्षहरूलाई आफ्नो पक्ष राख्ने अवसर पनि दिइनेछ। उत्तर बंगालको चिया

बगान क्षेत्रमा मानव तस्करी अनि महिलाहरूको सुरक्षा बारे सोधिएको प्रश्नको उत्तरमा मन्त्रीले उत्तरकन्यामा भएको बैठकमा यस विषयमाथि विशेष रूपमा चर्चा गरिएको बताउनुभयो। उहाँले अझ भन्नुभयो, रोकथाम उपचार भन्दा असल हो र यसैले संवेदनशील क्षेत्रहरूलाई पहिला चिन्हित गरेर जागरूकता अभियान चलाइनेछ। उहाँले भन्नुभयो, विभिन्न स्वयं सहायता समूहहरू अनि सामाजिक संगठनहरूलाई पनि यस अभियानसित जोडिने ताकि मानिसहरूलाई आत्मनिर्भर बनाउनको साथै सुरक्षा सम्बन्धी जागरूकता बढाउन सकियोस्। राज्यमा चाँडै मनसुनले प्रवेश गर्न सक्छ। परिस्थिति अनुकूल रहे आगामी दुई तीन दिनभित्रै पश्चिम बंगालका केही भागहरूमा दक्षिण पश्चिम मनसुन आइपुग्न सक्छ। पछिल्लो केही दिनदेखि परिरहेको पानी र हावा हुण्डरीले मानिसहरूले गर्मीबाट केही राहत पाएका छन्। मनसुनले प्रवेश गरेपछि आर्द्रता र गर्मी पनि घट्ने सम्भावना छ। मौसम विभाग अनुसार गत 4 जूनको दिन केरलमा मनसुनले प्रवेश गरिसकेको छ। दक्षिण पश्चिम मनसुनी हावाको प्रभावले लगातार पानी परिरहेको छ। मौसम विभागको भनाई अनुसार आगामी केही दिनमा दक्षिण पश्चिम, पश्चिम मध्य अनि उत्तर पश्चिम बंगालको खाड़ीका अन्य भागहरूमा पनि मनसून अगाडि बढ्ने अनुकूल परिस्थिति उत्पन्न भएको छ। यस्तो स्थितिमा आगामी 2-4 दिनभित्रमा पश्चिम बंगालका केही भागहरूमा मनसूनको आगमन हुन सक्छ। साथै छिमेकी राज्यहरू क्रमैले सिक्किम, उडिसा तथा पूर्वोत्तर भारतका राज्यहरूमा पनि मनसून पुग्ने सम्भावना छ। तथापि मौसम विभागले यो स्पष्ट पारेको छैन कि पश्चिम बंगालका कुन कुन क्षेत्रहरूमा सबैभन्दा पहिला मौसमको आगमन हुनेछ। सामान्यत उत्तर बंगालमा सबैभन्दा पहिला मनसूनले प्रवेश गर्छ, त्यसपछि मात्र दक्षिण बंगालका अन्य जिल्लाहरूमा फैलिन्छ। पछिल्लो केही दिनदेखि कोलकाता सहित दक्षिण बंगालका विभिन्न जिल्लाहरूमा हुरी एवं वर्षाको क्रम जारी छ। उत्तर बंगालका जिल्लाहरूमा पनि सप्ताहभरि नै वर्षा हुने सम्भावना छ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार। पश्चिम बंगाल सरकारले राज्यमा थाँतीमा रहेको रेलवे परियोजनाहरू तीव्र रूपमा पूरा गर्नको लागि एक विशेष कार्यबलको गठन गरेको छ। राज्यका पञ्चायत मन्त्री दिलीप घोषले ग्रामीण विकासलाई गति दिनु राज्य सरकारको प्राथमिकताहरूमा सामेल रहेको बताउनु भएको छ। आज सम्पूर्ण देशले महान स्वतन्त्रता सेनानी र धरती आबा भगवान बिरसा मुण्डाको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गरिरहेको छ। मुसुरीदाल धन्दाले काण्डको निष्पक्ष जाँच गर्ने माग गर्दै इण्डियन गोर्खा जनशक्ति फ्रन्टले भारत सरकारको जनगुनासो तथा पेन्सन मन्त्रालय समक्ष उजुरी दर्ता गरेको छ र राज्यमा चाँडै नै मनसूनले प्रवेश गर्न सक्छ। परिस्थिति अनुकूल रहे आगामी 2-3 दिनभित्रै पश्चिम बंगालका केही भागहरूमा दक्षिण पश्चिम मनसून आइपुग्न सक्छ। यसका साथै अहिलेलाई प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 7:50 मा फेरि उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।

लोकलहरीको जस अन्तर्गत लिएर आएका छौ केही लोकगीतहरू र आजको कलाकार हुनुहुन्छ गोविन्द सिंह घटानी।

त श्रोता कार्यक्रम सुर संगम अन्तर्गत विविध आधुनिक गीतहरूको प्रस्तुति पछि श्रोता हो भने समय भएको छ समाचारको, जसमा प्रथममा राख्नेछौ आकाशवाणी गान्तोक केन्द्रको नेपाली समाचार अनि त्यसपछि आकाशवाणी कोलकाता केन्द्रको बङ्गला समाचार। प्रतीक्षा साच्नुहोस्।

0: सबैभन्दा पहिला यस बुलेटिनका मुख्य समाचार। पाकिस्तानबाट निरन्तर नक्कली समाचार र भिडियोहरू प्राप्त गरिरहेको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जसवालले दिनुभए जानकारी। रक्षा मन्त्री राजनाथ सिंहद्वारा उत्तर प्रदेशको सीतापुरमा रक्षा भूमिमा पहिलो ठूलो स्तरको सौर्य ऊर्जा परियोजना अनुमोदित। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले गर्नुभयो राष्ट्रिय परीक्षण एजेन्सी मुख्यालयको भ्रमण सहित एनईईटी पुनः परीक्षा तयारीको समीक्षा। केन्द्रीय गृहमन्त्री अमित शाहले गर्नुभयो नयाँ दिल्लीमा भूमि बन्दरगाह व्यवस्थापन प्रणाली स्वच्छताको शुभारम्भ। अनि इजरायल र इरान बीच तनाव घट्दै। अब समाचार विस्तारमा। पाकिस्तान प्रशासित कश्मीरमा प्रहरीको बर्बरताका धेरै रिपोर्टहरू विदेश मन्त्रालयले पुष्टि गरेको छ, जसको परिणामस्वरूप धेरै प्रदर्शनकारीहरू मृत्यु र घाइते भएका छन्। भारतले अन्तर्राष्ट्रिय समुदायले पाकिस्तानलाई उसको दुष्कर्म र दुर्व्यवहारको लागि जवाबदेही बनाउनेछ भनी आशा गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जसवालले भन्नुभयो नयाँ दिल्लीले पाकिस्तानबाट निरन्तर नक्कली समाचार र भिडियोहरू प्राप्त गरिरहेको छ। उहाँले यसलाई पाकिस्तानको असफलता लुकाउने र मानव अधिकार उल्लङ्घनबाट ध्यान हटाउने प्रयासको रूपमा वर्णन गर्नुभयो।
1: पाकिस्तान की ओर से फर्जी खबरों और वीडियो का एक सिलसिला लगातार देखने को मिला है। यह अपनी विफलताओं को छिपाने और अपने मानव अधिकारों के उल्लंघन हनन से ध्यान भटकाने का पाकिस्तान का हताशापूर्ण प्रयास है।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले आज दिउँसो कुवेतका अमीर शेख मिसाल अल अहमदसँग टेलिफोनमा कुराकानी गर्नुभयो। दुई नेताहरूले पश्चिम एसियामा विकसित सुरक्षा अवस्थाको बारेमा छलफल गर्नुभयो। प्रधानमन्त्रीले तनाव बढ्दै गएकोमा गहिरो चिन्ता व्यक्त गर्दै कुवेतको सार्वभौमसत्ता र क्षेत्र

0: क्षेत्रीय अखण्डतामाथिको आक्रमणप्रति भारतले गरिरहेको कडा निन्दा दोहोर्याउनुभयो। श्री मोदीले कुवेतका अमीरलाई कुवेतमा बसोबास गर्ने ठूलो भारतीय समुदायको कल्याण र सुरक्षामा निरन्तर व्यक्तिगत ध्यान दिएकोमा कृतज्ञता प्रकट पनि गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले उत्तर प्रदेशको सीतापुरमा रक्षा भूमिमा पहिलो ठूलो स्तरको सौर्य ऊर्जा परियोजनालाई अनुमोदन गर्नुभएको छ। रक्षा मन्त्रालय अनुसार मन्त्रालयले सञ्चालन गरेको यो आफ्नो किसिमको पहिलो परियोजना हो। यसमा रक्षा भूमिमा एकीकृत ब्याट्री ऊर्जा भण्डारण प्रणाली सहित ठूलो स्तरको सौर्य ऊर्जा उत्पादन सुविधाको विकास समावेश गरिएको छ। यो 250 मेगावटको सौर्य परियोजनाले उत्तर प्रदेशमा रक्षा प्रतिष्ठानहरूको ऊर्जा सुरक्षालाई बलियो बनाउने र बिजुली लागतमा उल्लेखनीय दीर्घकालीन बचत पनि गर्नेछ भनी मन्त्रालयले जनाएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आज राष्ट्रिय परीक्षण एजेन्सी एनटीएको मुख्यालयको भ्रमण गर्नुभयो र यस महिनाको 21 तारिकमा हुने एनईईटीको पूर्ण परीक्षा तयारीको समीक्षा पनि गर्नुभयो। नयाँ दिल्ली स्थित एनटीए मुख्यालय बाहिर पत्रकारहरूसँग कुरा गर्दै उहाँले केन्द्र सरकारले प्रश्नपत्र तयार गर्नेदेखि लिएर त्यसपछिका सबै प्रक्रियाहरूसम्म आवश्यक उपायहरू सुनिश्चित गर्दै पूर्ण गोपनीयता कायम राखेको जानकारी दिनुभयो। यसरी नै श्री प्रधानले यस प्रक्रियाका चुनौतीहरूलाई सम्बोधन गर्दै सरकारको ठोस पहलहरूबारे पनि जानकारी दिनुभयो।
1: भारत सरकार जनजातीय समुदाय के युवाओं को आगे बढ़ाने के लिए अनेक योजनाओं के माध्यम से निरंतर प्रयास कर रहे हैं। छात्रवृत्ति योजना केवल आर्थिक सहायता नहीं है, ये युवाओं के सपनों को पंख देने का माध्यम है। ये उन युवाओं के जीवन में नई संभावनाओं का द्वार खोलती है, जिनमें प्रतिभा तो होती ही है परंतु संसाधनों का अभाव उन्हें आगे बढ़ने रोकता। लेकिन मुझे ये जानकर प्रसन्नता हुई कि अपने से अनेक युवाओं ने विभिन्न
0: यसैबीच दिल्लीको एउटा अदालतले आज एनईटी यूजी पेपर लिक प्रकरण अभियुक्त मनीष शर्मा बाघमारेको जमानत निवेदन खारेज गरेको छ। यो मुद्दा केन्द्रीय अनुसन्धान ब्यूरो सीबीआईले अनुसन्धान गरिरहेको छ। सीबीआईले अदालतमा पुणेका शिक्षा सल्लाहकार बाघमारेले पैसाको बदलामा विद्यार्थीहरूलाई परीक्षा पत्रहरू लिक गरेको बताएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा भूमि बन्दरगाह व्यवस्थापन प्रणाली एलपीएस स्वच्छताको शुभारम्भ गर्नुभयो। यसको उद्देश्य प्राविधिक सहयोग मार्फत सीमापार व्यापार तथा यात्री आवागमनलाई अझ सहज पारदर्शी र सुरक्षित बनाउनु हो। यस अवसरमा सम्बोधन गर्दै श्री शाहले यो प्रणाली आधुनिक र प्रविधि संचालित सीमा व्यवस्थापन प्रणाली निर्माण गर्ने दिशामा एउटा महत्वपूर्ण कदम बनेको बताउनुभयो। गृहमन्त्रीले भन्नुभयो भूमि बन्दरगाहहरूले सीमा सुरक्षा र व्यापार मात्र बढ़ाउँदैनन् तर अतिक्रमण र गैर कानूनी गतिविधिहरूलाई रोक्न पनि मदत गर्दछ। 2024 आजको दिन भारतीय जनता पार्टीका वरिष्ठ नेता नरेन्द्र मोदीले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुभएको थियो। आफ्नो तेस्रो कार्यकालमा सरकारले आर्थिक विकास, पूर्वाधार विस्तार, सामाजिक कल्याण, रोजगारी सृजना र विश्वव्यापी मञ्चमा भारतको स्थिति सुदृढ पार्ने जस्ता प्रमुख क्षेत्रहरूमा ध्यान केन्द्रित गरिरहेको छ। गृहमन्त्री अमित शाह र रक्षा मन्त्री राजनाथ सिंहले सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रधानमन्त्री मोदीको दूरदर्शी नेतृत्वले राष्ट्र र जनताको सेवामा अहरत पुर्याएको योगदानको सराहना गरेका छन्। समाचार आकाशवाणीबाट सुन्नु हुँदैछ। प्रधानमन्त्री सुरक्षित मातृत्व अभियान 10 वर्ष पूरा भएको उपलक्ष्यमा महिला तथा बाल विकास मन्त्री अन्नपूर्ण देवीले आज गर्भावस्थाको हरेक चरणमा सुरक्षित स्वास्थ्य र सम्मानजनक हेरचाह प्राप्त गर्नु शिशुहरूको अधिकार हो भन्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै उहाँले भन्नुभयो विगत एक दशकमा सरकारले लाखौं गर्भवती महिलाहरूलाई समयमै स्वास्थ्य जाँच, विशेषज्ञ परामर्श र सुधारिएको मातृ स्वास्थ्य सेवा प्रदान गरेर सुरक्षित मातृत्वलाई जन आन्दोलनमा परिणत गरेको छ। पश्चिम एसियामा ईरान र इजरायल बीच तनाव कम भएको छ, प्रत्यक्ष झडप पनि घटेको छ। यसैबीच

0: त श्रोता, यस भुटानी गीतको प्रस्तुतिपछि अब समय भएको छ बेलुकी 7:50 को समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। सरकारले पाकिस्तान अधिकृत कश्मीरमा पुलिसको बर्बरताको कयन रिपोर्टरको पुष्टि गरेको छ, जसमा अनेकौँ प्रदर्शनकारी मारेका छन् भने कैयन घाइते भएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी र कुवेतका अमीरले फोनमा पश्चिम एसियाको सुरक्षा स्थितिबारे चर्चा गर्नुभयो। गृहमन्त्री अमित शाहले सीमापार व्यापार र यात्रीहरूको आवाजाहीलाई सुव्यवस्थित गर्नका लागि भूमिपत्तन प्रबन्धन प्रणाली विनिमयको शुभारम्भ गर्नुभयो। सरकारले राज्य र केन्द्रशासित प्रदेशहरूका लागि 95,692 करोड रुपियाँको अन्तरिम बजेट आवन्टनको प्रस्ताव गरेको छ, ताकि विकसित भारत रोजगार ग्यारेन्टी र VVG रामजीमा सुचारू रूपमा परिवर्तन सुनिश्चित गर्न सकियोस्। अनि अमेरिकाको एक संघीय न्यायाधीशले डोनाल्ड ट्रम्प प्रशासनद्वारा प्रस्तावित $1,00,000 H-1B भिजा शुल्कलाई रद्द गर्दै यसलाई गैर कानुनी बताएको छ। अब समाचार विस्तारमा। विदेश मन्त्रालयले पाकिस्तान अधिकृत कश्मीरमा पुलिसको बर्बरताको धेरै रिपोर्टहरूको पुष्टि गरेको छ, जसमा धेरै प्रदर्शनकारी मारिएका छन् अनि अन्य धेरै घाइते भएका छन्। भारतलाई आशा छ कि अन्तर्राष्ट्रिय समुदायले पाकिस्तानलाई कुकर्महरू अनि दुर्व्यवहारको लागि जवाबदेही ठहराउनेछ। नयाँ दिल्लीमा विदेश मन्त्रालयका प्रवक्ता रणदीप जैसवालले नयाँ दिल्लीलाई पाकिस्तानबाट लगातार फर्जी खबरहरू अनि भिडियो प्राप्त भइरहेको बताउनु भएको छ। उहाँले यसलाई पाकिस्तानको असफलताहरूलाई लुकाउने अनि मानव अधिकारको उल्लङ्घनबाट ध्यान हटाउने प्रयास बताउनु भएको छ।
2: पाकिस्तान की ओर से फर्जी खबरों और वीडियो का एक सिलसिला लगातार देखने को मिला है। यह अपनी विफलताओं को छिपाने और अपने मानव अधिकारों के उल्लंघन हनन से ध्यान भटकाने का पाकिस्तान का हताशापूर्ण प्रयास है।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले आज दिउँसो कुवेतका अमिर शेख मिसाल अल अहमद अल जाबेर अल सबासित टेलिफोन मार्फत वार्ता गर्नुभयो। दुवै नेताहरूले पश्चिम एसियामा परिवर्तन भइरहेको सुरक्षा स्थितिबारे छलफल गर्नुभयो। प्रधानमन्त्रीले तनाव बढेकोमा गहिरो चिन्ता व्यक्त गर्नुभयो र कुवेतको सम्प्रभुता र क्षेत्रीय अखण्डतामाथिको हमलाको भारतको कडा निन्दा दोहोऱ्याउनुभयो। उहाँले शान्ति र स्थिरतालाई शीघ्र बहाल गर्न र तनाव कम गर्न संवाद र कूटनीतिको आवश्यकतामा बल दिनुभयो। श्री मोदीले कुवेतमा बसोबास गर्ने विशाल भारतीय समुदायको निरन्तर कल्याण र सुरक्षाप्रति व्यक्तिगत ध्यान दिएकोमा कुवेतका अमीरप्रति कृतज्ञता व्यक्त गर्नुभयो। उपराष्ट्रपति सिपी राधाकृष्णनले देशभरि जल संरक्षण र जल संसाधन प्रबन्धनलाई सुदृढ पार्न जल शक्ति मन्त्रालयका विभिन्न कार्यक्रम र परियोजनाहरूको समीक्षा गर्नुभयो। सोसियल मिडिया पोस्टमा उपराष्ट्रपतिले भन्नुभयो, बैठकमा उहाँलाई नदी जोड्ने परियोजनाहरू र राज्य स्तरीय नदी लिङ्किङ पहलहरूको प्रगतिबारे जानकारी गराइयो। उहाँले नमामि गङ्गे लगायत अन्य प्रमुख कार्यक्रमहरू अन्तर्गत गरिएका कार्यहरूको पनि समीक्षा गरियो। उपराष्ट्रपतिले नदी जोड्ने परियोजनाहरूले जल सङ्कटको समस्यालाई समाधान गर्न, खडेरी कम गर्न, सिँचाइको परिधि विस्तार गर्न र क्षेत्रीय विकासलाई सन्तुलनमा राख्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा भूमि प्रबन्धन प्रणाली विनिमयको शुभारम्भ गर्नुभयो। यसको उद्देश्य तकनिकी सहायता मार्फत सीमापार व्यापार र यात्री आवागमनलाई अझ सहज, पारदर्शी र सुरक्षित बनाउनु हो। यो प्रणाली एक डिजिटल प्लेटफर्म हो, जुन भूमि बन्दरगाहहरूको सञ्चालनलाई एक एकीकृत प्रणालीमा समाहित गर्न डिजाइन गरिएको हो। यसले रसद र विनियामक जानकारीको सुरक्षित वास्तविक समय आदान प्रदानलाई सक्षम बनाउनेछ, जसले गर्दा भूमि बन्दरगाहहरू विमानस्थल र बन्दरगाहहरूमा पहिले नै अवस्थित डिजिटल प्रणालीहरू समकक्ष हुनेछन्। यस अवसरमा एकत्र जनसमूहलाई सम्बोधित गर्दै श्री शाहले भन्नुभयो, यो प्रणाली आधुनिक र प्रौद्योगिकी सञ्चालित सीमा प्रबन्धन प्रणाली निर्माण गर्ने दिशामा एक महत्त्वपूर्ण कदम हो।
3: आज मैं डिटेल अभ्यास के बाद कह सकता हूं कि लैंड पोर्ट का इस तेजी से विकास होने के बाद न केवल व्यापार बढ़ा है, न केवल सुरक्षा सुनिश्चित हुई है, परंतु सीमावर्ती क्षेत्र के संपूर्ण विकास की परिकल्पना में सीमांत गांवों और सीमांत जिलों के अंदर जो पलायन की सबसे बड़ी समस्या थी, इसमें भी लैंड पोर्ट ने एक प्रकार से बहुत महत्वपूर्ण योगदान दिया।
1: विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकर भोलिदेखि बुल्गेरिया अनि फिनल्यान्डको दुई दिवसीय आधिकारिक भ्रमणमा रहनुहुनेछ। विदेश मन्त्रालयले बताएअनुसार बुल्गेरिया भ्रमणमा डाक्टर जयशंकरले बुल्गेरियाका विदेश मन्त्रीसित विचार विमर्श गर्नुहुनेछ। फिनल्यान्ड भ्रमणको दोस्रो चरणमा डाक्टर जयशंकरले कुलतारन्त वार्ताको 14 औं संस्करणमा भाग लिनुहुनेछ। यस संस्करणको विषय परिवर्तनशील विश्व वैश्विक क्षेत्रीय अनि स्थानीय परिप्रेक्ष्य हो। डाक्टर जयशंकरले फिनल्यान्डका विदेश मन्त्रीसित पनि भेट गर्नुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रल समाचार। दिल्लीको एक अदालतले आज नीट युजी पेपर लिक मामलाको आरोप मनिषा बागमारेको जमानत याचिका रद्द गरिदिएको छ। मामलाको जाँच केन्द्रीय अन्वेषण ब्युरो सिबिआईद्वारा गरिँदैछ। अदालतमा सिबिआईले भनेको छ कि पुणेस्थित शिक्षा सल्लाहकार बागमारेले पैसा लिएर छात्रहरूलाई परीक्षाको प्रश्नपत्र लिक गरे। जाँच एजेन्सीले बताएअनुसार उम्मेद्वारहरूले प्रश्नपत्रको लागि पैसा दिएका थिए। यस मामलामा सिबिआईले शिक्षा मन्त्रालयको उच्च शिक्षा विभागद्वारा दर्ता गरिएको शिकायतको आधारमा गत 12 मईमा प्राथमिकी दर्ता गरिएको थियो। आरोप छ कि यी छात्रहरूले विशेष कोचिङ सत्रमा सामेल हुनको लागि लाखौँ रुपियाँको भुक्तान गरेका थिए। राष्ट्रिय परीक्षण एजेन्सी एनटिएले आगामी 21 जुनमा पुनर्परीक्षा आयोजित गर्नेछ। एडमिट कार्ड 14 जुनसम्म जारी हुने आशा छ। प्रधानमन्त्री सुरक्षित मातृत्व अभियानको 10 वर्ष पूरा भएको अवसरमा महिला तथा बाल विकास मन्त्री अन्नपूर्ण देवीले भन्नुभएको छ प्रत्येक शिशुलाई गर्भावस्थाको हरेक चरणमा सुरक्षित स्वस्थ र सम्मानजनक हेरचाहको अधिकार हुँदछ। सोसियल मिडिया पोस्टमा उहाँले भन्नुभयो विगत 1 दशकमा सरकारले लाखौँ गर्भवती महिलाहरूलाई समयमै स्वास्थ्य जाँच विशेषज्ञ परामर्श र राम्रो मातृ स्वास्थ्य सेवा प्रदान गरेर सुरक्षित मातृत्वलाई एक जन आन्दोलन बनाएको छ। केन्द्र सरकारले काँचो तेलको बढ्दो मूल्यहरूको बोझबाट उपभोक्तालाई राहत दिनको लागि तेल विपणन कम्पनीहरूलाई लगभग 1,23,000 करोड रुपियाँको वित्तीय सहायता प्रदान गरेको छ। सरकारी सूत्रहरू अनुसार यो सहायता पश्चिम एसिया सङ्घर्षको सुरुवाती 78 दिनहरूको लागि दिएको हो। यसमा उत्पाद शुल्कमा कटौती पनि सामेल छ। सूत्रहरूले बताएअनुसार सुनको आयातमा पनि कमी आएको छ। यो कमी सुनमाथिको आयात शुल्कमा बढोत्तरी अनि प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा गरिएको कम्तीमा 1 वर्षसम्म सुन नकिन्ने अपिलको परिणाम हो। सूत्रहरूले बताएअनुसार अर्थव्यवस्थाको वृद्धि दरमा कुनै दबाव छैन। अन्तर्राष्ट्रिय बजारमा उर्वरकहरूको मूल्यमा धेरै बढोत्तरी भएको छ तर सरकारले कृषकहरूलाई अत्यधिक छुट दिएर उर्वरक उपलब्ध गराइरहेको छ। सरकारले राज्य र केन्द्रशासित प्रदेशहरूको लागि 95,692 करोड रुपियाँको अन्तरिम बजेट आवन्टनको प्रस्ताव गरेको छ।

0: जसले गर्दा एमएनआरइजिएबाट विकसित भारत रोजगार ग्यारेन्टी र आजीविका मिसन ग्रामीण बिबिजी रामजीमा सुचारू रूपमा परिवर्तन सुनिश्चित गर्न सकियोस्। यो अधिनियम आगामी महिनाको पहिलो तारिकदेखि देशभरि लागू हुनेछ। ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले नयाँ दिल्लीमा राज्य र केन्द्रशासित प्रदेशका ग्रामीण विकास मन्त्रीहरूसितको भर्चुअल बैठकपछि पत्रकार सम्मेलनमा यसको घोषणा गर्नुभयो। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आज राष्ट्रिय परीक्षण एजेन्सी एनटिएको मुख्यालयको भ्रमण गर्नुभयो र यस महिनाको 21 तारिकमा फेरि हुने नेट परीक्षाको तयारीको समीक्षा गर्नुभयो। नयाँ दिल्लीस्थित एनटिए मुख्यालय बाहिर पत्रकारसित कुराकानीमा उहाँले केन्द्र सरकारले प्रश्नपत्र तयार गर्नदेखि लिएर त्यसपछिको सबै प्रक्रियाहरूसम्म सबै आवश्यक उपायहरू सुनिश्चित गरेको र पूर्ण गोपनीयता राखेको बताउनुभयो। अमेरिकाको एक संघीय न्यायाधीशले डोनाल्ड ट्रम्प प्रशासनद्वारा प्रस्तावित $1,00,000 H-1B भिसा शुल्कलाई रद्द गरिदिएको छ अनि यसलाई गैरकानुनी बताएको छ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। सरकारले पाकिस्तान अधिकृत कश्मीरमा पुलिसको बर्बरताको रिपोर्टहरूको पुष्टि गरेको छ, जसमा अनेकौँ प्रदर्शनकारी मारेका छन् भने अन्य धेरै घाइते भएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी र कुवेतका अमीरले फोनमा पश्चिम एसियाको सुरक्षा स्थितिबारे चर्चा गर्नुभयो। गृहमन्त्री अमित शाहले सीमापार व्यापार र यात्रीहरूको आवाजाहीलाई सुव्यवस्थित गर्नका लागि भूमिपत्तन प्रबन्धन प्रणाली विनिमयको शुभारम्भ गर्नुभयो। सरकारले राज्य र केन्द्रशासित प्रदेशहरूका लागि 95,692 करोड रुपियाँको अन्तरिम बजेट आवन्टनको प्रस्ताव गरेको छ, ताकि विकसित भारत रोजगार ग्यारेन्टी र बिबिजी रामजीमा सुचारू रूपमा परिवर्तन सुनिश्चित गर्न सकियोस्। अनि अमेरिकाको एक संघीय न्यायाधीशले डोनाल्ड ट्रम्प प्रशासनद्वारा प्रस्तावित $1,00,000 H-1B भिजा शुल्कलाई रद्द गर्दै यसलाई गैरकानुनी बताएको छ। आकाशवाणीबाट समाचार पुरा भयो। भोलि बिहान 7:05 समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: FM 103.5 MHz श्रोताहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई। समय रात्रिको ठिक 8 बजे श्रोता प्रस्तुत छ कार्यक्रम युवावाणी।

नमस्कार 103.5 मेगाहर्जको तरङ्गमा म मौसम नेवालको न्यानवाई वादन र अबलाई प्रस्तुत छ कार्यक्रम युवावाणी र आजको युवावाणीको कार्यक्रममा हामी हजुरहरूलाई सुनाउन गइरहेका छौँ विद्यार्थीहरूका लागि समय व्यवस्थापनमाथि एक वार्ता र साथमा सुनाउनेछौँ मिठा मिठा गीतहरू पनि।

विद्यार्थीहरूका लागि समय व्यवस्थापन। समय मानव जीवनको सबैभन्दा मूल्यवान सम्पत्ति हो। धन सम्पत्ति वा अन्य वस्तु हराएमा पुन प्राप्त गर्न सकिन्छ, तर बितेको समय कहिले फर्केर आउँदैन। त्यसैले समयलाई सही रूपमा उपयोग गर्नु नै सफल जीवनको मूल आधार हो। विशेष गरी विद्यार्थी जीवनमा समय व्यवस्थापन अत्यन्त महत्त्वपूर्ण विषय मानिन्छ। विद्यार्थी जीवन सिकाइ, अनुशासन, मेहनत र भविष्य निर्माणको आधारभूत चरण हो। यही समयमा विद्यार्थीहरूले आफ्नो समयलाई व्यवस्थित गर्न सकेमा उनीहरू शैक्षिक, सामाजिक तथा व्यक्तिगत जीवनमा सफल बन्न सक्छन्। आजको आधुनिक युगमा प्रविधिको विकाससँगै विद्यार्थीहरूको जीवनशैलीमा धेरै परिवर्तन आएको छ। मोबाइल फोन, सामाजिक सञ्जाल, भिडियो गेम, इन्टरनेट तथा मनोरञ्जनका अन्य साधनहरूले विद्यार्थीहरूको धेरै समय खेर गइरहेको देखिन्छ। यस्ता कुराहरूले पढाइमा ध्यान केन्द्रित गर्न कठिन बनाउँछन्। त्यसैले समय व्यवस्थापनको कला सिक्नु आजका विद्यार्थीहरूका लागि झन आवश्यक बनेको छ। समय व्यवस्थापन भन्नाले उपलब्ध समयलाई योजनाबद्ध रूपमा उपयोग गरी आवश्यक कार्यहरू समयमै सम्पन्न गर्ने प्रक्रिया हो। यसले विद्यार्थीलाई आफ्नो लक्ष्य स्पष्ट बनाउन, प्राथमिकता छुटाउन तथा समयको सही सदुपयोग गर्न मद्दत गर्दछ। समय व्यवस्थापन भनेको केवल घडी हेरेर काम गर्नु मात्र होइन, बरु आफ्नो दैनिकीलाई व्यवस्थित बनाउने कला हो। विद्यार्थीले पढाई, गृह कार्य, अतिरिक्त क्रियाकलाप, विश्राम, परिवार तथा मनोरञ्जनका लागि सन्तुलित समय छुट्याउन सकेमा उनीहरूको जीवन व्यवस्थित बन्छ। समय व्यवस्थापनले व्यक्तिलाई अनुशासित, जिम्मेवार र आत्मविश्वासी बनाउँछ।

विद्यार्थी जीवनमा समय व्यवस्थापनको आवश्यकता। समय व्यवस्थापनले विद्यार्थीलाई नियमित अध्ययन गर्न प्रेरित गर्छ। परीक्षा नजिक आएपछि मात्र पढ्ने बानीले तनाव बढाउँछ। यदि विद्यार्थीले दैनिक समय तालिका बनाएर अध्ययन गरेमा पाठ राम्रोसँग बुझ्न सकिन्छ र परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सकिन्छ। अवस्थित जीवनशैलीले विद्यार्थीमा मानसिक तनाव उत्पन्न गर्छ। काम धेरै भए पनि समय कम भएको अनुभव हुन्छ। समय व्यवस्थापनले कामलाई सानो सानो भागमा विभाजन गरी सहज बनाउँछ। यसले मानसिक दबाव कम गर्छ। समयको सम्मान गर्ने व्यक्ति अनुशासित हुन्छ। विद्यार्थीले समयमै उठ्ने, पढ्ने, विद्यालय जाने तथा गृह कार्य पुरा गर्ने बानी विकास गरेमा उनीहरूको जीवनमा अनुशासन आउँछ। हरेक विद्यार्थीको कुनै न कुनै सपना हुन्छ। कोही डाक्टर बन्न चाहन्छ, कोही शिक्षक, इन्जिनियर वा कलाकार। यस्ता लक्ष्य प्राप्त गर्न निरन्तर मेहनतको आवश्यक पर्छ। समय व्यवस्थापनले लक्ष्यतर्फ नियमित रूपमा अघि बढ्न मद्दत गर्छ। काम समयमै पुरा गर्न सक्ने विद्यार्थीमा आत्मविश्वास बढ्छ। उनीहरू आफूलाई सक्षम ठान्छन् र नयाँ चुनौती सामना गर्न तयार हुन्छन्। समय व्यवस्थापनका प्रमुख उपायहरू। विद्यार्थीले आफ्नो उद्देश्य स्पष्ट बनाउनु पर्छ। लक्ष्य स्पष्ट भएमा समयको उपयोग पनि सही दिशामा हुन्छ। छोटो समयका तथा दीर्घकालीन लक्ष्य निर्धारण गर्दा पढाइमा ध्यान केन्द्रित गर्न सजिलो हुन्छ। समय व्यवस्थापनको सबैभन्दा प्रभावकारी उपाय भनेको समय तालिका बनाउनु हो। विद्यार्थीले बिहानदेखि बेलुकासम्म गर्ने कार्यहरू निश्चित गर्नुपर्छ। पढाइ, खेलकुद, आराम तथा मनोरञ्जनका लागि छुट्टा छुट्टै समय निर्धारण गर्दा जीवन व्यवस्थित हुन्छ। सबै काम समान महत्त्वपूर्ण हुँदैनन्, त्यसैले विद्यार्थीले पहिले आवश्यक र महत्त्वपूर्ण काम पुरा गर्नुपर्छ। गृह कार्य, परीक्षा तयारी तथा प्रोजेक्टलाई प्राथमिकता दिनुपर्छ। पछि गरौँला भन्ने बानी समय व्यवस्थापनको सबैभन्दा ठुलो शत्रु हो। कामलाई टार्दै जाँदा कार्यभार बढ्छ, त्यसैले विद्यार्थीले समयमै काम गर्ने बानी बसाल्नु पर्छ। आज धेरै विद्यार्थी मोबाइल फोन र सामाजिक सञ्जालमा अत्यधिक समय बिताउँछन्, त्यसैले विद्यार्थीहरूले यस्ता कुराहरूको प्रयोग सीमित गर्नुपर्छ। समय व्यवस्थापन भनेको केवल निरन्तर काम गर्नु होइन, शरीर र मस्तिष्कलाई स्वस्थ राख्न पर्याप्त आराम आवश्यक हुन्छ। पर्याप्त निन्द्रा तथा विश्रामले अध्ययन क्षमता बढाउँछ। अत्यधिक मोबाइल प्रयोगले विद्यार्थीको ध्यान पढाइबाट हटाउँछ। समयको ठुलो हिस्सा मनोरञ्जनमा बित्ने भएकोले अध्ययन प्रभावित हुन्छ। धेरै विद्यार्थीले योजना बिना अध्ययन गर्छन्, यसले समयको दुरुपयोग हुन्छ र काम अधुरो रहन्छ। कामलाई टार्ने बानीले समय व्यवस्थापन बिगाल्छ, यसले परीक्षा तथा अन्य कार्यमा समस्या उत्पन्न गर्छ। कहिलेकाहीँ धेरै कामको चापले विद्यार्थी तनावग्रस्त हुन्छन्, यसले उनीहरूको कार्यक्षमता घटाउँछ। खेल, चलचित्र तथा अन्य मनोरञ्जनमा अत्यधिक समय बिताउँदा पढाइमा असर पर्छ।

समय व्यवस्थापनमा शिक्षक र अभिभावकको भूमिका। विद्यार्थीलाई समय व्यवस्थापन सिकाउन शिक्षक तथा अभिभावकको महत्त्वपूर्ण भूमिका हुन्छ। विद्यार्थीहरूलाई समयको महत्त्वबारे जानकारी दिने, गृह कार्य तथा प्रोजेक्ट समयमै पुरा गर्न प्रेरित गर्ने, अनुशासनको विकास गराउने, अध्ययनका सही तरिका सिकाउने, घरमा पढ्ने वातावरण सृजना गर्ने, मोबाइल तथा टेलिभिजनको प्रयोग नियन्त्रण गर्ने, समय तालिका बनाउन सहयोग गर्ने, विद्यार्थीलाई हौसला र प्रेरणा दिने। सफल व्यक्तिहरूको जीवनमा समय व्यवस्थापन। विश्वका धेरै सफल व्यक्ति

सामाजिक सञ्जाल तथा आलस्यबाट टाढा रही नियमित अध्ययन गर्ने बानी बसाल्नुपर्छ। शिक्षक, अभिभावक तथा समाजले पनि विद्यार्थीलाई समय व्यवस्थापनको महत्त्व बुझाउनु आवश्यक छ। समय नै जीवन हो। जसले समयको सम्मान गर्छ, समयले पनि उसलाई सफलता प्रदान गर्छ। त्यसैले प्रत्येक विद्यार्थीले आजदेखि समय व्यवस्थापनको बानी विकास गरी आफ्नो भविष्य उज्जवल बनाउन अग्रसर हुनुपर्छ।

भर्खर सुन्नुहुँदै थियो कार्यक्रम युवावाणी मार्फत विद्यार्थीहरूका लागि समय व्यवस्थापनमाथि एक वार्ता र अबलाई प्रस्तुता योजना मरा अनि सहयोगी म मौसम नेवारलाई दिनुहोस् बिदा हवस् त नमस्ते।

0: श्रोतागण, आज चर्चा चौतारी कार्यक्रममा हामीले प्रगति डिजिटल प्लेटफर्म इको सिस्टम बारे चर्चा गर्नेछौ। यसबारे छलफल गर्न आज हामीसित हुनुहुन्छ श्रीमती स्मृति राई, उहाँ एकजना प्राध्यापिका हुनुहुन्छ, पत्रचार विभागमा उहाँ एउटा कलेजमा हेड अफ द डिपार्टमेन्ट विभाग प्रमुख पनि हुनुहुन्थ्यो। स्मृतिजी आफ्नो बहुमूल्य समय दिएर हाम्रो स्टुडियोमा आउनुभयो, यसको निम्ति तपाईँलाई स्वागत र नमस्कार जनाउँदैछौ। हाम्रो पश्चिम बंगाल तर्फ आऊ, पश्चिम बंगालमा पनि केन्द्र सरकारले राष्ट्रिय राजमार्गदेखि लिएर हवाई अड्डाहरू एयरपोर्ट भनौँ अनि रेलवे ट्र्याकदेखि लिएर रेलवे स्टेशनको विकास गर्दैछ, यहाँसम्म कि सिलिगुडीदेखि सिक्किमको रम्फू सेवकदेखि रम्फूसम्म पनि रेल परियोजना शुरू भएर लगभग अब पूरा हुने स्थितिमा आइपुगेको छ। र यो प्रगतिले हाम्रो यो पश्चिम बंगाल के कति प्रभाव र विकासमा सुधार ल्यायो?
1: तपाईँले भन्नुपर्दाखेरि यो सेवक रम्फू रेल लिङ्क जुन चाहिँ भन्नुभयो होइन, यसको अप्रुभल त हुनु त 2008 नै भइसकेको
0: होइन,
1: त्यसमा त्यति बेला एस्टिमेटेड कस्ट तपाईँको 1340 करोड थियो जुन चाहिँ डेटाले भन्दैछ होइन। त्यति बेला अब लेङ फाउन्डेसन स्टोन त पहिलाको भूतपूर्व भाइस प्रेसिडेन्ट अफ इन्डिया हमिद अन्सारीज्यूले गर्नुभएको 2009 गर्नुभएको, तर 2010 यसलाई यो इर्कन जुन चाहिँ इन्डियन रेलवे कन्स्ट्रक्सन एन्ड कम्पनी लिमिटेड हुन्छ नि, उहाँलाई चाहिँ यो कन्ट्राक्ट दियो। तर यो धेरै लिटिगेसनको लागि लिएर, जस्तै रोड अलाइनमेन्ट भयो होइन, फरेस्टको भयो, वाइल्ड लाइफ इरिगेसन, यो सबै ल्यान्ड एक्विजिसन, यो सबै अब्स्टेकल्सहरू आउँदाखेरि फाइनली सुप्रिम कोर्टले चाहिँ 2016 चाहिँ प्रोजेक्ट अप्रुभ भयो। र यो अप्रुभ हुँदाखेरि चाहिँ प्रगतिले चाहिँ यसलाई 2017 उता मोनिटर गरेको होइन, तर त्यति बेला चाहिँ के भयो भन्दाखेरि चाहिँ 2008 to 2017 यसको कस्ट अलरेडी 8,000 करोड भइसकेको थियो, र अहिले 2025 गर्नुपर्दा यसको कस्ट अलरेडी 11,975 करोड यो डेटाले जुन चाहिँ
0: यो प्रोजेक्टको एक्चुअल कस्ट थियो 1,340
1: हजुर,
0: यदि यो 2008 सुरु भएको भए
1: हजुर
0: 1,340 करोडमा भइहाल्थ्यो
1: लगभग
0: लगभग। तर आज यो प्रोजेक्ट पुरा गर्दाखेरि 11,975 करोड, यानि झन्डै 10,000 करोड जनताको पैसा यसरी बर्बाद भयो। र यो प्रगति पोर्टल नभएको भए यो सेवक र रम्फू बीचको जुन रेल लिङ्क छ यो सायद 25 वर्षमा पनि पुरा हुने थिएन रफ्तारले यदि चलेको भए।
1: तर यसले त सायद मलाई यो टिस्टाको फ्लड जुन चाहिँ भयो त्यसले गर्दा पनि अलिकति इम्प्याक्ट,
0: यो त 2025 डिसेम्बरमा हुनुहुन्थ्यो, तर 2027 डिसेम्बरसम्म यसको टार्गेट राखिएको छ। यसरी नै हेर्नुहोस्, नयाँ न्यू जलपाइगुडी रेलवे स्टेसन को विकास कार्य पनि यो प्रगतिद्वारा मोनिटर हुँदैछ। यसरी हालै कोलकाताको मेट्रो रेल लिङ्क इस प्लानेटदेखि हावडा हुगली नदीको अन्डरग्राउन्ड त्यो काम पनि बहुत छिटो पुरा भयो, र नोवापाडादेखि जय हिन्द विमानबन्दरसम्म हालै मेट्रो रेल परियोजना पुरा भयो, प्रधानमन्त्रीले त्यसको उद्घाटन पनि गर्नुभयो। रेल पूर्वाधारको पनि पश्चिम बंगालमा निकै तेज

यो प्रसारण हो आकाशवाणी खरसाङ केन्द्रको। समय यस बेला रात्रिको ठिक 10:30 भयो। श्रोता, यसको साथै समाप्त हुँदछ आजको हाम्रो अधिवेशन सम्बन्धी सम्पूर्ण कार्यक्रमहरू। भोलि बिहान ठिक 6:20 अधिवेशनको रमाइलो कार्यक्रमहरूको साथमा फेरि पनि उपस्थित हुने नै छौ। तबसम्म लागि दिनुहोस्। नमस्ते, शुभ

यो प्रसारण हो आकाशवाणी खरसाङ केन्द्रको। समय यस बेला रात्रिको ठिक 10:30 भयो। श्रोता, यसको साथै समाप्त हुँदछ आजको हाम्रो अधिवेशन सम्बन्धी सम्पूर्ण कार्यक्रमहरू। भोलि बिहान ठिक 6:20 अधिवेशनको रमाइलो कार्यक्रमहरूको साथमा फेरि पनि उपस्थित हुनेछौँ। तबसम्म लागि दिनुहोस्। नमस्ते, शुभ